0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665200190 0665200370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: होइन दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
4: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
4: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
3: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
4: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्के तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोपाइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201
7: मोबाइल 97460045।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
9: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 24 गते आइतबार, सन् 2026 जून 7 तारीक

0: आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो। बजेटले बढाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश।
1: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी। सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव।
2: डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ, जसले सेवा कस्तो चाहियो पनि भन्छ, सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ। त्यो चाहिँ सिस्टम पद्धति त्यसले मात्रै काम गर्छ।
0: ट्रम्पको आप्रवासन नीति अमेरिकी एक संघीय अदालतले उल्टायो। आप्रवासी समूहद्वारा फैसलाको स्वागत।
1: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बंगलादेशलाई हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। नेपाल र भारतबीच तीन विषयमा सहमति समझदारी भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच नयाँ दिल्लीमा हिजो भएको प्रतिनिधिमण्डल स्तरीय वार्ताको क्रममा विभिन्न सहमति समझदारी गरिएको हो। दिल्ली स्थित नेपाली दूतावासका अनुसार 2080 साल जेठमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। तीन वर्ष अघि एनसीएचएल र एनपीसीआईको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड एनआईपीएल बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिट्यान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो। त्यही समझदारीको आधारमा 2080 फागुनमा नेपाल र भारतबीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू भएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा समेत गरियो। त्यसयता नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीले आफ्नो मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका छन्। तर भारत भ्रमण गर्ने नेपालीले अझै त्यो सुविधा पाएका छैनन्। अब भने नेपालीले पनि भारतमा क्यूआर सेवा प्रयोग गर्न पाउनेछन्। हिजो नै भूकम्पपछिको भारतको सहयोगमा पुननिर्माण गरिएका स्वास्थ्यका 72 र सांस्कृतिक क्षेत्रका 12 परियोजना हस्तान्तरण गरिएको छ। 72 सालको भूकम्पपछि पुननिर्माणका लागि भारतले 1 अर्ब अमेरिकी डलर अनुदान र ऋण दिएको थियो। त्यस्तै काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङको सेन्टर फर डिजिज पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल इण्डिया भगिनी डिभिजन बीच भाषा अनुवाद गर्ने भोइस फर्स्ट प्लेटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको छ। बैठकका क्रममा खनाल र जयशंकर बीच द्विपक्षीय सम्बन्धका विविध आयाममा वृहत छलफल भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विकास, साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्रमा बलियो साझेदारी गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो। नेपाल र भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति भएको विषय आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
3: नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबाट लिएको विस्तारित कर्जा ईसीएफ सुविधाको अन्तिम किस्ता स्वीकृत भएको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालसँगको विस्तारित ऋण सुविधा अन्तर्गतको 7 तथा अन्तिम समीक्षा सम्पन्न गरेको छ। यससँगै नेपाललाई 4 करोड़ 29 लाख अमेरिकी डलर अर्थात

0: करीब 6.5 अर्ब रूपियाँ बराबरको किस्ता भुक्तानीका लागि अनुमति दिएको हो। ईसीएफ अन्तर्गत यो नेपालले प्राप्त गर्ने अन्तिम किस्ता हो। यो सम्झौता अन्तर्गत नेपालले कुससँग 38,41,00,000 अमेरिकी डलर हालको विनिमय दरमा 55,70,00,000,000 रूपियाँ प्राप्त गरेको छ। यो सुविधा मार्फत नेपालले सुधार कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको कोषले जनाएको छ। यसले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्न, विश्वव्यापी झट्का र आन्तरिक अनिश्चितताका असरलाई न्यूनीकरण गर्न, आर्थिक गतिविधिमा बफर निर्माण गर्न सहयोग पुर्याएको कोषको दावी छ। आउने दिनमा नेपालको आर्थिक वृद्धि दरमा सुधार आउने कोषको अनुमान छ। आगामी चरणमा नेपालले सुधारको गति निरन्तर कायम राख्नु र कार्यक्रम अवधिभर हासिल भएका उपलब्धीलाई संस्थागत गर्नु लाभदायक हुने कोषको सुझाव छ। विस्तारित कर्जाको सम्झौता सकिए पनि कोषले नेपालसँग पोस्ट फाइनेन्सिङ मूल्यांकन, नियमित 12 महिनाको चक्र अनुसारको आर्टिकल 4 परामर्श तथा प्राविधिक सहयोग जारी राख्ने जनाएको छ। कान्तिपुरमा खबर छ।
1: सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। लगानीकर्ता निराश भएका छन्। यस अवधिमा नेप्सी परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गएको हप्ता समग्र नेप्सी 26.5 अंकले घटेको छ। हप्तामा नेप्से 3 दिन बढ़ेको छ भने 2 दिन घटेको छ। 3 दिनमा नेप्से 51.55 अंकले बढ़्यो भने 2 दिनमा 24.87 अंकले घट्यो। साप्ताहिक कारोबारमा भने नेप्से 26.69 अंकले घटेको तथ्याङ्क छ। दुई तिहाई निकट बहुमतको सरकार, नागरिकको ठूलो अपेक्षा र अर्थशास्त्री अर्थमन्त्री सोनिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो हप्ता शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बजेट मार्फत सरकारले शेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकर नै अन्तिम भएको घोषणा गरेको छ। यससँगै लाभकर अन्तिम हुने नहुने भन्ने लामो समयदेखिको विवाद टुंगिए पनि शेयर बजार बढ़न सकेन। जानकारहरूले बजार बढ़न नसक्नुका दुई मुख्य कारण औल्याएका छन्। पहिलो, लगानीकर्ताको गिरेको मनोबल उकास्ने काम बजेटले पनि गरेन। दोस्रो, पूँजीगत लाभकरको दर बढ़ाइयो। पछिल्ला महिनामा धितोपत्र कारोबारसँग सम्बन्धित विषयमा केही उद्योगी व्यवसायीबारे अनुसन्धान गरिरहेकाले अरू लगानीकर्तामा पनि त्रास रहेको र यसको असर शेयर बजार परेको नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले बताउनु भएको छ। बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, आजका पत्र पत्रिकाले खबर छापेका छन्।
0: पार्टी स्थापनाको 4 वर्षपछि आउने असार 7-9 गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले जिल्ला नेतृत्व चयन शुरू गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुने बताउनुभयो। यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। 12मा भने जेठ 26मा नै अधिवेशन गर्ने तयारी छ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन अगावै 67 जिल्लामा र बाँकी 10 जिल्लामा महाधिवेशनपछि अधिवेशन गर्ने रासोपाको तयारी छ। ती जिल्लामा सदस्यता लगायत प्राविधिक काम समेत बाँकी रहेको बताइएको छ। तर सुनसरी, पर्सा, पाल्पा र बर्दियामा भने अधिवेशनका क्रममा तनाव सृजना भएको छ। आजका पत्र पत्रिकामा खबर छ।
1: काया कहिरनमा सार्वजनिक सेवालाई थप सुधार गर्नुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीनवटा सहमति, प्राथमिकताको क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ़ बनाउने विषयमा छलफल, आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो, बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश, राष्ट्रिय स्वतन्त्र पार्टीको 66 जिल्लामा अधिवेशन शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सरकारले आउने आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गतका निकायको बजेटमा भारी कटौती गरेको छ। जुन गएको आर्थिक वर्ष विनियोजित बजेटको तुलनामा 48.25% कम हो। सरकारले चालू आर्थिक वर्षका लागि 2,08,62,44,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो, तर आउने आर्थिक वर्षका लागि मात्रै 1,07,95,28,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। यो चालू आर्थिक वर्षको तुलनामा 1,76,00,00,000 रूपियाँले कम हो। अर्थात सरकारले गृहलाई विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेट चालूको भन्दा 48.25% कम हो। नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुरक्षाविद हेमन्त मल्लले गृहका लागि विनियोजित बजेटले वर्तमान सुरक्षा चुनौती नधान्ने बताउनु भएको छ। विनियोजित बजेट तथ्याङ्क अनुसार रक्षा मन्त्रालय अन्तर्गतका निकायहरूका लागि भने प्रत्येक वर्ष बजेट बढ़ेको देखिन्छ। आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: सरकारले प्रशासनिक पुनर्संरचना गर्ने कार्यलाई तीव्रता दिएसँगै अबदेखि कर्मचारीको वृत्ति विकासका लागि मात्र दरबन्दी सिर्जना गर्ने प्रवृत्ति सधैँका लागि अन्त्य हुने भएको छ। सरकारले जारी गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएमको मार्गदर्शक सिद्धान्त अनुसार अनावश्यक महाशाखा, शाखा वा दरबन्दी सिर्जना गर्ने परम्परागत व्यतिथिको अन्त्य हुने भएको हो। अनावश्यक कर्मचारी भर्ना गर्न रोक लाग्ने गरी सरकारले आउँदो असार 7 गतेभित्र सबै निकायलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गरिसक्न निर्देशन गरेको छ। सरकारले यसअघि नै साबिकको 22 मन्त्रालयलाई घटाएर 18 मन्त्रालय सीमित गरिसकेको छ। त्यससँगै असार 7 गतेभित्र सबै मन्त्रालय र सम्बन्धित निकायले ओएनएम गरिसक्नुपर्ने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: नागरिकले सरकारको प्रभावकारिता सबैभन्दा बढ़ी सार्वजनिक सेवा प्रभावबाट अनुभूति गर्छन्। नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, सामाजिक सुरक्षा भत्ता लगायत दैनिक जीवनसँग जोड़िएका सेवाको गुणस्तरले सरकारप्रतिको नागरिक विश्वास निर्धारण गर्छ। पछिल्लो समय नयाँ सरकार गठन भएपछि धेरै सरकारी कार्यालयमा सेवा प्रवाहमा सुधार आएको, सेवाहरू छिटो र सहज बनेको तथा प्रविधिको प्रयोग बढ़ेको भन्ने धारणा सार्वजनिक रूपमा सुनिन थालेको छ। तर के वास्तवमै सरकारी सेवा प्रवाहमा उल्लेख्य सुधार भएको हो त? साथी महेश केवालीले प्रशासनविद उमेश मैनालीलाई सोध्नु भएको छ।
5: कर्मचारी र सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ, त्यो राम्रो पछि हो। तपाईँको पासपोर्टको अनलाइन छ, एनआईडीको अनलाइन छ, त्यो अहिले गभर्मेन्टले गरे होइन, पहिले थियो। अहिले अर्थको सबै तपाईँ रिट्रिभ गर्न सक्नुहुन्छ, त्यो अहिले गभर्मेन्ट होइन, पहिले थियो। त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि। उहाँहरूले भन्नुहुन्छ ई गेटदेखि लिएर सारा ई गभर्नेन्समा मात्र अस्ति बजेटमा हेर्नु हो नि, कति ठाउँ छ होइन, ई नै त्यो चाहिँ कार्य दिनु हुनु पर्यो अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन अनि अलिकति कर्मचारीहरूमा भय सञ्चार भएको छ, हकार्ने कर्मचारीहरूलाई थर्काउने यस्ता घटनाहरू थुप्रो छ। यस्ता गलत काम गर्नेहरू हो भने तिनीहरूलाई पनि कारवाही गर्नु, थुनिदिनु, यिनीहरूलाई कानुन दायरामा ल्याउनु, नत्र फेरि कर्मचारीको मनोबल खस्क्यो भने जतिसुकै ठूलो नारा दिए पनि जतिसुकै राम्रो सरकार भए पनि केही पनि असर रहेन। डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन।
6: ई गभर्नेन्सको प्रभावकारिता चाहिँ अहिलेसम्म हेर्दाखेरि कस्तो देखिन्छ?
5: होइन, अहिले पनि केही त देखिसकेको छ। जस्तो तपाईँको के हुन्छ भने शनिबार भने ई पास पाउनुहुन्छ, तपाईँ नागरिक एप्समा जानुहोस्, पल्ला भेट्ने नि हान्नुहोस्, त्यसको एन्सर आउँछ तपाईँलाई, पास पल्ला भेट्ने फलाना, यस्तै त हो नि सुधार हो नि भने केही त छ, तर त्यतिले पुग्दैन क्या, त्यतिले सुधार र त्यसलाई ठुलो सुधार होइन। त्यो जनताको यो पर्सेप्सन हो नि, हामीले अब त साँच्चै सेवा सहिलो छ पाउन, अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलो जस्तो छैन, धेरै सुधार हो, कर्मचारीहरू पनि अर्कै भएछन्। त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने सुशासन र सेवा प्रवाहमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ। त त्यसको कार्यान्वयन त हेर्नु पर्यो नि, कार्यान्वयन हेर्ने बेला भएको छैन।
6: सेवा प्रवाहमा चाहिँ कर्मचारीहरूको पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन?
5: पारदर्शिता सम्बन्धी कानून आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेश सचिव अध्यक्षतामा, फेरि खिच्यौँ कि। अब अहिले चाहिँ एउटा कुरा छ, त्यो चाहिँ राम्रो छ, सनसेट लका कुराहरू अहिलेको प्रधानमन्त्रीले ल्याइरहेको छ, जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुपर्छ। अब संसद एक्ट ल्याउनु भने संसद एक्ट किन नल्याउनु? संसद एक्ट भने हामी कानून बनाउनु नभए त्यो सबै सार्वजनिक गर्नुपर्छ, उधाउनुभन्दा पहिले देख्नु पर्यो सबै। गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ, अरू पारदर्शी हुनुपर्छ। अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन, सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेको सम्मको अवस्था आयो, त्योभन्दा बढी अहिले मलाई त केही भएको जस्तो लाग्दैन। भोलि मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन, ओके सुनेन, त्यसले त भयो। अनि अहिलेको सरकारले सुन्नुपर्छ पर्दैन? त्यो भोइ मान्छे भने को, त्यो भोइ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई? छैन नि, सुधार गर्नुपर्ने छ। तर के भने केही कुराहरू राम्रा छन् मैले अहिले पनि भने, ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ।
6: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलो सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनु पर्छ?
5: अरू देशहरूमा प्रयोग भइसक्यो त्यो, भनेको डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ, न त सुधार हुँदैन। जति गफ गरे पनि नागरिक कर्मचारी नागरिक परामर्श समिति विभिन्न नाम एउटा समिति फर्म गरिदिने, त्यहाँ उपभोक्ता मञ्चका प्रतिनिधि राखिदिने, तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने, त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने, यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ अभ्यास गरिदिनुपर्छ, जसले सेवा कस्तो चाहियो पनि भन्छ, सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ। त्यो चाहिँ सिस्टम भयो, पद्धति, त्यसले मात्रै काम गर्छ।
1: उहाँ हुनुहुन्थ्यो प्रशासनविद उमेश मैनाली। मैनालीसँग सार्वजनिक सेवा प्रवाहमा पछिल्लो समय भएका सुधार, चुनौती तथा हप्तामा दुई दिन सार्वजनिक विधाको प्रभावकारिताबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपिडी सेवा,
8: विशेषज्ञ ओपिडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
10: क्रियाकल्प सेवा,
11: पूर्व कर्म पञ्चकर्म सेवा,
10: छार सूत्र सेवा,
11: जलौका सेवा,
10: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
11: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
10: विस्तृत जानकारीका लागि
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98-514-2463।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको छ। विश्वकप फुटबल नजिकिएसँगै सामाजिक सञ्जालमा यस्ता ठगी र साइबर अपराधका घटना व्यापक बढ़ेका छन्। पछिल्लो 10-12 दिनमा मात्रै विश्वकपका नाममा 75 लाख रूपियाँ ठगी भइसकेको प्रहरीको तथ्याङ्क छ। साइबर ब्यूरोमा यस अवधिमा 50 वटा उजुरी परिसकेको प्रवक्ता दिलीप कुमार गिरीले बताउनु भएको छ। फेसबुकमा वर्ल्ड कप लाइभ फ्री भन्दै विज्ञापन राखेर मानिसलाई फिशिङ लिंकमा क्लिक गराउने प्रवृत्ति देखिएको छ। यस्ता स्क्यामबारे सतर्क गराउँदै ब्यूरोले हालै मात्र सामाजिक सञ्जालमा सचेतनामूलक भिडियो समेत सार्वजनिक गरेको छ। एक क्लिक लाखौं रूपियाँ गायब, विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जाल मार्फत ठगी शीर्षकमा कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायाधीशले हिजो उल्टाइदिनु भएको छ। रोडे आइसल्याण्ड स्थित प्रोभिडेन्समा यूएस डिस्ट्रिक्ट चीफ जज जोन म्याकोनेल जुनियरले ट्रम्प प्रशासनको निर्णयलाई गैर कानूनी ठहर गर्नुभएको हो। जोन म्याकोनेलले आदेशमा भन्नुभएको छ, यो नीतिले अमेरिकामा बस्दै आएका असंख्य आप्रवासीको जीवनलाई अन्यलमा पारिदिएको छ। यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसले कानूनलाई नजरअन्दाज गरेको पनि उहाँले बताउनु भएको छ। गएको वर्ष डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको नीतिले 39 देशको नागरिकलाई अमेरिकामा शरण खोज्न, कार्य अनुमति लिन, ग्रीन कार्ड लिन तथा नागरिकताका लागि आवेदन दिन कठिन भएको थियो। यो नीति विरूद्ध आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका संघ संस्था र मजदूर युनियनहरूले गएको मार्चमा दायर गरेको निवेदनको आधारमा फैसला भएको हो। पछिल्ला आप्रवासन नीतिहरू लागू गर्दा आफूसँग नभएको कानूनी र नियामक अधिकार प्रयोग गरेको निष्कर्ष पनि जोन म्याकोनेलले निकाल्नु भएको छ। आप्रवासी समूहहरूले उहाँले गरेको फैसलाको स्वागत गरेका छन्। यात्रा प्रतिबन्ध लगाइएका देशका मानिसले न्याय पाउने विश्वास गरिएको छ। विदेशकै अर्को खबरमा, भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्यपुस्तक बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजित दीपके आन्दोलनको अगुवाईका लागि अमेरिकाको बोस्टनबाट हिजो शनिबारै नयाँ दिल्ली आइपुग्नु भएको थियो।
0: अब खेल सम्बन्धी खबर। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ। सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमान बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 बजे शुरू हुनेछ। समूह ए को विजेताका रूपमा सेमी फाइनल पुगेको नेपालले समूह बी को उपविजेता ओमानसँग खेल्न लागेको हो। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालले पहिलो खेलमा चीनलाई 221 रनले तथा दोस्रो खेलमा मलेसियालाई 167 रनले पराजित गर्दै समूह विजेता बनेको हो। नेपाल र ओमान बीच अहिलेसम्म 9 टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले 6 खेल जितेको छ भने 2 खेलमा पराजित भएको छ। एक खेल भने नतिजा विहीन भएको थियो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। अर्को सेमी फाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन्।
1: खेलकै अर्को खबरमा साफ महिला च्याम्पियनशीप 2026 उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंगशालामा हिजो बेलुका भएको फाइनलमा भारतले बंगलादेशलाई 3-1 गोल अन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै भारतले साफ महिला प्रतियोगितामा 6 पटक उपाधि जित्न सफल भयो। सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले हराएको थियो भने भारतले भूटानलाई 1-0 गोलले हराउँदै फाइनलमा पुगेको थियो। पछिल्ला दुई संस्करण सन् 2022 र 24 च्याम्पियन बनेको बंगलादेश यसपटक उपविजेता बनेको छ। अब केही खबर संक्षेपमा। कोशी गण्डकी बागमती र लुम्बिनी प्रदेशको केही ठाउँमा गैराती हल्कादेखि मध्यमसम्मको पानी परेको छ। चितवन हेटौँडा लुम्बिनी सङ्खुवा सभा लगायतका ठाउँमा पानी परेको हो। त्यस्तै केही दिन कोशी प्रदेशका केही ठाउँ लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने साथै कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँहरूमा पनि तातो दिन हुने सम्भावना छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर 18,309 जना बाल बालिकामा कड़ा खालको कुपोषण भेटिएको छ। 6 महिनादेखि 5 वर्ष मुनिका बाल बालिकामा शीघ्र कड़ा खालको कुपोषण देखिएको हो। परिवार कल्याण महाशाखाले चालू आर्थिक वर्षमा राष्ट्रिय खोप लेखा जोखा अभियान संचालन गरेर बाल बालिकामा कुपोषण भए नभएको बारे परीक्षण गरिएको हो। बालखैमा कुपोषणको शिकार भएपछि उनीहरूलाई अन्य रोगले समेत गाँच्ने गरेको गाउँ गाउँ खटिएका स्वास्थ्य कर्मीहरूको भनाइ छ।
1: यो खबर अन्नपूर्ण पोस्टले छापेको छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोक्का गरिएको विभागले जनाएको छ। विभागका निर्देशक उर्मिला खतिवड़ाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छाडेको खबर कारोबार दैनिकले छापेको छ। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: नेपाल भारत बीच परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति। प्राथमिकताका क्षेत्रमा साझेदारी सहित द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल।
1: आईएमएफले विस्तारित कर्जाको अन्तिम किस्ता स्वीकृत गर्यो। बजेटले बढ़ाएन शेयर बजारमा उत्साह, लगानीकर्ता निराश।
0: सार्वजनिक सेवामा सुधार देखिए पनि उपलब्धि उत्साहजनक नभएको विज्ञको टिप्पणी। सेवा डिजाइन र प्रवाहमा सेवाग्राहीको सहभागिता आवश्यक रहेको सुझाव।
1: ट्रम्पको आप्रवासन नीति अमेरिकी एक संघीय अदालतले उल्टायो। आप्रवासी समूहद्वारा फैसलाको स्वागत।
0: र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै बंगलादेशलाई हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई।
1: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन सीमा विवादसँग सम्बन्धित छ। यहाँ नेपाल र भारत बीचको सीमा क्षेत्र छ, त्यहीनेर दुई देशका नागरिक लखर लखर हिँड्दैछन् अनि नेपाली जस्ता एकजनाले भन्दैछन् अल्लि होस गरेर हिँड्नुहोस् है, फेरि फ्याट्टै सीमा मिचिएला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: रेडियो कार्यक्रम साइनो
6: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी।
5: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
6: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
5: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
6: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरोकार।
5: मानव विकास तथा सामुदायिक सेवा एसडिसीएसको उत्पादन रेडियो मर्स्याङ्गदी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।
7: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
7: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लेबन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
1: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बट्टक, कोला, जुम्ला मार्सी चामल, आगर, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: रेबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि
10: लागि सम्पर्क 066-590-999 98477-69229। सेवा मोडल हस्पिटल प्राली विशेषर स्वाद सानी।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
2: तपाईको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
1: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
2: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
1: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
2: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
1: विस्तृत जानकारीको लागि
2: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9845086780।
3: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर आप्रवास स्रोत केन्द्र 0665902334,
3: रोजगार सेवा केन्द्र बेसी सहर 9847014549।
5: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
6: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियोदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: नमस्कार रेडियो मर्सेङ्गी 95.9 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा निहनाको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहको बेरुजु मध्ये करिब 4 करोड़ रकममा आवश्यक प्रमाण पुगेन। सबैभन्दा बढ़ी प्रमाण पेश नभएको मध्य नेपालमा। लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूर्ण खोप कार्यक्रम सम्पन्न। अभियानमा 1,49,000 पशुले पाए खोप। नमूना सामुदायिक अस्पतालमा प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखलाई स्वागत। प्रज्ञाबाट अस्पतालको निरीक्षण। र लमजुङका 4 जना विद्यार्थीलाई तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति। लमजुङका स्थानीय तहहरूमा देखिएको बेरुजु रकम मध्ये करिब 4 करोड़ रकमका लागि आवश्यक प्रमाण नपुगेको महालेखाको प्रतिवेदनले देखाएको छ। जिल्लाका 8 वटै स्थानीय तहहरूमा आर्थिक वर्ष 2081-82 कुल बेरुजु रकम मध्ये 3,84,96,532 रूपियाँको लागि आवश्यक प्रमाणको कागजात पेश नभएको महालेखा प्रतिवेदनले देखाएको हो। आर्थिक वर्ष 2081-82 सम्परिवेशन प्रतिवेदन महालेखाले केही दिन अघि मात्रै सार्वजनिक गरेको हो। महालेखाको प्रतिवेदन अनुसार जिल्लामा भुक्तानी रकम मध्ये सबैभन्दा बढ़ी रकम मध्य नेपाल नगरपालिकामा आवश्यक प्रमाणका कागजात पेश नभएको पाइएको छ। मध्य नेपाल नगरपालिकामा मात्रै 85,79,849 रूपियाँ भुक्तानी रकममा आवश्यक प्रमाणको कागजात पेश नभएको प्रतिवेदनमा उल्लेख छ। त्यसै गरी जिल्लाको मर्सेङ्गी गाउँपालिकामा पनि आवश्यक प्रमाण नपुगेर बेरुजु देखिने दोस्रो धेरै रकम भएको स्थानीय तहमा परेको छ। मर्सेङ्गीमा पनि 82,52,632 रूपियाँ बेरुजु रकम आवश्यक प्रमाण पेश नभएको उल्लेख छ। जिल्लाको दुर्गम मानिने दुधपोखरी गाउँपालिकामा पनि भुक्तानी नभएको रकम मध्ये 72,47,789 रूपियाँको लागि आवश्यक प्रमाणको कागजात नभेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। सो बाहेक रायनस नगरपालिकामा 65,83,068 रूपियाँको भुक्तानीमा आवश्यक प्रमाण पेश नभएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएको विवरण अनुसार जिल्लाको सुन्दरबजार नगरपालिकामा 59,01,378 रूपियाँ भुक्तानीमा आवश्यक प्रमाणको कागजात पेश भएको छैन। सदरमुकाम समेत रहेको विशेषह नगरपालिकामा भने 12,79,047 रूपियाँ रकममा आवश्यक प्रमाण नपुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सो बाहेक जिल्लाको दोर्दी गाउँपालिकामा भने 3,96,779 रूपियाँ भुक्तानी रकम आवश्यक प्रमाण पेश नभएको प्रतिवेदनमा उल्लेख छ। आवश्यक प्रमाण पेश नभएको शीर्षकमा सबैभन्दा कम बेरुजु कोलसुथर गाउँपालिकामा रहेको छ। गाउँपालिकामा 2,56,000 रूपियाँ बेरुजु रकममा आवश्यक प्रमाण पेश नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदनले स्थानीय तहहरूले कुनै पनि योजना तथा कार्यक्रमहरूमा रकम भुक्तानी गरेको तर रकम भुक्तानीका प्रक्रिया र आवश्यक प्रमाणका कागजात पेश नभएको भन्दै बरारको रकम बेरुजुमा देखिएको हो। सो बाहेक जिल्लाको 8 वटै स्थानीय तहहरूमा निर्धारित मापदण्ड विपरीत बढ़ी भुक्तानी दिएको, मापदण्ड विपरीत कर्मचारी भर्ना नगरी तलाब दिएको, मापदण्ड भन्दा बढ़ी भत्ता विवरण वितरण दिएको जस्ता शीर्षकहरूमा 81 लाख बढ़ी रकम असूल गर्नुपर्ने देखिएको छ। मापदण्डमा भन्दा बढ़ी रकम भुक्तानी भएका व्यक्ति वा समितिसँग रकम असूल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूर्ण खोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा संचालित पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको हो। जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पहिलो चरणमा बेसी शहरको वडा नम्बर 10 सहित 4 वटा गाउँपालिका र दोस्रो चरणमा बेसी शहर सहित 4 वटा नगरपालिकामा खोप अभियान सञ्चालन भएको हो। जिल्लामा सम्पन्न पशु पूर्ण खोप कार्यक्रम अन्तर्गत करिब 2 लाख डोज खोप लगाइएको कार्यालयले जनाएको छ। स्थानीय तहमा सञ्चालन भएको खोप कार्यक्रम अन्तर्गत 1,49,020 पशुलाई 1,75,000 40 डोज खोप लगाइएको थियो। कार्यालयका अनुसार अभियानमा सबैभन्दा बढ़ी मध्य नेपालमा मात्रै 36,342 डोज खोप लगाइएको हो। स्वाभाविक बेसी शहरमा 29,229, दोर्तीमा 26,378 डोज, मर्सेङ्गीमा 24,811 डोज, दूधपोखरीमा 23,154 डोज, रायनसमा 20,603, सुन्दरबजारमा 18,825 र कोलासुथारमा 13,869 डोज खोप लगाइएको छ। खोप अभियान अन्तर्गत घरपालुवा पशुहरू मध्ये 96,554 बाख्रा, 17,748 भेड़ा, 9,752 गाई गोरू, 20,621 रागा भैंसी, 3,985 कुकुर र 360 बंगुरमा विभिन्न प्रकारको खोप लगाइएको हो। अभियानमा खोरेद, बीपीआर, रेबीज, लम्पी स्किन, क्लासिकल स्वाइन फीवर, भ्याकुती तथा चर्चरी रोग विरूद्ध खोप लगाइने कार्यालयले जनाएको छ। अभियान संचालनका लागि सबै स्थानीय तहहरूका सबैवटा समेट गरी खोपकर्ता छनौट गरी परिचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमसुङका प्रमुख डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। सबै स्थानीय तहको प्रत्येक वडामा एक एकजना खोपकर्ता खटाइएको डाक्टर न्यौपानेको भनाई छ। दुवै चरणमा एक एक महिनासम्म अभियान चलेको कार्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत जिल्लाका व्यावसायिक फार्महरूमा गाई भैंसी, भेड़ा, बाख्रा, बंगुर, कुकुर, बिरालो एवं कुखुराहरूमा आवश्यक सबै खाले खोप लगाइने गरिएको कार्यालयले जनाएको छ। पहिलो चरणमा स्थानीय तहमा पालिएका पशु पंक्षीको गणना गरी संख्या यकिन गर्ने र खोप लगाउने कार्यक्रम हुँदै आएको छ।
3: नेशनल सिटी हॉस्पिटल
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल
5: विशेषज्ञ चिकित्सक र सेवाहरू
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
5: फिजिसियन डाक्टर गौरीराम महतो
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
5: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0056-93-611
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल
7: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
8: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
9: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665-20-497
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दर बजार स्थित नमूना सामुदायिक अस्पतालले प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल तथा सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर लमजुङका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीलाई स्वागत गरेको छ। केही महिना अघि सम्बन्धित कार्यालय प्रमुखको रूपमा लमजुङ आएका दुवैजनालाई अस्पतालले औपचारिक स्वागत गरेको हो। मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसबाट व्यवस्थापन हुँदै आएको सो अस्पतालमा आयोजित स्वागत कार्यक्रममा अस्पताल प्रमुख हेमन्त श्रेष्ठले अस्पतालको व्यवस्थापन सेवा प्रवाह तथा संचालन भइरहेका स्वास्थ्य सेवाका बारेमा जानकारी गराउनु भएको थियो। सोही अवसरमा प्रमुख जिल्लाधिकारी खनालले अस्पतालको निरीक्षण समेत गर्नुभएको छ। निरीक्षण पश्चात बोल्दै प्रज्ञ खनालले अस्पतालले प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै सेवाग्राहीबाट कुनै पनि प्रकारको गुनासो नआउने गरी थप गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो। अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सेवा दिनुको साथै समुदाय स्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा प्रज्ञ खनालले जोड़ दिनुभयो। साथै अस्पतालको सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रशासनका तर्फबाट आवश्यक सहयोग गर्ने प्रज्ञ खनालले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत तथा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो। यसैबीच विश्व वातावरण दिवसको सन्दर्भ पारी अस्पताल परिसरमा वृक्षारोपण समेत भएको छ। विश्व वातावरण दिवस मनाउने वार्षिक कार्यक्रम अन्तर्गत प्रज्ञ लगायतको उपस्थितिमा अस्पताल परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको अस्पतालले जनाएको छ। समुदाय स्तरबाट चन्द्र संकलन गरी सञ्चालन हुँदै आएको नमूना सामुदायिक अस्पताल विगत चार वर्ष अघिबाट एसडीसीएसले व्यवस्थापन जिम्मा लिई सञ्चालन गर्दै आएको छ। 30 वर्षका लागि अस्पताल व्यवस्थापनको जिम्मा लिने सम्झौता गरेको एसडीसीएसले अस्पतालको संरचनासँगै सेवा गुणस्तरमा पनि व्यापक सुधार गरेको एसडीसीएसले व्यवस्थापन जिम्मा लिएसँगै पछिल्लो वर्षहरूमा अस्पतालमा बिरामीको चाप पनि वृद्धि हुन थालेको छ। लमजुङमा कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया भएको छ। नेपाल सरकार गृह मन्त्रालयका कसुरजन्य सम्पत्ति व्यवस्था विभागको आयोजनामा जिल्लाको सरकारवाला कार्यालय प्रमुखहरूसँग विषयगत अन्तर्क्रिया भएको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा विभागका उपसचिव अशोक काफ्लेले कार्यक्रमको औचित्यसँगै विभागको कार्य सम्पादन क्षेत्र अधिकार लगायतको बारेमा जानकारी गराउनु भएको थियो। उपसचिव काफ्लेले कसुरजन्य सम्पत्तिको प्रकृति, कसुरजन्य सम्पत्तिको व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था, हालसम्म हुँदै आएको अभ्यास एवं शोषणसँग सम्बन्धित गतिविधिका बारेमा कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै विभागका महानिर्देशक प्रकाश पौडेलले कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था भए पनि व्यावहारिक रूपमा सरकारवालाहरू अझ स्पष्ट हुन नसकेकोले अभियानकै रूपमा जिल्ला जिल्लामा कार्यक्रम गरिएको बताउनुभयो। विभागले लमजुङ सहित विभिन्न जिल्लामा अन्तर्क्रिया सम्पन्न गरेको र केही जिल्लामा कार्यक्रम हुने क्रममा रहेको जनाएको छ। कार्यक्रममा बोल्दै प्रज्ञ खनालले कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी विषय महत्वपूर्ण भएकोले यसबारेमा सबै सरकारवालाहरूलाई जानकारी गराउनु पर्नेमा जोड़ दिनुभयो। सम्पत्ति व्यवस्थापनको विषय न्यायिक निकायको मात्र नभएकोले अन्य सरकारवाला निकायहरूमा पनि विषयगत बोध हुन आवश्यक रहेको प्रज्ञ खनालको भनाई थियो। कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतम सहित लमजुङका सुरक्षा निकाय प्रमुखहरू, जिल्ला स्थित सरकारवाला सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। लमजुङका चारजना तमु विद्यार्थीहरू तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्रवृत्ति प्रदान गरेको छ। प्रतिष्ठानले जिल्लाभरिबाट आवेदन दिएका विद्यार्थी मध्ये परीक्षा र अन्तर्वार्ताका आधारमा चारजना विद्यार्थी छनौट गरेको छ। छात्रवृत्ति प्राप्त गर्नेमा दूधपोखरी गाउँपालिका स्थित कलबारी माध्यमिक विद्यालयकी छात्रा वर्षा गुरूङ, सानो काभ्रे माध्यमिक विद्यालयकी छात्रा सृष्टि गुरूङ, त्रिभुवन माध्यमिक विद्यालय भुजुङका छात्रा दिपेन्द्र गुरूङ तथा जनविकास माध्यमिक विद्यालय चण्डी डाँडाकी छात्रा दिव्य गुरूङ रहेका छन्। प्रतिष्ठानका सचिव कञ्चन गुरूङका अनुसार तमु समुदायका जेहेन्दार, मेहनती तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले प्रत्येक वर्ष छात्रवृद्धि कार्यक्रम संचालन गर्दै आइरहेको छ। छात्रवृद्धिले विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने र उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास प्रतिष्ठानले लिएको छ। प्रतिष्ठानकै सचिव कञ्चन गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा को सदस्य श्याम गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सदस्य बेल गुरूङले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रममा सानु काभ्रे माध्यमिक विद्यालयका प्रधानाध्यापक गुमन सिंह गुरूङले छात्रवृद्धिले विद्यार्थीहरूको मनोबल बढ़ाउने शैक्षिक उपलब्धि सुधार गर्न सहयोग गर्ने तथा आर्थिक अभावका कारण अध्ययनमा आउने कठिनाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वहाँले यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। छात्रवृद्धि प्राप्त गरेका विद्यार्थी तथा अभिभावकहरूले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यसले अध्ययनमा थप उत्साह र जिम्मेवार बोध गराएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा शिक्षा भाषा संस्कृति तथा समुदायको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिएको थियो। लमजुङ दर्पण दैनिकको 13 स्थापना दिवसको अवसरमा सदरमुकाम देशी शहरमा आयोजित दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ। तालिम संविधान सभा सदस्य जमीन्द्रमान घलेको प्रमुख आतिथ्यता तथा लमजुङ दर्पण दैनिकका प्रकाशक कृष्ण केसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घलेले पछिल्लो समय सूचना तथा संचार प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन हुँदै गएको बताउनुभयो। वहाँले सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोग गर्दै तथ्यमा आधारित समाचार समप्रेषण गर्नुपर्नेमा जोड़ दिनुभयो। युवा पुस्तालाई पत्रकारिता तथा संचार क्षेत्रतर्फ आकर्षित गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने वहाँको भनाइ थियो। तालिममा नवपुस्तकको सशक्तिकरणका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग कन्टेन्ट सिर्जना तथा मल्टीमीडिया विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा विद्यार्थी युवा तथा पत्रकारितामा रूचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङकी उपाध्यक्ष बसन्त भट्टले डिजिटल युगमा पत्रकारिताका अवसर र चुनौतीबारे चर्चा गर्दै सत्य निष्पक्ष र विश्वसनीयता पत्रकारिताको विषयमा अझ बढ़दै गएको बताउनुभयो। वहाँले सामाजिक सञ्जालमा आउने सूचनाको तथ्य परीक्षण गरेर मात्र सार्वजनिक गर्नुपर्नेमा जोड़ दिनुभयो। तालिममा सहभागीहरूले समाचार लेखन भिडियो सामग्री निर्माण सामाजिक सञ्जाल व्यवस्थापन डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग तथा मल्टीमीडिया पत्रकारिता सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए। सहभागीहरूले तालिमले आफ्नो क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। लमजुङ दर्पण दैनिकले स्थापना दिवसको अवसरमा आयोजना गरेको उक्त तालिमले पत्रकारिता क्षेत्रमा नयाँ पुस्तकको सहभागिता बढ़ाउन तथा संचार क्षेत्रमा आवश्यक सिप विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको संचालन संचारकर्मी संगीत किसान संगीत नेपालीले गर्नुभएको थियो। लमजुङको सुन्दर बजारमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरबाट 162 जना लाभान्वित भएका छन्। लमजुङ उद्योग वाणिज्य संघ सुन्दर बजार इकाईको आयोजना एलजीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको स्वास्थ्य शाखा र विभिन्न सहकारी संस्थाहरूको सहकार्यमा संचालित निशुल्क स्वास्थ्य शिविरबाट 162 जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा सेवा लिनेहरूमा 102 जना महिला र 60 जना पुरूष रहेका थिए। शिविर अन्तर्गत 102 जनाले दन्त सेवा 88 जनाले मधुमेह परीक्षण 21 जनाले फिजियोथेरापी सेवा तथा 125 जनाले आँखा सम्बन्धी सेवा प्राप्त गरेका थिए। उद्योग वाणिज्य संघ सुन्दर बजार इकाईका अध्यक्ष आनन्दलाल श्रेष्ठको अध्यक्षताको सदस्य सुरेन्द्र घिमिरेको सहजीकरण तथा एलटीसीएस नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा उक्त निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो। शिविर मार्फत स्थानीय तह समुदायलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने रोगहरूको प्रारम्भिक पहिचान तथा नसर्ने रोगहरूको न्यूनीकरणमा सहयोग पुर्याउने साथै स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। स्थानीयवासीहरूको उत्साहजनक सहभागिता सहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहको बेरुजू मध्ये करिब 4 करोड़ रकममा आवश्यक प्रमाण पुगेन। सबैभन्दा बढ़ी प्रमाण पेश नभएकोमा मध्य नेपाल। लमजुङमा सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूर्ण खोप कार्यक्रम सम्पन्न। अभियानमा 1,49,000 पशुले पाए खोप। नमूना सामुदायिक अस्पतालमा प्रमुख जिल्लाधिकारी र सशस्त्र प्रहरी प्रमुखलाई स्वागत। प्रजयबाट अस्पतालको निरीक्षण। र लमजुङका 4 जना विद्यार्थीलाई तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति। मुनाको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: रहेछ।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौलधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ, सम्पर्क 0665200004, 9840050663।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
7: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
0: द्वारा।
11: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
11: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
11: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 4 4।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नमस्कार, रेडियो मर्साङदी 95 MHz सुनिरहनुभएका तपाई सम्पूर्णलाई कार्यक्रम वनसरोकारमा स्वागत छ। म हुँ वसन्ता। डिभिजन वन कार्यालय लमसुङको सहकारीमा रेडियो मर्साङदीले उत्पादन गरेको कार्यक्रम वनसरोकारमा हामी वनसँग सम्बन्धित नीति नियम, जैविक विविधता, वन्यजन्तु संरक्षण, विभिन्न प्रजातिका जड़ीबुटी खेती, जलवायु परिवर्तनका असर र समाधानका उपाय लगायतका विषयमा कुरा गर्दै आइरहेका छौं। यस कार्यक्रमको मुख्य उद्देश्य वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु तथा स्थानीय समुदायलाई वन व्यवस्थापनमा जिम्मेवार अथवा सक्रिय बनाउनु हो। यो कार्यक्रम तपाईले प्रत्येक साता आइतबार बिहान 7:30 बजे र पुनः प्रसारण आइतबार साँझ 8 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी वृक्षारोपण बारे कुरा गर्नेछौं। कार्यक्रम वन सरोकारमा आज हामी वृक्षारोपणबारे कुरा गर्नेछौ। कुन समयमा कस्ता बिरूवा लगाउँदा राम्रो हुन्छ र वृक्षारोपणलाई केन्द्रित गरेर डिभिजन वन कार्यालयले के कस्तो कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भन्ने विषयमा डिभिजन वन कार्यालय लमसुङका वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालसँग कुराकानी गर्नेछौ। सर, यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर, सर्वप्रथम त वृक्षारोपणको सन्दर्भमा अहिलेको मौसम चाहिँ कतिको उपयुक्त मानिन्छ?
1: नेपालमा सामान्यतया यो जेठ असार साउन भदौ र अहिले असोजको पहिलो हप्तासम्म वर्षात भइरहने हुँदा यो समयमा वृक्षारोपणलाई उपयुक्त समय मानिन्छ। किनभने बिरुवा रोपिसकेपछि पानीको आवश्यकता पर्ने, त्यो बेलामा प्राकृतिक रूपमा नै वर्षात हुँदाखेरि चाहिँ पानी हालिराख्नु नपर्ने हुँदा सजिलो मानिन्छ। हुन त वृक्षारोपण पुष माघ पनि गर्न सकिन्छ। जस्तो सतुवा, दाँते ओखर, लप्सी जस्ता केही प्रजातिहरू चाहिँ यो बर्खे भन्दा पनि हिउँदे वृक्षारोपणलाई उपयुक्त प्रजाति मानिन्छ। त्यो बेलामा स्याहार सम्हार गर्यो भने त्यो बेलामा पनि बिरुवा रोप्दा हुन्छ। तर सामान्यत अधिकांश बिरुवाहरू चाहिँ यो वर्षातको समयमा नै गर्ने गरिन्छ।
0: हजुर, जस्तै अब वृक्षारोपण चाहिँ एउटा केवल बिरुवा रोप्ने काम मात्र होइन भनिन्छ, होइन? यसको वातावरणीय, आर्थिक र सामाजिक महत्वबारे पनि संक्षेपमा बताइदिनुहोस् न।
1: यो लमजुङ जिल्लामा वृक्षारोपणको कुरा गर्नुपर्दा एउटा चाहिँ हरियाली प्रवर्धन गर्ने उद्देश्यले सौन्दर्य कुनै पार्कहरू, स्कूलहरू, सार्वजनिक स्थानहरूलाई सौन्दर्यवर्धक बिरुवाहरू जस्तै धुपी, कपुर, वीरेन्द्र फूल, गुलमोहर, पारिजात यस्तो खालको सौन्दर्यको लागि पनि गरिन्छ भने मुख्य कुरा यहाँ चाहिँ कृषकहरूको चाहिँ आय स्तर बढाउनको लागि आयमूलक बिरुवाहरूमा खास गरेर जडीबुटी बिरुवाहरूमा यहाँ बढी जोड़ दिएको पाइन्छ। र डिभिजन वन कार्यालयले पनि किसानहरूको आमदानीसँग जोड्नको लागि र यहाँको उप भूगोल, हावापानी, माटो, सबै उचाइ सबैलाई विचार गर्दाखेरि चाहिँ जडीबुटी बिरुवाहरू खास गरेर चाहिँ तपाईँको सतुवा, दाँते ओखर, लौटसल्ला, टिमुर र अहिले यो वर्षबाट हामीले डिभिजन वन कार्यालयले कृषि वन कार्यक्रम मार्फत चाहिँ अलैँची खेतीलाई पनि हामीले चाहिँ अहिले सुरुवात गर्दैछौ। यो वर्ष डिभिजन वन कार्यालयको 3 कार्यक्रमबाट 5 सामुदायिक वन तथा कवलित वन समूहमा 16.5 हेक्टर क्षेत्रफलमा 1,23,750 अलैँचीका बिरुवाहरू चाहिँ रोपण गर्ने कार्यक्रम छ। सो अन्तर्गत चाहिँ अहिले यतिखेर ती 5 समूहमा अलैँची रोपणको लागि चाहिँ खाडलहरू खन्ने काम भइरहेको छ। झाडी सफाई गरेर खाडल खन्ने सम्भव भइरहेको छ र अब यो वर्षात सुरु हुने बित्तिकै, बीचमा अस्ति वर्षात भएको थियो 10-15 दिन, त्यो बीचमा माटो मलिलो भएको हुनाले खाडल खन्न सजिलो भयो। अहिले फेरि 2-4 दिन भयो घामसाम लागेको छ। यो असारको पहिलो हप्तातिर पक्कै पनि मनसुन सुरु हुन्छ। त्यस बेलामा चाहिँ वर्षा सुरु भएपछि 1,23,750 रामसाई, भरलाङ्गे, गोलसाई र जिर्मले यहाँको उचाइ हावापानी अनुसारको प्रजातिका बिरुवाहरू चाहिँ रोपण गरिनेछ। यसमा हाम्रो डिभिजन वन कार्यालयले 5 समूहलाई 20,85,500 चाहिँ अनुदान पनि उपलब्ध गराएको छ। त्यस्तै गरेर हामीले टिमुरका बिरुवाहरू केही हामीले हाम्रो नर्सरीहरूमा उत्पादन गरेका छौँ। त्यो नर्सरीमा टिमुरको बिरुवा उत्पादन गर्न केही गाह्रो हुने, खर्चिलो हुने हुँदा हामीले खरिद गरेर 12,000 हामीले खरिद गर्दैछौँ र 600 लडसल्लाका बिरुवाहरू पनि खरिद गरेर जडीबुडी कार्यक्रमबाट हामीले 12,800 बिरुवाहरू पनि हामीले वितरण गर्दैछौँ। त्यो पनि हाम्रो यही असार महिना वृक्षारोपण हुँदैछ र त्यसको लागि एउटा हामीले एउटा संस्थालाई पनि हामीले वृक्षारोपण गर्न चाहिँ 70,000 अनुदान दिएको छौँ। यसरी सामुदायिक वन र निजी कृषकहरूले अब यो जडीबुटीको हकमा आफ्नो निजी जग्गामा समेत र अलैँचीको हकमा चाहिँ सामुदायिक वन तथा कवलित वनमा हामीले व्यक्तिगत किसानहरूलाई चाहिँ अलैँची बाँडेको छैनौँ अरू कार्यालय जस्तो। हामी चाहिँ अहिले चाहिँ सामुदायिक वनमा अलरेडी अलैँची खेती गर्नको लागि छारी चाहिन्छ। त्यहाँ 29 मल्लातोको, चाँपको बिरुवाहरू छ। त्यसमा चाहिँ तपाईँको त्यसको तल्लो लेयरमा चाहिँ अलैँची खेती गर्न सकिने धेरै रुख बिरुवाहरू हटाउनु पनि नपर्ने, उल्टो छारेको काम गर्ने र कृषि वनमा चाहिँ के रुख प्रजातिहरू चाहिँ एउटा समृद्धि वृक्षको रूपमा चाहिँ कहीँ मेकाडिया नट एभोकाडो, कहीँ चाँप र लौसल्ला, कहीँ राइखेनियम समेत एसोसिएट गरेर चाहिँ कृषि वन कार्यक्रमलाई हामीले प्रभावकारी रूपमा चाहिँ हामीले यसपालि चाहिँ गर्ने तयारी गरिरहेको छौँ, भइरहेको छ। अब यसको हेरौँ राम्रो प्रतिफल आउनेछ भनेर कृषकहरूको चाहना, यहाँको भूगोल, यहाँको वन क्षेत्रको अवस्था सबै कुरालाई विचार गर्दाखेरि अलैँची खेतीलाई सामुदायिक वन कवरेज वनभित्र प्रवर्धन गर्न सकिने देखिएको हुनाले हामीले यस्तो वृहत रूपमा यो कार्यक्रम हामीले गर्न गइरहेका हौँ।
0: जस्तै यो त कृषकलाई आय आर्जनसँग जोड्न व्यावसायिक रूपमा चाहिँ अलैँची खेतीलाई विस्तार गर्न अनि सतुवा टिमुरलाई चाहिँ तपाईँहरूले व्यावसायिक रूपमा अगाडि बढाउन गर्नुभएको काम भयो होइन, जस्तै हरियाली प्रबन्धनको कुरा पनि गर्नुभयो, कृषि वन कार्यक्रमको कुरा गर्नुभएको छ होइन, अनि वृक्षारोपणसँगै जोड्दाखेरि चाहिँ अब विभिन्न जातको बिरुवा पनि भन्नुभयो यहाँले, जस्तै विभिन्न उचाइ र भौगोलिक क्षेत्रमा बिरुवा रोप्ने समय चाहिँ फरक हुन्छ कि हुँदैन?
1: खास गरेर मैले अघि नै भनिसकेँ, सतुवा, दाँतेफर, लप्सी जस्ता प्रजातिका बिरुवा चाहिँ हिउँदे वृक्षारोपण भनेर पुष माघ महिनामा रोपिन्छ, अन्य बिरुवाहरू चाहिँ यो असार साउन भदौमा रोपिन्छ, र यो उचाइको कुरामा गर्नुपर्दा अब सतुवा अब 1600 मिटर भन्दा उचाइ बढी भएको, लौसला पनि त्यसो 1600 भन्दा बढी, टिमुरको हकमा 1200 मिटर माथि होइन, अलैँचीको हकमा के छ भने तपाईँको 800 मिटरको हाइटमा हाम्रो जहाँ वृक्षारोपण हुँदैछ तपाईँको त्यहाँ कालिका सामुदायिक वन राइनसमा, त्यो ठाउँमा चाहिँ जिरुमाली जातको अलैँची हुन्छ, माथि तपाईँको 1600 मिटर भन्दा माथिल्लो उचाइ जस्तो हाम्रो लुदीको सामुदायिक वनमा वहाँ खिन्चोकमा होइन महावीर अनि यता पुरानद्वारतिर चाहिँ हाम्रो चाहिँ त्यहाँ रामसाई वा चाहिँ भर्लाङ्गे जातको चाहिँ अलैँची रोप्नुहुन्छ, अनि 1200 मिटर कफी हाइटको चाहिँ ठाउँमा चाहिँ फेरि गोल्डसाई प्रजातिको रोप्नुहुन्छ। त्यो अलैँची भनेर भएन, त्यो उचाइ अनुसारको र जमिनको भिरालोपन र पानीको मात्रा सुक्खापन कति छ त्यसको आधारमा चाहिँ 8 जातहरू सिफारिस भएको छ, त्यसमध्ये हाम्रो लम्जुङमा अब 4 जति जातहरू चाहिँ को चाहिँ अलैँची रोप्नको लागि हामीले चाहिँ किसानहरूलाई सिफारिस गरेका छौँ र त्यही उहाँहरू त्यही अनुसार बिरुवाहरू चाहिँ खरिद गरेर रोपण गर्दै हुनुहुन्छ।
0: अलैँची खेतीकै लागि पनि फरक फरक जातको फरक समयमा अनि फरक उचाइ अनुसार रोपिने भयो होइन, सो बाहेक चाहिँ अब फलफूल, घाँस तथा काठजन्य बिरुवाहरू पनि हुन सक्छन् होइन, तिनले चाहिँ कुन उद्देश्यका लागि कुन प्रकारको बिरुवा चाहिँ उपयुक्त हुन्छ?
1: त्यसको लागि के छ भने अब हामीले यहाँ किसानहरूले चाहिँ फेरि पशुपालन गर्नुभएको छ, त्यसको लागि राई खन्यो भन्ने एकदमै राम्रो फोसिलो घाँस हो गाई बस्तुको लागि अथवा बाख्राहरूको लागि, त्यसको लागि राई खन्यो बिरुवाहरू चाहिँ सामान्यतः हाम्रो लङ्गु सबै तल्लो बेलदेखि माथिल्लो बेलसम्म हुन्छ, त्यो राई खन्यको एकदमै माग छ। चाँप भन्ने चाँप छ, चाँप चाहिँ तपाईँको चाहिँ मध्य पहाडमा हुने राम्रो काठ सालको भाइ भनेर भनिन्छ, बलियो काठ हो, चाँपको पनि माग छ। त्यसै गरेर अब यो स्कूल कलेजहरूमा, सार्वजनिक जग्गाहरूमा यस्तो समारोह वृक्षारोपणहरू, महोत्सवहरूमा उत्सवहरूमा चाहिँ तपाईँको धुपीहरू रोपिन्छ होइन, अनि अर्को चाहिँ मिकार्डिया निया नट भनेको अस्ट्रेलियन कटुस हो, त्यो कटुसको बिरुवाहरू पनि हामीसँग छ र केही समूहले चाहिँ आफैले खरिद गरेर यो कृषि वन कार्यक्रमबाट आफै खरिद गरेर पनि रोप्दै हुन्छ। यो मिकार्डिया नट चाहिँ तपाईँको यो 1300-1400 मिटरको उचाइमा हुन्छ र यो चाहिँ यसको फल साह्रो हुन्छ, यसलाई चाहिँ असिनाले नझार्ने, बाँदरले नखाने भनेर चाहिँ हामीले गत वर्षबाट मेगाडिया नोटलाई चाहिँ प्रवर्धन गरेका छौँ, यसपालि हाम्रो नर्सरीमा पनि उमारेका छौँ। यो खरिद गर्न पर्यो भने पनि यहाँ प्रतिवट सहरी ब्याङ्क दरले हाम्रो पोखराको बागवानी अनुसन्धान केन्द्र र हाम्रो भानुमा पनि एउटा निजी नर्सरीले पनि उपलब्ध गराउँछ। तर मेगाडिया नट चाहिँ अब यो लमजुङ जिल्लाको लागि, किनभने यहाँ बाँदरले धेरै सताउने, असिना रुनु पर्ने, यो यहाँको धेरै जस्तो ठाउँहरू यहाँ उचाइ मिल्ने, हावापानी मिल्ने र यसको सफल तपाईँको खेती चाहिँ राइनस 8 मोरियाकोटमा मोहन थापाज्यूले चाहिँ गरिसक्नु भएको छ, उहाँको 300 बोटमा राम्रो फलहरू लागिरहेको छ र यसको मूल्य पनि एकदम उच्च छ, प्रत्येक किलो 1000 रुपियाँसम्म बिक्री हुन सक्छ भोलि त्यसको फल, र 5 वर्षपछि नै यसको आमदानी लिन सक्ने भावनाले मेकानले नटलाई पनि हामीले गरेका छौँ। त्यस्तै गरेर अरू जामुनका बिरुवाहरू पनि तपाईँको अब वनजन्य फलफुलको रूपमा हुन्छ। अब हामीले चाहिँ त्यो आँप, लिची, अम्बालाई चाहिँ हामीले प्रवर्धन गरेका छौँ, पहिला यसरी हाम्रो फलफुल बिरुवा खरिद तथा वितरण भन्ने कार्यक्रम थियो, पछिल्लो समयमा छैन, तर अरू फलफुलै नभए पनि जस्तो अमला छ, त्यो अमला पनि फलफुल नै हो, जामुन हो, यस्तो प्रजातिहरू छन् हामीसँग, झन्डै 25 प्रजातिका चाहिँ बिरुवाहरू, सौन्दर्यमलक, काठ प्रजाति, दाले घाँस प्रजाति, अनि जडीबुटी र अनि वनजन्य फलफुल, यो सबै किसिमको बहुवर्षीय एकवर्षीय सबै गर्दाखेरि हामीसँग चाहिँ, अनि रैथाने प्रजाति जस्तो नारेश्वरहरू होइन यस्तो पनि हामीसँग छ, त्यसले गर्दाखेरि चाहिँ हामीसँग टोटल चाहिँ त्यस्तो बिरुवाहरू उत्पादन गरेका छौँ. सबै किसिमको बिरुवाहरू हामीसँग छ. गत वर्ष हामीले चाहिँ यो नदी उकास क्षेत्र जस्तो मध्य नेपाल रायनसको यो नदीको किनारमा जुन चाहिँ अब बालुवा भएको भर्खर चाहिँ नदी उकास भएको जग्गामा चाहिँ खैर सिसो चाहिँ राम्रो हुन्छ, त्यस्तो जग्गामा अरू बिरुवा लगाएर हुँदैन भनेर चाहिँ हामीले त्यहाँ चाहिँ खैर सिसोको पनि सफल रूपमा हामीले चाहिँ मध्य नेपाल र रायनसमा वृक्षारोपण हामीले सम्पन्न गरेका छौँ. यो वर्ष त्यस्तो नदी उकासमा वृक्षारोपण गरिने कार्यक्रम चाहिँ थिएन, त्यही भएर हामीले गरिन. तर गत वर्ष हामीले खैर सिसो पनि रोपेको, तैपनि अझै पनि हामीले केही बिरुवाहरू सिसो खैरको बिरुवाहरू चाहिँ हामीले उत्पादन गरेका छौँ. त्यस्तो उपयुक्त ठाउँमा गर्न सकिन्छ, जहाँ जुन बिरुवा हुन्छ त्यही ठाउँमा त्यही लाउनुपर्छ भन्ने हाम्रो मान्यता हो. र मुख्य कुरा चाहिँ हाम्रो लमजुङ जिल्ला चाहिँ अलैँची जोनको रूपमा चाहिँ 74 सालदेखि नै घोषणा भएको र कृषकहरूको चाहना भएको, जंगलमा पूरा छारीहरू भएको, पानीहरूको सुविधा भएको, खोल्सा खाल्सी भएको र किसानले अब यसको मूल्य पछिल्लो समयमा बढेको हुनाले धेरै किसानहरूको चाहना चाहिँ अब गाई बस्तु पाल्ने बाख्रा भैँहरू पाल्नेहरूले चाहिँ राखिनु चाहियो भन्ने, अब अरूहरूले चाहिँ तपाईँको चाहिँ अलैँची दिनुहोस् भन्ने, एक थरीले टिमुरहरू कुरा गर्ने, अनि एक थरीले चाहिँ असिना बाँदरले दुःख दियो के हार्ने सर, कि अब बाँदर जग्गामा के लाएर छोड्ने त, अब हामी रेखदेख गरेर भ्याइन्न भनेपछि उहाँहरू चाहिँ निकाडिए नट. यस्तो 5-6 प्रजातिहरूमा मात्रै यहाँको बढी चाहना रुचि छ. र अन्य सार्वजनिक ठाउँमा वृक्षारोपण गर्न पर्यो भने चाहिँ अब गुलमोहर, धुपी, अशोक होइन, कपुर, रुद्राक्ष, अब श्रीखण्ड, यस्तो प्रजातिहरू अलिकति थोरै संख्यामा एउटा 2-3 दरले चाहिँ माग गर्नुहुन्छ, उहाँहरूको आवश्यकता पनि पूरा गर्न भने हामीले त्यस्ता बिरुवाहरू पनि उत्पादन गरेका छौँ. त्यसैले गर्दाखेरि एकदम बिरुवा उत्पादन र खरिदमा एकदम कृषकको चाहना, हावापानी सुहाउँदो र विविधीकरण गरिएको हुनाले चाहिँ हामीले सबैलाई सम्बोधन गर्न सक्छौ र सबै बिरुवाहरू डिभिजन गर्न कार्यबाट निशुल्क रूपमा उपलब्ध हुन्छ.
0: यो चाहिँ अलिकति निशुल्क रूपमा वितरण हुन्छ भन्ने भन्नुभयो होइन, यसको छोरी प्रक्रियाको कुरा गर्दा चाहिँ के कस्तो छ? किसानहरूले बिरुवा लिन चाहे भने सिधै कार्यालयमा सम्पर्क गर्न सक्ने, सबै डिभिजन वन कार्यालयहरू पनि छ होइन विभिन्न पालिकामा, कसरी उपलब्ध हुन्छ उनीहरूलाई?
1: हाम्रो चाहिँ डिभिजन वन कार्यालय अन्तर्गत चाहिँ 6 सब डिभिजन वन कार्यालयहरू छन्. त्यो जिल्लामा 8 स्थानीय तह भए पनि हाम्रो 6 सब डिभिजन वन कार्यालय छन् र सबै ठाउँमा नर्सरी त छैन, हाम्रो 3 ठाउँमा मात्रै नर्सरी छ. तर हामीले बिरुवा माग गर्ने निवेदन चाहिँ सबै 6 सब डिभिजन वन कार्यालय जिल्लामा चाहिँ छपाई गरेर हामीले राखेका छौँ. अनि त्यो बिरुवा नभएको सब डिभिजन वन कार्यालयमा पनि गएर त्यहाँ गएर मलाई यो प्रजातिको बिरुवा चाहियो भन्दा उहाँको नाम, ठेगाना, अन्य सार्वजनिक जग्गा, निजी जग्गा, सामुदायिक वन केमा रोप्ने हो, कुन प्रजातिको कति संख्यामा हो, आफ्नो नाम, सबै कुरा विवरण खोलाएर निवेदन हालेपछि त्यो चाहिँ सबै चाहिँ त्यो नर्सरीमा उत्पादन हुन्छ भने त्यही नर्सरीबाट उपलब्ध गराउनुहुन्छ. नभए भने चाहिँ जिल्लामा उहाँले त्यो निवेदनहरू कलेक्सन गरेर सिफारिस गरेर पठाइदिनुहुन्छ. र अनि त्यसपछि हामीले कुन बिरुवा कहाँबाट दिने, उहाँलाई खरिदबाट दिने हो कि अथवा हाम्रो उत्पादनबाट दिने हो कि अथवा अर्को नर्सरीबाट दिने हो भन्ने कुरा हामीले त्यसको निर्णय गरेर हामीले उहाँलाई चाहिँ फलानालाई सम्पर्क गर्नुहोला भनेर हामीले चाहिँ गर्छौँ. त्यसले गर्दाखेरि डिभिजन वन कार्यालयमा अथवा सब डिभिजन वन कार्यालयमा बिरुवाको लागि माग गर्ने मान्छेहरूले आफूले निवेदन लेख्नु पर्दैन. निवेदन फारम रेडिमेडै हुन्छ, हाम्रो कर्मचारी पनि सघाउनुहुन्छ, नभए उहाँले आफूले रेडिमेड छपाईको फर्मेटमा त्यहाँ भरेर आफ्नो सही दस्तावेज र आफ्नो फोन नम्बर, ठेगाना मात्र लेखियो. अरू त्यस्तो विषयमा हामीले व्यवस्था पहिलेदेखि पनि धेरै वर्ष अगाडिदेखि मिलाएका छौँ. अनि वितरण गर्दाखेरि पनि हामीसँग प्रत्येक नर्सरीहरूमा, प्रत्येक कार्यालयहरूमा चाहिँ हाम्रो बिरुवा वितरण रजिस्टर छ. त्यो बिरुवा बुझ्ने मान्छेले आफ्नो फोन नम्बर, नाम, मिति होइन, कुन प्रजातिले कति संख्यामा बुझेको भन्ने कुरो भरपाईसँग हामीले सबै रेकर्ड पनि हामी राखेका हुन्छौँ. त्यसले गर्दाखेरि चाहिँ बिरुवाको निवेदन हाल्नको लागि चाहिँ अब सामान्यतया हाम्रो कार्यक्रमहरू साउनमै आउँछ. धेरै जस्तो चाहिँ मान्छेहरू चाहिँ असोज लागेपछि त्यसपछि बिरुवाहरू के के छ यो वर्ष कार्यक्रम के पाउन सकिन्छ अथवा वृक्षारोपणलाई चाहिँ खाडल खन्न लगायत मलहरू खरिद गर्न, बिउ यस्तो गर्नको लागि के अनुदान पनि पाइन्छ कि भनेर सबै कुरामा बुझ्न पनि आउनुहुन्छ. हामीले कतिपय कुराहरू फेसबुक मार्फत पनि हामीले चाहिँ राखेका हुन्छौँ. त्यसरी चाहिँ उहाँहरू चाहिँ सुरुदेखि नै सम्पर्कमा हुनुहुन्छ. त्यही भएर अहिले पनि हाम्रो जस्तो अब अलैँचीहरू पनि पहिलेदेखि हामीले सूचना पनि निकालेका थियौँ, पत्रिकामा पनि निकालेका थियौँ हामीले, र सब डिभिजनमा पनि हामीले चाहिँ पत्रचार गरेका थियौँ. सबै फिल्ड भेरिफिकेसन गरेर कुन ठाउँमा कति उचाइ छ त्यसको नक्सा बनाएर त्यहाँ अरू बिरुवाहरू के छन्, कुन जातको अलैँची लाउनु राम्रो हुन्छ अथवा अरू राई खन्यो चाँप अथवा टिमुर के लाउनु उपयुक्त हुन्छ भनेर सब डिभिजन वन कार्यालयबाट नक्सासहितको प्राविधिक प्रतिवेदन प्राप्त भएको आधारमा हामीले सबै 5 समूहसँग 6 समूहसँग हामीले सम्झौता गरेका हौं. र अन्य मान्छेहरूले पनि फोनबाट, वाट्सएपबाट अथवा निवेदन मार्फत अथवा बुझेर सबैले चाहिँ धेरै जस्तो निवेदन हाल्नु भएको छ. अब थोरै संख्यामा हालिन चाहिँ हामीले निवेदन दिनु पर्दैन, तपाईँले खाल्टा खन्नुहोस् असार तीन गतेदेखि हाम्रो टिमुरको बिरुवा वितरण हुन्छ. तपाईँले अफिसमा आउँदाखेरि चाहिँ आफूले खाल्टा खनेको चाहिँ एउटा प्रमाण जस्तो मोबाइलमा ग्यालेरीमा फोटोहरू देखाउनु होला अथवा वाट्सएपमा पठाइदिनु होला. तर खाल्टा नखनिकन बिरुवा लिएर गएर भोलि बिरुवा खाल्टा खान सकिएन कम खाल्टा भयो भने चाहिँ फेरि बिरुवा खेर जान सक्ने हुनाले हामीले वृक्षारोपणलाई एकदम प्रभावकारी सुनिश्चित गराउनको लागि चाहिँ हामीले खाल्टा खन्न अनुरोध चाहिँ गरेर हामीले अस्ति फेसबुकबाट पोस्ट पनि गरेका छौँ. सबै अहिले फोनमा धेरै दिनमा 20-25 कलहरू आइरहेको हुन्छ. त्यसमा चाहिँ हामीले खाल्टा खनेर आउनु होला, बिरुवा मजाले पाइन्छ, निशुल्क पाइन्छ, 3 गतेबाट पाइन्छ भनेर चाहिँ हामीले भन्दै आएका छौँ.
0: जस्तै वृक्षारोपण गर्दा चाहिँ सामान्य अब गत वर्षहरूमा पनि वृक्षारोपण कार्यक्रम भइरहेका छन् होइन, अन्य संस्थाले पनि गरेको केही गरिसकेको संस्था मार्फत पनि वृक्षारोपण भएको पनि पाइन्छ. समय समयमा दिवसमा होस् अथवा अरू कार्यक्रममा किन्न होस् अनि वृक्षारोपण चाहिँ भइरहन्छ, ती बिरुवाहरूको संरक्षणको कुरा आउँछ. सामान्य चाहिँ मानिसहरूले चाहिँ अब वृक्षारोपण गर्दा गर्ने गल्तीहरू हुनसक्छ केही, ताकि भोलि त्यो बिरुवा चाहिँ संरक्षण नहुने अनि अथवा ध्यान दिनुपर्ने केही कुराहरू हुनसक्छ, के हुनसक्छ सामान्यतया ध्यान दिनुपर्ने कुराहरू चाहिँ.
1: यो डिभिजन वन कार्यालयले मुख्य मुख्य प्रजातिहरू जस्तै सतुवा, दाँते ओखर, टिमुर, लौटसल्ला, मेकाडामिया नट र अहिले पछिल्लो समयमा अलैँची, यो प्रजातिको वृक्षारोपण चाहिँ कसरी गर्ने, खाडल पत्रो खन्ने, रेखदेख कसरी गर्ने, कुन जातको लगाउने होइन, यसमा ध्यान दिनुपर्ने कुराहरू, त्यसको पछि हार्भेस्टिङ गर्ने होइन, बिक्री वितरण, त्यसको मूल्य, त्यसको उपयोगिता, महत्व सबै भएको साना सानो तपाईँको ब्रोसरहरू प्रकाशन गरेर हामीले किसानहरूलाई वितरण गरिसकेका छौँ. त्यसमा धेरै कुरा लेखेको छ र हामीले चाहिँ उहाँहरूसँग फोनमा कुरा गर्दा अथवा हामीसँग कार्यालयमा आउँदाखेरि निवेदन दिँदाखेरि पनि यो एउटा स्केच बनाएर खाडलको साइज होइन, जस्तो ओखरको छ भने 1 मिटर गहिरो होइन, सतुवाको छ भने तपाईँको जस्तो 25 सेन्टिमिटरको फरकमा यति गहिरो होइन, टिमुरको अब यस्तो 45 सेन्टिमिटर, अब अलैँची रोप्नु पऱ्यो भने एउटा खाडलमा 3 बिरुवा त्रिकोणाकार आकारमा रोप्ने, यस्तो कुराहरू अनि मल यसरी हाल्ने अनि एउटा स्पेसिङ कुरा हुन्छ, जस्तो दाँते ओखर तपाईँको 1-1 मिटरको फरकमा रोपिन्छ होइन, भने तपाईँको अलैँची भनेको 2-2 मिटरको फरकमा हाल्टो हुनुपर्छ, यस्तो तपाईँको खाडलको साइज होइन, सबै कुराहरू रोप्ने तरिका, मल हाल्ने तरिका, यो पुरिभागहरू च्यात्ने हुन्छ कसैको होइन, अनि त्यो बिरुवालाई चाहिँ माथिल्लो भागमा राखेर उकेर लगाएर थम्ठो मारेर चाहिँ गर्नुपर्ने हुन्छ. फेरि सबै बिरुवा चाहिँ सबै ठुलो गहिरो खाल्टो छ, बिरुवा तल लगाएर पिन्नल राख्यो भने बिरुवै पुरिन्छ नि त, त्यसले गर्दाखेरि यति लेभलमा यसरी गर्ने भनेर हामीले स्केच बनाएर एकदम बुझाएर होइन, हामीसँग त्यहाँ हाम्रो कार्यमा हाम्रो चाहिँ गुरुङ चाहिँ समुदायको कर्मचारी हुनुहुन्छ, तामाङ समुदायको हुन्छ, उहाँले अलिक नेपाली राम्रोसँग बुझ्नु भएन भने पनि मैले 2 स्टाफलाई थाहा हुनुहुन्छ, तपाईँले उसलाई आफ्नो भाषामा बुझाइदिनुहुन्छ भनेर त्यसरी दोभाषिक रूपमा पनि पुरा गरेर पनि उहाँलाई बुझेर एउटा दिमागमा सेट गराएर हामीले चाहिँ खाडल यसरी खन्ने, बिरुवा यसरी रोप्ने, यसो गर्नुपर्ने चाहिँ भनेर. अब जस्तो मिटर भनेको कसले बुझ्नुहुन्न, फिट भन्नुहुन्छ होइन, अब फिटलाई फेरि मिटर भनिदिनु पर्ने होला, कहिले कहिले चाहिँ तपाईँको यस्तो यति गहिरो भन्नु पर्यो भने एउटा बाँसको टुक्रा काटेर हे यति गहिरो भनेर चाहिँ उहाँ त्यो बाँसको टुक्रा पनि लिएर गएको पनि उदाहरण छ होइन. त्यसरी हामीले चाहिँ कसरी हुन्छ उहाँलाई चाहिँ एकदम राम्रो काम गराउनको लागि हाम्रो तर्फबाट चाहिँ हामीले धेरै गरेका छौँ. अनुगमन कुरा गर्ने कुरा चाहिँ के हुन्छ भने अब जिल्लाको अब सबै जिल्लाको सबै ठाउँमा अब कुनै ठाउँमा तपाईँको धेरै तपाईँको चाहिँ अब 1500 बिरुवा रोपिएको होला, कहीँ तपाईँको 2 मात्रै बिरुवा रोपिएको छ होइन, अब तपाईँको झन्डै 300 भन्दा बढी मान्छेहरूले चाहिँ अब बिरुवा लगको हाम्रो कार्यालयको रेकर्डबाट देखिया हुन्छ होइन, गत वर्ष हेर्दाखेरि अब खिरलीको सबै जिल्लाको सबै वडा जस्तो ठाउँमा पुगिरहेको हुन्छ. सबै ठाउँमा जानको लागि त अब साधन स्रोत चाहियो होइन, कच्ची बाटोमा गाडी लिएर गयो भने पनि तपाईँको तेल खर्च हुन्छ, मर्मतमा खर्च हुन्छ, टिएडी खनिदिनु पर्ने हुन्छ, फेरि उहाँ कृषक भेट नहुन सक्छ, फेरि अब बिरुवा रोपेको ठाउँ एकदम जङ्गलको माथि गाउँबाट पनि 1 माथि होला होइन, उहाँ किसानलाई पनि त्यहाँ जानलाई फुर्सद नहुन सक्छ. त्यो भएर यो व्यावहारिक हिसाबले तपाईँको सबै ठाउँमा बिरुवा चाहिँ रोपेको ठाउँमा अनुगमन गर्न सकिँदैन होइन, तर हामीले चाहिँ अलिकति वृहत रूपमा गरेको जुन ठाउँमा छ नि त्यो बेलामा चाहिँ हामीले खाडल खनेको खनेन, कस्तो के छ कसो छ भन्दा एकचोटि चाहिँ हामीले डिभिजनको अथवा नभए पनि सब डिभिजनको कर्मचारीहरूलाई एकचोटि गएर हेरिदिनु होला त्यहाँ कस्तो छ के छ भनेर चाहिँ हामीले भनेका हुन्छौँ. भने पछि हामी फेरि अब विभिन्न पार्क बनाउने, चौतारी, पोखरी अथवा अन्य गोष्ठीहरू, डडेल नियोजन, यस्तो वनजन्तु उद्धार, राहतको कुराहरू, यस्तो कुराहरूमा नै हामी फिल्ड जानुपर्छ. त्यो बेलामा गएको बेलामा त्यहाँ फोहोर यसरी बिरुवा लगाएको थिए, कस्तो सरेको सरेन के छ भनेर हामीले चाहिँ हेरेका पनि छौँ, फोटो खिचेको पनि छौँ, र सम्बन्धित मान्छेलाई पनि हामीले के भनेका छौँ भने तपाईँले बिरुवा रोपेको पनि फोटो पठाउनु होला अनि पछि भदौतिर पनि कस्तो सरेको सरेन कस्तो के फिडब्याक हो भने त्यो कुरा हामीलाई यसो सम्पर्कमा बसिराख्नु होला. मैले नम्बर सबै सेभ गरिराखेको हुन्छु हाम्रो फेसबुक वाट्सएपमा फेसबुक होइन. त्यो भएपछि उहाँले चाहिँ बेला बेलामा यस्तो भयो सर्यो यत्रो भयो अथवा यस्तो भयो यति मर्यो अथवा फलानु चाहिँ मृगले खायो दुम्चीले खायो त सर अथवा यस्तो चाहिँ असिना परेर चाहिँ यस्तो भयो भने कहीँ कहीँ अब सबै बिरुवा बाँच्छ भन्ने छैन होइन. अब रोपेका बिरुवा सबै बाँच्ने भन्ने कुरा हुन्न तर धेरै जस्तो बाँचेको सकारात्मक भएको कुरा पाइएको छ. धेरै ठाउँ त अब म पाँच वर्ष भयो जिल्लामा आएको सुरुमा मेरो म आउँदाखेरिको चाहिँ रोपेका बिरुवाहरू अहिले चाहिँ फल लगाइसक्यो भनेर कतिले हामीलाई धन्यवाद पनि दिनुभएको छ. त्यसले गर्दाखेरि समग्रमा हाम्रो चाहिँ बिरुवाहरू चाहिँ राम्रो क्वालिटीको बिरुवा दिएका छौँ भन्ने लाग्छ. किसानहरूले मेहनत गर्नुभएको छ राम्रोसँग कोचिङ पढाएर यस्तो सिकाइएको छ. अब यस्तो ब्रोसरहरू पनि छापेर प्रत्येक व्यक्तिलाई तपाईँको ब्रोसर नपाएको कोही व्यक्ति हुनुहुन्न अहिले यो बिरुवा रोप्ने मान्छेले प्रत्येकलाई एउटा ब्रोसर हुन्छ भन्ने हाम्रो चाहिँ ब्रोसर छ. त्यो चाहिँ सबैको हातमा हामीले दिएका छौँ भनेपछि उहाँले त्यो पढ्नुहुन्छ बुझ्नुहुन्छ र त्यसले गर्दाखेरि राम्रो तरिकाले गर्नुभएको समग्रमा हाम्रो चाहिँ प्रतिफल राम्रो देखिएको छ.
0: जस्तै अब सम्बन्धित किसान र समुदायलाई नै जिम्मेवार बनाउनु चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्यो होइन. यो वृक्षारोपण रोपिएका बिरुवाको संरक्षणको लागि चाहिँ व्यावसायिक रूपमा जडीबुटी खेतीको लागि वितरण भएका बिरुवाहरू बाहेक वृक्षारोपण र वन संरक्षण अभियानमा चाहिँ समुदायलाई जोड्न कार्यले के कस्तो पहल गरिरहेको छ?
1: हामीसँग त्यस्तो एकदमै धेरै मात्रामा बिरुवा उत्पादन अथवा खरिद गर्ने कार्यक्रम त छैन. अहिले चाहिँ अब मान्छे धेरै जस्तो लम्जुङमा तपाईँको जनसङ्ख्या वृद्धि दर पनि घट्दो क्रममा छ तपाईँलाई थाहा नै छ. युवाहरू पनि तपाईँको विदेश चाहिँ हुनुहुन्छ. गाउँमा जाने हो भने सामान्यतया महिला वृद्धहरू र बालबालिका मात्र देखिन्छन्. वृक्षारोपण गर्न धेरै गाह्रो छ किनभने तपाईँको पहिला झाडी सफा गर्नु पर्यो होइन. त्यसपछि तपाईँको त्यहाँ दूरी कहाँ कहाँ रोप्ने भनेर त्यसको दूरी निर्धारण गर्नु पर्यो. कुनै 3 मिटर होला, कुनै 2.5 मिटर होला, कोही तपाईँको चाहिँ 10 मिटरको फरकमा होला, कोही 5 मिटरको फरकमा होला. त्यसपछि अझ सतुवाको हकमा चाहिँ एउटा पुरा चाहिँ अदुवा खेती गरे जस्तो होइन, आलु खेती गरे जस्तो पुरै गहिरो गरेर खनजोत मलहरू गर्ने त्यहाँ अलिक इन्टेन्सिभली थोरै जग्गामा धेरै मिहिनेत गर्नुपर्छ. त्यही भएर अनि त्यो गर्नको लागि तपाईँको चाहिँ अब म्यान पावरहरू पनि कम हुनुहुन्छ. त्यही भएर इच्छुक व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूले मात्रै कार्यमा अब चाहिँ निवेदन माग गर्ने. उहाँलाई साँच्चै नै रुचि भएको हुनाले बिरुवा फ्रीमा पाइन्छ मात्रै भनेर आउनुभएको होइन कि उहाँ, किनभने उहाँको लिमिटेड जग्गा हुन्छ. उहाँसँग धेरै विकल्प छ नि, जस्तो अब कृषि कार्यालयले तपाईँको अरू टमाटर खेती गर्नु भने होला, अर्को चाहिँ सिमी लाउनु भने होला, आलु लाउनु भने होला होइन, अथवा कोदो सोदो लाउनु भने होला, अब पशु कार्यालयले तपाईँको चाहिँ गाई बस्तु पाल्नु होला, भैँडा बाख्रा पाल्नु होला भने होला, अरू अरू पालिकाले के के आयमूलक कार्यक्रमहरू सिलाइ बिरा तालिमहरूदेखि लिएर अरू काम गर्ने भने होला भनेपछि लिमिटेड जग्गामा खेती गर्नु छ. अब उहाँलाई चाहिँ जुनबाट बढी फाइदा हुन्छ, जस्तो अलैँचीको भाउ राम्रो छ भने चाहिँ उहाँ अलैँचीमा आकर्षण हुनुहुन्छ होइन. अब चाहिँ बाँदुरको जग्गामा यो त्यसै राख्नुभन्दा अब यहाँ मेकाडिया नट लाउँछु भने त्यो हिसाबले प्रेरित हुन्छ. कोही टिमुरको कारणले प्रेरित हुन्छ, कोही म पानी छानेको स्रोत छ घर नजिक छ भने सतुवा आकर्षित हुन्छ. त्यही भएर किसान अब कहिले बाख्रा पालेको छ भने राई खन्नुको लागि बढी जोड गर्नुहुन्छ. त्यही भएर यो इच्छुक कृषकहरू आफै चाहिँ तपाईँको चाहिँ पहल गर्यो भने चाहिँ सफल पनि हुन्छ. अब त्यसै समुदायलाई दिने बिरुवा दिने भनेर चाहिँ तपाईँको बाँडेर मात्रै भने भोलि हुँदैन, स्याहार समार पुग्दैन होइन. अब गाउँमा बस्ने पनि हुन पर्यो, अब भोलि फलेर काँचाड गर्न पर्यो, अब टिप्न पर्यो भने आफू नहुने पनि भएन. त्यसले गर्दाखेरि चाहिँ मुख्य कुरा कृषकको चाहना रुचि उहाँलाई चाहिँ हामीले कन्भिन्स चाहिँ गर्न पर्यो यो चिजको महत्व यस्तो छ, यस्तो लाउनुहोस्, यसमा राम्रो छ, यसले चाहिँ राम्रो गर्छ भन्ने चाहिँ हामीले पनि भन्नु पर्यो. र उहाँहरूले पनि अहिले अब विभिन्न हाम्रो कार्यको मात्रै नभएकन विभिन्न युट्युबहरूबाट अरू देखेर अथवा कोही विदेश बसेर आउनुभएको छ, विभिन्न देश विदेशमा भएको अरू अरू जिल्लाहरूमा पनि भएका सफल कार्यक्रमहरूबाट प्रभावित भएर उहाँहरू सुन्न जिज्ञासा राख्न आउनुहुन्छ. अनि गरेपछि उहाँहरू कन्भिन्स भएको मान्छेले गर्नुहुन्छ र हाम्रो कार्यक्रम पनि ठिकै ठिकै भयो हुनाले चाहिँ उहाँहरूलाई पुग्ने छ. अब हामीले चाहिँ सबैको घरमा चाहिँ बिरुवा रोप्ने हो, सबैलाई चाहिँ बिरुवा दिने भने त्यस्तो कार्यक्रम पनि सक्दैन सकिन्न. ठिक छ, अहिले इच्छुक मान्छेहरू पाउनुभएको छ.
0: हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ. अन्तिममा चाहिँ अब यो जलवायु परिवर्तनका असरहरू बढ़िरहेको अवस्थामा वृक्षारोपणले पनि राम्रो योगदान दिन्छ भनेर हामीले सुनिरहेका छौँ होइन. लमजुङमा जस्तो खालको वृक्षारोपण भइरहेको छ यो वृक्षारोपणले चाहिँ कस्तो योगदान पुर्याउन सक्छ?
1: यो जलवायु परिवर्तन चाहिँ अहिले विश्वको चाहिँ विश्वव्यापी समस्या हो. नेपाल एक्लैले तपाईँको चाहिँ यसको समाधान गर्न पनि सक्ने होइन र नेपालले चाहिँ मात्रै यो न्यूनीकरण गरेर पनि हुने होइन. तर हाम्रो नेपालले चाहिँ कार्बन उत्सर्जन चाहिँ एकदमै न्यून मात्रामा गरेको छ. तर हामी त्यो जलवायु परिवर्तनको जोखिममा फेरि उच्च जोखिममा पर्छौँ किनभने अब हाम्रो चाहिँ हिमालहरू छ हाम्रो देशमा, अनि हिमतालहरू छन् होइन अनि एकदम जमिन चाहिँ तपाईँको एकदम भिरालो छ, तपाईँको उत्तर दक्षिणतामा 200 किलोमिटर मात्र एरियामा त्यत्रो भिरालो छ, खोला नाला धेरै छन् होइन, हाम्रो घरहरू पनि अब कच्चीहरू छन् होइन, पहाडी ठाउँ छ, भिरालो छ, वर्षा पनि त्यस्तो हुने ठाउँ छ, त्यसले गर्दाखेरि हामी चाहिँ जोखिममा पीडितमा चाहिँ एकदम अगाडि, तर हामीले चाहिँ यो जलवायु परिवर्तन गर्न अथवा यो चाहिँ कार्बन उत्सर्जन गर्न चाहिँ हाम्रो भूमिका चाहिँ एकदमै न्यून छ सब विश्वका देशहरूमध्ये। अब हामी चाहिँ त्यसै हामीले त्यही भएर हाम्रो राष्ट्रपतिदेखि लिएर अन्य सरकारका मन्त्रीहरूले पनि विदेश जाँदाखेरि ल हामी त एकदम हामीले चाहिँ केही गल्ती नगरे पनि हामी सजाय भोग्नुमा पर्यो, हामीलाई तपाईँहरू हेरिदिनु पर्यो भन्ने कुराहरू पनि आउनु कारण त्यो पनि हो। र अब वृक्षारोपणमा चाहिँ के हुन्छ भने तपाईँको कार्बनलाई स्टक गर्न पनि रुख बिरुवाले नै हो कार्बन सोसेर राख्ने, त्यही भएर जङ्गलमा रुख बिरुवाहरू भयो भने चाहिँ त्यसले कार्बन सोच्छ र त्यो बापतको हाम्रो कार्बन बिक्री गरेर पनि नेपाल सरकारले कार्बन क्रेडिट बापत पैसाहरू पनि अब प्राप्त गरेको छ होइन, त्यो राम्रो पक्ष हो, नेपाल चाहिँ त्यो एसियामा पहिलो देश पनि भएको छ यो कार्बन क्रेडिटको पैसा आमदानी गर्ने। र बिरुवाहरू हरियालीबाट बिरुवा वृक्षारोपणबाट चाहिँ वन क्षयीकरण र वन विनाशलाई चाहिँ रोक्ने र कार्बन चाहिँ तपाईँको सोच्ने, अक्सिजनहरू बढी प्रदान गर्ने, वातावरण स्वच्छ हरियाली गर्ने हुँदाखेरि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन सबै कुरामा चाहिँ वृक्षारोपणको ठूलो महत्व छ। र अब बिरुवा भनेपछि तपाईँको अब अलैँची होस् या तपाईँको चाहिँ चाँपको रुख होस् होइन, सबै बिरुवाहरूले चाहिँ तपाईँको चाहिँ हरियालीबाट वृक्षारोपणबाट चाहिँ कार्बन तपाईँको स्टक राख्नको लागि र यो जलवायु परिवर्तन न्यूनीकरण गर्नलाई चाहिँ वृक्षारोपणको पनि ठूलो भूमिका हुन्छ र सस्तो र प्रभावकारी उपाय भनेकै वृक्षारोपण हो।
0: हजुर, अन्तिममा आज हाम्रो यो कार्यक्रम सुनेर बस्नुभएका श्रोताहरू होइन, अनि जो चाहिँ वृक्षारोपण गर्न चाहने नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ विशेष के सुझाव दिन चाहनुहुन्छ?
1: अब सामुदायिक वन उपभोक्त समूह अथवा कवरेज वन समूहका उपभोक्ता समूहका सदस्यहरू अथवा पदाधिकारीहरू र अन्य वृक्षारोपण गर्न इच्छुक कृषक महानुभावहरू, अब तपाईँहरूले हामीले असार 3 गतेबाट तिमुरको र लौटसलाका बिरुवाहरू हामीले वितरण गर्न गइरहेका छौँ, त्यस्तै गरेर हाम्रो 5 वटा सामुदायिक वनसँग अलैँची रोपणको कार्यक्रम छँदैछ, त्यसको हकमा चाहिँ तपाईँहरू चाहिँ खाडल खनेर चाहिँ बिरुवा लिन आउनुहोला है भन्न चाहन्छु। र त्यस्तै गरेर हाम्रो गत वर्ष मौजदात भएका बहुवर्षीय बिरुवाहरू छन्, त्यस्तै गरेर यो वर्ष उत्पादन भएका विभिन्न प्रजातिका 31,000 बिरुवा छन्, त्यो 31 र 14 गरेर झन्डै 45,000 बिरुवा चाहिँ हामीले असार 26 गतेबाट मात्रै वितरण गर्छौँ। जस्तै राई खनियो, चाँप, धुपी, अमला, जामुन होइन, मेकाडामिया नट, कपुर, वीरेन्द्र फूल लगायतका बिरुवाहरू चाहिँ हामीले असार 26 सम्मबाट मात्रै बाँड्छौँ, किनभने असार 25 सम्म हाम्रो सब डिभिजन वन कार्य डिभिजन वन कार्यमा यो भुक्तानीहरू गराउनको लागि एकदम भिडभाड हुन्छ, कर्मचारीहरूलाई त्यहाँ बिरुवा वितरण गर्ने पनि अब फुर्सद हुँदैन एउटा कुरा, अनि अर्को कुरो चाहिँ अब हाम्रो साउन भदौमा पनि मजाले वर्षाको समय छ, त्यो कारणले गर्दाखेरि चाहिँ बिरुवा सार्न सकिन्छ भन्ने हिसाब छ। दोस्रो कुरो अहिलेकै अवस्था हेर्यो भने यो पछिसम्म पनि अलिकति खडेरी हुन्छ भन्ने कुरा पनि आइरहेछ, त्यही भएर फेरि चाँडै बिरुवा दिँदाखेरि फेरि उहाँहरू चाहिँ होइन बिरुवा मर्ने डर सम्भावना छ, त्यसले गर्दाखेरि पछि दियो झन् पछि रोपेको झन् राम्रो हुन्छ, बिरुवाहरू पनि कोही अलि हुर्किने क्रममा छन् अन्त त्यो ढिलो भयो त्यो ठुलो अझ राम्रो परिवर्तन बिरुवा दिन पाइन्छ भन्ने छ। र अर्को कुरा चाहिँ असार 15 यस्तो असारको बेलामा उहाँ कृषकहरू धान खेतीमा होइन धानमा बिजी हुनुहुन्छ, अनि यताबाट बिरुवा चाँडै बाँडिदियो अनि उहाँहरू धान खेती सक्नुहुन्छ, अनि साउनमा चाहिँ आफ्नै घरको छेउमा छारेमा लगेर बिरुवा राख्नुहुन्छ, आखिर रोप्ने साउनमै हो, बिरुवा चाँडै बाँडेर के गर्ने? अनि हाम्रो कर्मचारीहरूलाई पनि यो असार 25 सम्म बढी यो साल तपाईँको बेला हुनाले भिडभाड हुने व्यस्त हुने हुँदाखेरि हामीले चाहिँ यसरी हाम्रो नर्सरीमा भएको बिरुवाहरू चाहिँ असार 26 पछि बाँड्ने होइन अब साउनको पहिलो हप्तासम्म मानेर सक्ने, अनि यो अहिले टिमरको बिरुवा चाहिँ खाडल सडल खन्न खनिरहनु भएको छ, त्यो धान रोप्नुभन्दा पहिले टिमर काम चाहिँ रोप्ने भनेर त्यो गरियो। अब अलैँचीको हकमा के छ भने खाडल खनेर राख्ने, बर्सात सुरु भएपछि रोप्ने, अब त्यो असार 15 गते हुन पनि सक्छ, जेठको अन्तिममा हुन पनि सक्छ, त्यो अलैँचीको हकमा त बर्सात सुरु हुनैपर्छ, किनभने त्यहाँ बिरुवा रोपेर खडेरी पऱ्यो भने त्यो जङ्गलमा रोपेको त्यहाँ पानी लान अलिकति गाह्रै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ हतारेर पनि त्यो अलैँची नरोप्नु होला, बर्सात सुरु भएपछि रोप्नुपर्ने हुनाले वर्षा सुरु भएपछि रोप्नु होला अलैँचीको हकमा, नत्र बिरुवाहरू मरेर सुक्यो भने किनभने हाम्रो लगानी परिसक्यो होइन, भोलि बिरुवा रोपेर भोलि सबै सुकेर गयो भने गाह्रो हुने हुँदा चाहिँ त्यही भन्न चाहन्छु म।
0: कार्यक्रममा यहाँको महत्वपूर्ण समय अनि महत्वपूर्ण जानकारीको लागि चाहिँ धेरै धेरै धन्यवाद।
1: हस् हजुरलाई धेरै धन्यवाद।
0: कार्यक्रममा आज हामीसँग हुनुहुन्थ्यो डिभिजन वन कार्यालय लम्सुङका सूचना अधिकारी एवं वन अधिकृत सन्तोष खनाल। उहाँसँगको कुराकानी सँगसँगै आजलाई भने कार्यक्रमको अन्त्यमा आइसकेका छौं। कार्यक्रम वन सरकार तपाईँलाई कस्तो लाग्यो? वनसँग सम्बन्धित केही विषयवस्तु छन् र उक्त विषयवस्तु कार्यक्रममा समावेश गर्दा उपयुक्त लाग्छ भने तपाईँ हामीलाई पठाउन सक्नुहुनेछ। केही सल्लाह सुझाव छन् भने पनि तपाईँले ccdc.lamsung@gmail.com इमेल गर्न सक्नुहुनेछ। आगामी आइतबार बिहान 7:30 बजे पुनः वन सरकारमा उपस्थित हुनेछु। आजलाई भने प्रविधिबाट साथ दिनुहुने प्राविधिक साथी दिलुलाई र कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। तपाईँको साता शुभ रहोस्। नमस्कार।

वैदिक उपचार करूमुई आवश्यक प्रमाण तलाखै मुताई भन्दैले प्रमाण आथोबा मध्य नेपाल नगरपालिका नमजुङ बेताङ मास तहरी चलिरहेको आर्थिक वर्षले खेदोरी चोब खोप कार्यक्रम थियो अभियानले 1,49,000 खेदोरी खोप पिनिमु नमुना समेत अस्पतालले प्रमुख जिल्ला अधिकारी सशस्त्र प्रहरी प्रमुख दे तेबीमु पर्जियातकी अस्पताल ऐन निरीक्षण ते लमजुङ बेप्लिउलो विद्यार्थी मेरे तमु सांस्कृतिक प्रतिष्ठान ऐन छात्रवृत्ति नानर खबर तमुके नरसंती फेते तोखबे लागे छिजी प्राविधिक दिव्य स्थित धन्यवाद पीमारी फिटेको छिक्याङ खुसीमय तमसी विदा किमु रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org यिनले दलत ओ छ्याजलो

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
3: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: जीवनको विभिन्न चरणमा ककसलाई के आवश्यकता पर्छ एनालिसिस गरिसकेपछि उसले प्याकेज प्याकेजमा सेवा ल्यायो। एउटाको नाउँ दियो फुल नेस्टर, गोड भरिएको बच्चा बढी भएको फुल नेस्टर, छुट्टै सेवा उनीहरूलाई। उनीहरूलाई के चाहिन्छ भने एजुकेसनमा छुट यहाँ टिक्यो। अनि त्यसपछि अर्को इन्डियन नेस्टर बच्चै नभएको बुढाबुढी छ नि बच्चा, उनीहरूलाई इन्सुरेन्स जस्ता के। यसरी फरक फरक प्याकेज फरक फरक वर्गलाई हुने गरी ल्याएपछि सन्तुष्टि छ त्यहाँ। त्यसपछि उनीहरू के भने ह्याप्पिनेस मिटरमा राखेको छ, कुनै सन्तुष्टि भयो कि भएन सरकारी अफिसमा थिच दिनुपर्ने कम्प्युटर ह्याप्पिनेस मिटर त्यसको नाउँ। यस्तो यस्ता प्रयोग मैले उदाहरण मात्रै भने त्यस्तो धेरै देशमा प्रयोग भएको छ, त्यस धेरै देशमा। अनि त्यसैले गर्दा के हुन्छ भने अब अरू देशमा त्यति अगाडि गइसके, सरकारी सेवा पनि निजी क्षेत्रभन्दा कम छैन है। अनि इनोभेसन ड्रिभेन गभर्मेन्ट आइडिजी भन्छौँ हामी, हाम्रो एउटा निजी क्षेत्रभन्दा पनि सरकार चाहिँ नयाँ प्रविधि नयाँ खालका विचारहरू ल्याउन अगाडि छ भने देखाउने त्यस्तो कन्सेप्ट आइसक्यो। अब हामी कहाँ चाहिँ फेरि उही पुरानो उही नियमित प्रक्रियाको कुरो उही ढिला सृष्टिको कुरो भइरहेछ। किसिमको हुनाले सरकारलाई त सजेसन के हो त भने यो अरू देशको प्लेटफर्मबाट सिक्नुपर्छ, आफू गर्न नजान्ने हो भने उनीहरूबाट सिक्नु पर्यो कि आफैले नयाँ कुरो ल्याउनु पर्यो, होइन भने सिक्नु पर्यो। त्यसले सिकिसकेपछि के हुन्छ भने ती चिजहरू लाभ गरेर जनतालाई राम्रो सेवा दिएपछि मात्रै सरकारको वैधानिकता बढ्ने हो नि।
2: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी बिदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ। हामीले सरकारी कार्यालयको बारेमा कुराकानी गर्यौं, हामीले स्वास्थ्य क्षेत्रको भनौँ अस्पतालको विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं, अर्को भनेको विद्यालय शिक्षा क्षेत्रमा पनि यसको असर देखिएको छ, पठन पाठन व्यवस्थापनका कुराहरू छन्, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: हेर्नुहोस् यो कस्तो हुन्छ भने यो अहिलेको जेएनजी मुभमेन्ट पछि बनेको सरकारबाट जनताले धेरै आशा गरेको छ। यो लामो समयको पहिलेका पार्टीहरूको असन्तुष्टिको रिफ्लेक्सनमा यो सरकार आओ, त्यसमै कुनाले यसबाट नयाँ चिजहरूको अपेक्षा गरिन्छ, नयाँ चिज आउला, नयाँ केही होला भन्दाखेरि अब अहिले के देखियो छ भने अन्त यो अहिले समालोचना यसलाई आलोचना गर्ने बेला पनि भएको छैन, त्यसको मूल्याङ्कन गर्ने बेला पनि भएको छैन। तैपनि केही चिजहरू चाहिँ फटाफट निर्णय आए, त्यो कारण कसरी हुन्छ नि हेर्नु छ। शिक्षामा शिक्षामा के भयो त भने अब यो बच्चाहरूलाई कहिले सर्टेन क्लाससम्म जाँच नलिने बोझ नदिने होइन भने फरक खालको विदेशी शैली, विदेशमा त्यस्तै हुन्छ। यो जाँचमा हामी के भन्छ पेपर र पेन्सिलको जाँचले कसैको पनि योग्यता परीक्षण हुँदैन, त्यो राम्रो परिचय होइन। सबै ठाउँमा पेपर पेन्सिलको जाँचै होइन, लिमिटेड समयमा तँलाई यो लेख भनेर दिएको त्यसले कहीँ केही पनि मेरिटको मूल्याङ्कन गरेन, त्यसले उसलाई आफ्नो किसिमको प्रतिभाहरू प्रस्फुटित हुनदिने, उसलाई किताबको भारी नबोकाउने, उसलाई चाहिँ नि जाँचको लोड नदिने, बच्चालाई सर्टेन क्लासमा उनीहरूको अटोमेटिकल्ली उनीहरूको एसेसमेन्ट गर्ने माथि लाने हो। यस्तो खालका यो वैधानिक सिस्टम हो जुन म पनि सराहना गर्छु, होइन त्यो राम्रो कार्यक्रम ल्याएको छ। तर फेरि अब फेरि कस्तो हुन्छ भने सामान्यतः अब यो निजी विद्यालयलाई ट्याक्स लाउने कहाँ कहाँ ट्याक्स लाउने भन्दाखेरि अनि शिक्षामा ट्याक्स लाउने स्वास्थ्यमा ट्याक्स लाउने भ्याट लाउने भन्दाखेरि फेरि मार त फेरि तिनै जनतालाई पर्छ कि, त्यो चाहिँ ठिक भएको छैन। फेरि
2: हामी स्टुडियो टाइपबाट बाहिर
1: निस्केको छैन हौ, मैले भने केही चिज राम्रो छन् त्यस्तो इनोभेसन पनि आएको छ त्यो त म प्रशंसै गर्छु, ठिक रह्यो। तर अब अहिले अस्ति बजेट आयो, बजेट आउँदा तल्लो वर्गलाई के छ त भनेर हेर्नु परेन, तल्लो वर्गलाई के छ पनि त हेर्नु परेन। मध्यम वर्गलाई ठिक छ, उच्च वर्गलाई ठिक होला, मध्यम वर्गलाई ठिक होला किनभने ट्याक्समा छुटहरू छ विभिन्न आयकरहरूमा ठिकै होला, तलब बढाएको छ अलिअलि थोरै भए पनि, हुन त 21% भन्छ त्यो 10% हो बढे चाहिँ तैपनि 21% नै मान्यौ ल, त्यो भत्तालाई पनि जोडेर सबै ग्रेड सबै जोडेर भनेको छ नि त्यस्तो ढाँट्नु हुँदैन, 10% हो बढे चाहिँ तलब वृद्धि अनि पर्फर्मेन्सको एलाउन्सलाई पनि तलब वृद्धि भनिएको छ त्यो होइन। तैपनि के हो भने ल ठिक छ मध्यम वर्गलाई केही गरेको हो सरकारले, धन्यवाद छ सरकारप्रति, तर तल्लो वर्गलाई पनि त आउनु पर्यो नि, मार्जिनलाइज ग्रुपको लागि पनि त आउनु पर्यो नि हो। मार्जिनलाइज ग्रुपको लागि के आयो त भन्दाखेरि खालि त्यो दलितका बच्चालाई दिने खाजा छ नि त्यसमा बढाइदियो थोरै हो, त्यो बाहेक के भएछ त्यसले के हुन्छ त भने हुन त अब अर्थमन्त्रीज्यूले भन्नुभएको छ मध्यमवर्ग सक्षम नहोइकन अर्थतन्त्र नै सुध्रिनु होइन भने मध्यमवर्ग लक्षित बजेट हो क्या त्यो त्यो निम्नवर्ग लक्षित होइन गरिब लक्षित होइन मार्जिनलाइज ग्रुप लक्षित नै होइन मध्यमवर्ग लक्षित बजेट हो त्यसले गर्दा के भने सरकारका कामको मिश्रित प्रतिक्रिया छ अहिलेसम्म मेरो अनि उसले उनीहरूले ल्याएको कार्यक्रम के छ अब सरकारी सेवा प्रवाहमा भन्नुहुन्छ भने करिब करिब बिचौलियाहरू भाग्न थाले त्यो राम्रो पछि हो बिचौलिया त कमसे कम ती जुन छ तिनीहरू नै हो घुस खुवाउने तिनीहरू नै हो कार्यालयसँग लिङ्क बढाउने त्यो त अहिलेको सरकारले त्यो त डिसमेन्टल त्यो तहस नहस गरायो जस्तो देखिन्छ कति दिन हो चाहिँ मलाई थाहा छैन
2: यो शिक्षाकै प्रसङ्गमा अलिकति म केन्द्रित हुन चाहे सर जस्तै यो भर्खरै एसीको नतिजा पनि आयो होइन अब त्यो हाम्रो शिक्षाको गुणस्तर कस्तो हो भन्ने हामी सबैलाई धेरैलाई थाहा छ रहेछ र यो जुन दुई दिनको विद्यालय गर्दाखेरि एउटा भनौँ न निजी विद्यालयहरूमा छुट्टै अभ्यास भयो अब निजीले चाहिँ आफ्नै तरिकाले सञ्चालन गर्नुभयो अनि सरकारीहरूले चाहिँ अलि ढिला सञ्चालन गर्नुभयो यो अभ्यासले चाहिँ फरक अभ्यास भनौँ न यसले चाहिँ त्यो थप शिक्षाको गुणस्तरमा पनि असर पर्छ कि
1: अब यसी के रिजल्ट कुरा गर्नुभयो योपल्ट चाँडो रिजल्ट गर्ने भनेर यसीको त्यही स्कुलमा परीक्षण गर्न लगाइयो स्वभावत आफ्नो स्कुलका विद्यार्थीहरू फेल नहुनु भन्ने धारणा हुन्छ शिक्षकहरूको त्यति गर्दाखेरि पनि रिजल्ट कति पर्सेन्ट बढ्यो तपाईँहरूले हेर्नुभयो खास बढेन एक दुई पर्सेन्ट त्यो ती जान नल्याए त्यो भन्दा घटिदियो भनेपछि गुणस्तर सिद्धिरहेछ खस्किरहेछ मैले सङ्केत गरेँ त्यही स्कुलमा तिनकै मास्टरले नजान्तेको भए पहिलेको जति पनि पास हुँदैन थियो अर्को कुरो एसईमा को जाँच नै औषधिहीन भइसक्यो अब 10+2 मात्रै राखिदियो हुन्छ क्या त्यो त पहिले 10+2 थिएन विद्यालय लेभलमा एसएलसी मात्रै थियो र एसएलसी त ठुलो मानिन्थ्यो अब त 10+2 माने भने होइन त्यसैले गर्दाखेरि शिक्षा र स्वास्थ्य सरकारको जिम्मा हो एउटा बुझ्नुपर्ने कुरो शिक्षा र स्वास्थ्य टोटल्ली सरकारको जिम्मेवारी हो शिक्षा र स्वास्थ्य सकिन्छ भने सबैलाई निशुल्क गरिदियो हुन्छ कहाँसम्म सकिन्छ निशुल्क नै होइन त्यसैले कुरो हुन्छ भने ती दुईटा चिज राज्यले आफ्नो दायित्वभित्र लिनुपर्छ त्यसलाई कति छुट गर्न सकिन्छ गर्नुपर्छ होइन अब फेरि एउटा छुट भएको छ अर्कोतिरबाट ट्याक्स लाउने अर्कोतिरबाट खिच्ने गर्नु पाइँदैन गर्नु हुँदैन
2: यसमा अर्को प्रसङ्गमा जान चाहे तपाईँले सुरुमै बताइ पनि सक्नु भएको छ कुरा के भन्दाखेरि विदेशमा यो दुई दिने छुट्टी चाहिँ सफल भएको भन्ने होइन अब नेपालमा चाहिँ बेला बेला विवादित हुने ठ्याक्कै कारण चाहिँ के हो
1: हाम्रो भौगोलिक अवस्था हाम्रो ब्युरोक्रासीको हाम्रो कर्मचारी तन्त्रको मनो कल्चर संस्कृति यी सबैको कारणले यहाँ असफल भयो पहिलो कुरो त मैले भने हाम्रो यस्तो जियोग्राफिकल टेराइन छ डोल्पाको खोपा गाउँबाट आउने मान्छे चार पाँच दिन हिँडेर आउँछ सदरमुकाम सेवा लिन हो ती सेवालाई के चाहिँ स्थानीय तहसम्म पुर्याइदिनु पर्यो उही प्रत्यार्जन गरिदिनु पर्यो आउँछ अनि दुई शुक्रबार एउटा काम भएन भने बिहिबार आयो शुक्रबार एउटा काम भएन भने त्यो चार पाँच दिन हिँडेर आएको मान्छे फेरि दुई दिन वेट गर्नुपर्छ सदरमुकाममा यो अवस्था चाहिँ हुनु भएन त्यो अरू देशमा हाम्रो फरक हो अरू देशमा यातायातको सहुलियत छ सारा छ कम्युनिकेसनको छ अनलाइन सर्भिस त सारा छ होइन त्यसले गर्दाखेरि उहाँलाई असर पर्यो नि त हाम्रो त असर पर्छ नि हाम्रो जस्तो देशलाई त असर पर्छ
2: विदेशको भनौँ न जीवनशैली भनौँ त्यहाँको कार्यशैली भनौँ विशेष गरी कार्य संस्कृति भनौँ अथवा यो सार्वजनिक सेवा दिने तरिका भनौँ एउटा कुरा त्यो छ अब हामीले चाहिँ त्यहाँको नतिजा मात्रै नक्कल गरेका हौँ
1: होइन नक्कल गर्नु हुँदैन भने हामी नक्कल पनि गर्नुपर्छ मैले भने प्लेटफर्मबाट सिक्नुपर्छ तर हाम्रो आफ्नो परिस्थिति पनि हेर्नुहुन्छ अहिले मैले विल्सनको उदाहरण ल्याएको थिएँ चामल चाइनाबाट ल्याए पनि चपस्टिक लिएर खाँदैन भने चम्चाले खान्छौँ भनेको थियो क्या उसले भनेको थिएँ हामीले अलिअलि आफूको अनुकूल गर्नु त्यसैले के हुन्छ भने ती दुःख पाएर धाएर आउने मानिसहरू जो अनलाइनमा पनि अभ्यस्त छैन होइन हाम्रो के अरे उसमा अहिलेको कम्युनिकेसन टेक्नोलोजीसँग पनि अभ्यस्त छैन उनीहरू अफिसमै आउँछन् सेवा लिन त्यस्ता व्यक्तिहरूको लागि या त त्यो सेवा उनीहरूको नजिक पुर्याइदिनु पर्यो त्यो दुईटा उपाय हुनसक्छ एउटा मोबाइल सर्भिस लैजाने वा उयो ठाउँमै गएर सेवा दिने दोस्रो वा स्थानीय तहलाई प्रत्यार्जन गर्ने उनीहरूको ओडामा त्यो बाहेक अन्य अवस्था चाहिँ भने सदरमुकाममा उनीहरू सेवा लिन आउने व्यक्तिहरूको सदरमुकाम नै आउनुपर्ने हुन्छ, जस्तो नागरिकलाई लिनु पर्यो, अङ्कृत विवाहित महिलाले लिनु पर्यो, यो त सिडिओ भाइहरूलाई अधिकार हुँदैन। त्यस्ता कुराहरूमा पनि हामीले रोक दिनु भएन, एउटा सिफ्टमा कर्मचारी राखेर पनि रोक दिनु भएन। त्यो भयो भने अनि यो सफल हुन्छ, फेरि साँच्चै नै सफल हुन्छ, अनि अन्यथा त यो अरू देशको नकल गरेर अर्थ छैन।
2: अलिकति कर्मचारीको विषयमा पनि कुराकानी गरौँ। अब 9 बजेदेखि कार्यालय सुरु गर्ने भनेको छ, चलाइरहेको छ, र केही कर्मचारीहरू अलिकति लामो दूरी हिँडेर चाहिँ कार्यालयसम्म पुग्नुपर्ने, खाना त्यही अनुसारको उहाँको समय तालिका हुन्थ्यो पहिलेको 10 बजेदेखि 11 बजेदेखि जुन कार्यालय सुरु हुने बेलाको कुरा गर्दाखेरि, र अहिले चाहिँ 9 बजेदेखि भएको छ, त्यसले अलिकति फरक पनि परिरहेको छ। उहाँहरूको लागि चाहिँ कतिको व्यावहारिक मान्न सकिन्छ?
1: होइन, कर्मचारीहरू त खुसी नै होला नि, किनभने उनीहरू 9 बजी खान्थे, 8 बजी खान्छन् होइन, अनि आजभरि फेरि स्कुलहरू पनि कस्तो छ भने त्यो बच्चाहरू पनि 7 बजी लिन आउँछ, बच्चा पनि हिँडिसकेका हुन्छन्। त्यो केही होइन, उनीहरूलाई केही दिन अभ्यस्त हुन मात्रै समय लाग्ने हो। त्यसै कर्मचारी त 2 दिन छुट्टी पाएकोमा खुसी छन्, मेरो आफ्नो धारणा
2: चाहिँ।
1: यहाँ त सेवाग्राहीको कुरो हो, सेवाग्राही र सरकारको कुरो होइन। त्यस कारणले गर्दा के भने, पहिलेको एउटा घटना सुनाउँमा चाहिँ, अब यो म सहसचिव थिएँ त्यो बेला, सचिव पनि भएन, जुन बेलामा 2 दिन बिदा लागू भयो, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो त्यो बेला, एकजना मन्त्रीले हाम्रो मिटिङमा भने कुरो आज पनि मलाई याद हुन्छ, 2 दिन छुट्टी त गर्नै नहुने रहेछ, किनभने त हामीलाई चाहिँ क्वार्टरमा बस्नै नहुने भयो कार्यकर्ताले घेरेर। कमसेकम यहाँ मन्त्रालय खुलाएर मन्त्रालय आइन्थ्यो, तिनीहरू आउन सक्दैन थियो, अलिक कम हुन्थ्यो भिड। त्यस कारण हाम्रो लागि पनि यो 2 दिन छुट्टी ठिक छैन होइन, दुःख दिए कार्यकर्ताले भन्नुहुन्थ्यो, अनि दोस्रो सेवाग्राहीले पनि दुःख पाए। यो दुइटै कारणले सेवा गर्नु नभन्दै उहाँ इन्फ्लुएन्सियल मन्त्री हुनुहुन्थ्यो, किशनजीको नजिकको कार्यालय गरिनु, अर्कोपटक त 1 महिनामै कार्यालय। त्यस कारणले गर्दा के हुन्छ भने, यस्तो एडभोक डिसिजनहरू गर्नु हुँदैन। हामीले इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार जा भने गफ उगै गरे ठिक छ, यो सधैँको लागि लाग्यो भने, तर सेवाग्राहीलाई पनि सन्तुष्ट पार्ने त्यसका उपाय खोज्ने।
3: कार्यक्रम बदलिदो नेपालमा आज हामी हप्तामा 2 दिने विदाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारको विषयमा कुराकानी गरिरहेका छौं। सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: And I work for Michelin, worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: Safety!
4: Michelin. Michelin, Michelin.
6: World's number one tire brand.
7: Classic Deco 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Deco kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू:
9: ओपिडी सेवा,
8: विशेषज्ञ ओपिडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98-514-2463।
3: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ,
10: त्यसैले
3: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं।
9: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
3: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं।
9: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौं।
3: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ।
9: झ्यालडुका खुल्ला राखेर ग्यास बाल्ने गरौं।
3: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ।
9: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौं।
3: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं।
9: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं।
3: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौ। बिजुलीको स्विच अन र अफ नगरौं।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी हप्तामा दुई दिने विधाको अभ्यास, यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा सरकारका पूर्व सचिव समेत रहनुभएका लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग कुरा गरिरहेका छौं र उहाँसँगको कुराकानीमा हुनुहुन्छ साथी महेश गेवाली।
3: दुई दिन विदाले गर्दाखेरि कर्मचारीहरू पुनर्ताजगी हुनुहुन्छ, उहाँ रिफ्रेस भएर कार्यालय पुग्नुहुन्छ, त्यही अनुसारको सेवा दिनुहुन्छ, त्यति सचिव व्यवहारमा देखिया छ?
4: अहिले देखिया छैन। अहिले तपाईँलाई के लाग्छ, कार्यालयहरूमा जाँदाखेरि पहिलेको भन्दा राम्रोसँग काम भएको छ? मैले भने बिचौलिए हटिया छ, अरू केही फरक भएको छैन। जहाँ कर्मचारीहरूले घुमाएर खाने ठाउँ छ त्यो खान छोडेका छन् हो, त्यो ठाउँ हुन्छ क्या त्यो, अनि त्यो मान्छेको बाध्यता हुन्छ खुवाउँछ नै, ती चिजहरू रोकिनु पर्यो। दोस्रो कुरो के भने, अब एउटा मैले के भने, एउटा देखिएको प्रभाव भनेको जुन बिचौलिए मालबोधमा लेखनदास होइन, करमा अडिटर हो, यस्तै यस्तै अदालतमा वकिल, बिचौलियाको रूपमा जुन काम गर्ने चाहिँ वर्गहरू छ, त्यो वर्गलाई चाहिँ बिचौलियालाई चाहिँ अलिकति कसेको छ क्या अहिले, त्यसले गर्दाखेरि करप्सन घट्ला कि भन्ने आशा गरे। दोस्रो, अब अनलाइनमा जोड गरिएको छ, अनलाइनमा जोड गरियो र इस्टोनियाको जस्तो 95% 95% इस्टोनियामा अनलाइन छ क्या सर्भिस, त्यसै गरी नेपालको भन्दा करप्सन पनि घट्छ, अफिस पनि धाउनु परेन, घरबाटै काम हुन्छ होइन। ती चिजहरू अहिले केही अफिसमा भइसकेका छन्। तपाईँको करमा भन्नुहोस्, प्यानको नम्बर आउँछ, तपाईँको आफ्नो विवरण फट्टै आउँछ, जानु पर्दैन, अनलाइन पेमेन्ट गर्न सकिन्छ। लोक सेवामा जानुहोस्, अनलाइन फर्म भर्नुहोस्, अनलाइन पेमेन्ट गर्नुहोस्। मालिक नियन्त्रण कार्यालयमा जानुहोस्, नेपालभरिको खर्च वन क्लिकमा आउँछ, भाषा त केही त। त्यसैले गर्दा अनलाइनमा फोकस गरेको अहिलेको जुन गभर्मेन्टको परिषद त्यो चाहिँ ठिक छ, अनलाइनमा भइसकेपछि यस्ता खालको समस्या आउँदैन। तर जहाँ डिसिजन नै गर्नुपर्छ, जहाँ अनलाइनले मात्रै हुँदैन, जहाँ फिजिकल प्रेजेन्स चाहिन्छ, ती हो त खाने। यो अनलाइनमा यो ग्रिज बनी त्यो त खायो भने 10-20 रुपियाँ खाने, एउटी सय खाने, तर मेजर ठाउँ त बाँकी छ नि। ती ठाउँहरूमा बडो व्यवस्थित, बडो चाहिँ त्यो तपाईँ करप्सन नहुने, बडो पारदर्शी होइन व्यवहार हुनुपर्छ।
3: भनेपछि सहज रूपमा बुझ्दाखेरि जुन पहिला 6 दिनको भनौँ न कार्यालय समय थियो, त्यो बेलामा चाहिँ जुन नागरिकको गुनासो भनेको चाहिँ सहज सेवा प्रवाह भएन भन्ने एउटा गुनासो थियो, अहिले 5 दिनको छ, 2 दिनको छुट्टीको छ, अहिले तत्कालको लागि चाहिँ त्यो सम्भव छैन भनेर बुझ्नु पर्यो। ढाँचा नबुझ्नुहुन्छ,
4: गुनासो आउनु थालेको छ, गुनासो विशेष गरी मैले स्वास्थ्यको कुरो अहिले नै गरिहालेँ, त्यस्तै विभिन्न अरू ठाउँको पनि गुनासोहरू आइरहेको छ। हामीलाई सेवा चाहिँ ढिलो हुने भयो, 2 दिन छुट्टीले हामी यसरी बस्नु पर्यो, हामीलाई सेवा महँगो पर्यो, मुख्य कुरो आएर 2 दिन सरमा काम बस्नु पर्यो भने महँगो परेन। इक्विटी प्रिन्सिपल भन्छौँ क्या सरकारी सेवा प्रभावमा, हामी इक्विटी प्रिन्सिपल भनेर के भने, पछाडि परेकोलाई अगाडि ल्याउने, अथवा त्यो पछाडि परेकोलाई झन् फेसिलिटी दिने। यहाँ त उल्टो हो, त्यो दुर्गमको मान्छेले चाहिँ महँगो पर्यो, सुगमको ठाउँले आजको आज सेवा लिन्छ, घर आएर सुत्छ हो, उसलाई सस्तो पर्यो। त्यो दुर्गमको चाहिँ कहाँ 4-5 दिन हिँडेर आउँछ, त्यस्तो ठाउँ छ काठमाडौँ बस्नेलाई थाहा छैन,
3: काठमाडौँमा पनि कतै
4: कतै ललितपुर, अनि त्यस्तो ठाउँबाट आउनेलाई यी धादिङै भन्नुहोस् न, टाढो जानुपर्छ त्यत्रो त्यो नर्दन बेलको मान्छे 2-3 दिन। अब यिनीहरूले चाहिँ लाई महँगो पर्यो, यो त इक्विटी प्रिन्सिपलको खिलाफमा भने, यो त झन् डिस्क्रिमिनेटरी भयो, झन् यो त गरिब र पिछडीको वर्गलाई महँगो पर्ने सेवा भने, यसमा के गर्ने भनेर सरकारले सोध्नु पर्यो। उनीहरूको सेवा नरोकिने वा उनीहरू आउनै नपर्ने, आउनै नपर्ने गर्यो भने राम्रो, जस्तो कम्ती सेवा उही गएर सेवा लिने गाउँमा महिनामा एकचोटि जाने, कति दिनमा सकिन्छ जाने, त्यही गएर सेवा दिने। दोस्रो, यी सेवाहरू स्थानीय तहको ओडामै प्रत्यार्जन गरिदिने, नत्र त जसलाई सेवा दिनुपर्ने हो, जसलाई चाहिँ हामीले विशेष रूपमा हेर्नुपर्ने हो स्टेटले राज्यले, त्यसलाई झन् दुःख भयो।
3: अर्को, यो कार्यालय समय पनि जुन लम्बाइएको छ नि, 9 देखि 5 सम्मको समय छ, अब यसले चाहिँ व्यवहारमा चाहिँ कर्मचारीले त्यो समय पूर्ण रूपमा चाहिँ काम गरिरहेका छन् जस्तो लाग्छ कि के लाग्छ हजुर?
4: त्यो चाहिँ कस्तो, त्यो छल्न त खोजिहाल्छन्, ढिलो हुन्छ हामीलाई, भयो बस जाम भयो यताउता भनिहाल्छन् होइन। तैपनि अहिले के छ त भने, अब त्यो थम्बबाट हाजिरी लिने अनि त्यसपछि विभिन्न चाहिँ निगरानी गर्ने क्यामेराहरू राख्ने भावनाले अलिकति पहिलेको भन्दा चाहिँ सचेत भएको देखिन्छ कार्यालय समयमा
3: चाहिँ।
4: गुणस्तर छैन, नियमितताको कुरा गरे मैले, हाजिरी गुणस्तरमा त मलाई त्यस्तो फिल हुँदैन,
3: फर्मालिटी मात्रै भयो,
4: गुणस्तरमा छैन, गुणस्तरमा देखिएको छैन, देख्यो भने खुसी लाग्छ मलाई।
3: हजुर, अनि यो जुन सरकारसँग यो जुन निर्णयको प्रभाव मापन गर्ने चाहिँ कुनै स्पष्ट संयन्त्र छ
4: किन छैन? विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले यसको मिजिट गरिरहन्छ, हरेक वर्ष त्यसका पब्लिकेसनहरू आउँछ, जस्तो वर्ल्ड ब्याङ्कले सुशासन सरकारको प्रभावकारिता कति छ, नियमन कुन कति छ, जनताले भोइस र एकाउन्टेबिलिटीको अवस्था के छ, जनताले भोइस राख्न पाए कि पाएनन्, जनताप्रति एकाउन्टेबल सरकार सही छैन होइन, अनि रुल अफ ल कानुनको शासन सही छैन, करप्सन कन्ट्रोल भा सही छैन, अनि राजनीति थियो त सही छैन, यीमा सुशासन टोटल सुशासनै ना को चाहिँ इन्डिकेटरहरू छ वर्ल्ड ब्याङ्कको छवटा, जसले सुशासनको अवस्था कस्तो छ भनेर नाप्छ। त्यसबाहेक कैयौं संस्थाहरू छन् जस्तो ट्रान्सपेरेन्सी इन्टरनेसनल भ्रष्टाचार भोगी भइ नै हेर्छ, सुधार भोगी भइ नै हेर्छ, रुल अफ लको चाहिँ वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने संस्था छ त्यसले हेर्छ, ह्याप्पिनेस रिपोर्ट भन्दा सिन्डिसिन छ वर्ल्ड ब्याङ्क, अनि जनता कति खुसी छन् त्यसमा नाप्छ। त्यसरी विभिन्न खालका राष्ट्रिय, हाम्रो पनि त ट्रान्सपेरेन्सी नेपाल छ होइन, यी विभिन्न संस्थाहरू छन्, कहिले काहीँ चाहिँ हाम्रो स्टाफ कलेजले सर्वेक्षण गर्छ, कहिले चाहिँ हाम्रो होइन अहिले सङ्घीय मामला सामान्य प्रशासन यो भूमि सुधार के केमा जोडिया छ के अरे नाउँ पनि भन्ने लाउँछ, ती तिनले पनि गर्छ, यी सबैले नेपालमा सेवा प्रवाह सुधार भएको छ कि छैन, सुशासन राम्रो भएको छ कि छैन नाप्छ। त्यसो भएको हुनाले यो हेर्ने त एक वर्षपछि हेर्ने हो, रिपोर्टमा हेर्ने हो।
3: हजुर, यो जुन अहिलेको सरकारको जुन सेवा प्रवाह छ नि, अहिलेको समयमा जुन नयाँ सरकार आयो, विशेष गरी नयाँ सरकार भन्ने गरिन्छ, नयाँ सरकार आइसकेपछिको जुन सेवा प्रवाहहरूलाई चाहिँ तपाईँले कसरी समग्रमा कसरी मूल्याङ्कन?
4: मैले अहिले नै मैले एउटा सङ्केत गरिसकेँ, यो हाम्रा चाहिँ कि मिडिल म्यानहरू यो विभिन्न बीचमा होइन यी गर्ने खालका मान्छेहरू बीचमा, कर्मचारी र यो सेवाग्राहीको बीचमा जुन दलाली गर्थे तिनीहरूको प्रभाव घटेको छ, त्यो राम्रो पछि हो होइन, अनि अलिकति कर्मचारीहरूमा भय संचार भएको छ, भय संचार फेरि थाई रूपमा भयो भने त्यसले गलत सन्देश जान्छ, भय संचार उनीहरूलाई डर छ, कर्मचारीहरूलाई हकार्ने, कर्मचारीहरूलाई थर्काउने, त्यो फेरि गभर्मेन्टको इन्टेन्सन नभए पनि उनीहरूको नाउँमा अरूले, यहाँलाई याद होला एउटा मान्छे जथाभावी बोलेर प्रधानमन्त्री कार्यालयकै निर्देशनमा एरेस्ट भयो दैलेखमा होइन, यस्ता घटनाहरू थुप्रो छ। यो अन्तरिम कालमा यो सरकार गठन भएको केही समय यस्तो हुन्छ, यसलाई अहिलेको प्रधानमन्त्रीज्यूले कडाईका साथ नियन्त्रण गर्नुपर्छ, यो यस्ता गलत काम गर्नेहरू हो तिनीहरूलाई पनि कारवाही गर्नु, थुनिदिनु, यिनीहरूलाई कानुन दायरामा ल्याउनु, नत्र फेरि कर्मचारीको मनोबल खस्क्यो भने तपाईँको सरकारले त काम गर्ने होइन, काम गर्ने कर्मचारीले हो, त्यसरी कर्मचारीलाई के भन्छ भने राज्यको सरकारको चौथो शाखा भनिन्छ, राज्यका तीनवटा अङ्ग हुन्छन्, व्यवस्थापिक कार्यपालिका न्यायपालिका, यो तीनैवटा कर्मचारीबाट चल्छ, त्यसरी कर्मचारी मनोबल माथि भएन कर्मचारीको भने जतिसुकै ठूलो नारा दिए पनि, जतिसुकै राम्रो सरकार भने केही पनि असर रहेन, त्यसरी यिनीहरूको मनोबल पनि घेर्नु हुँदैन। अहिलेको अवस्था मलाई अलिकति लागेको र यसलाई सुधार गर्नुपर्ने भने कर्मचारीको मनोबल खसेको, डराएको छ, डराएको भयग्रस्त मानसिकतामा काम गर्न सकिँदैन, त्यसले फुल पोटेन्सियल आफ्नो पूर्ण क्षमतामा काम गर्दैन, नौ त पाँच वर्ष दिन्छ तर मोटिभेट हुँदैन काम, के चाहिँ राम्रो भएको छैन, राम्रो भनेको ती दलालीहरू नियन्त्रण भएको छ होइन, अर्को कुरो जुन फोकस गरिरहेको छ ई गभर्नेन्समा त्यो राम्रो सङ्केत हो तर त्यसको प्रभाव थिएन माइस, त्यसै गरी मिश्रित प्रतिक्रिया हो यो।
3: भनेपछि अहिले जुन कार्यालयहरूमा जुन कार्यालयको परिणामहरू आइरहेको छ बाहिर, नतिजा त्यस्तो देखाइरहेको छ, यो भनेको विशेष गरी मुख्य भएकै कारणले भनेर बुझ्ने अथवा त्यो सोचेतना आएको छैन अझै भनेर बुझ्न सकिन्छ कि मिल्छ कि मिल्दैन? त्यो
4: चाहिँ यस्तो छ, मैले भने नि भने यो सुधारको जस्तो तपाईँको कर्मचारीले कति सेवा दियो, कति टाइममा दियो, जस्तो उदाहरण भनौँ तपाईँको पासपोर्टको अनलाइन छ, एनआइडीको अनलाइन छ, त्यो अहिले गभर्मेन्ट गरे होइन पहिले थियो हो, अहिले अर्थको सबै तपाईँ रिट्रिभ गर्न सक्नुहुन्छ, त्यो अहिले गभर्मेन्ट होइन पहिले थियो हो, लोकसभाको त्यो अहिले गभर्मेन्ट पहिले थियो, त्यो भन्दा नयाँ रिजल्ट आउनु पर्यो नि हो, त्यो जगमै छ अहिले, उहाँहरूले भन्नुहुन्छ ई गेटदेखि लिएर सारा ई गभर्नेन्समा मात्रै अस्ति बजेटमा हेर्नु हो नि कति ठाउँ छ होइन, यी नै त्यो चाहिँ कार्यान्वयन हुनु पर्यो अनि मात्रै रिजल्ट देखिन्छ। अहिले रिजल्ट खास उपलब्धिपूर्ण देखिया छैन है, केही केही यी बीचका बिचौलियाहरूको नियन्त्रण भएको मात्रै हो। त्यसैले गर्दाखेरि ठिक दिशामा गएको छ, त्यो ई गभर्नेन्समा लागू राम्रोसँग गर्नुहोस् होइन, अनि सरकारको नाउँमा सरकार सञ्चालन गर्ने पार्टीको नाउँमा अराजकता सिर्जना गर्नेहरूलाई नियन्त्रण गर्नुहोस्। त्यो भयो भने ठिक दिशामा गइहाल्छ।
3: हामी यति बेला कार्यक्रममा बदलिँदै नेपालमा छौँ र आजको विशेष कार्यक्रममा हामी पछिल्लो समय सरकारले हप्तामा दुई दिन कार्यालयमा सरकारी विदा दिएको र सँगसँगै त्यसको प्रभावकारिता कस्तो देखियो र पछिल्लो समय सरकारी कार्यशैलीमा चाहिँ के परिवर्तन आएको छ भन्ने विषयमा प्रशासन विज्ञ उमेश मैनालीसँग कुराकानी गरिरहेका छौँ। ई गभर्नेन्सकै कुरा गर्दाखेरि हुन त अब अहिले भन्ने अवस्था आइसकेको छैन भन्ने तपाईँले प्रश्न पाइसक्नु भएको छ, त्यही पनि यो दुई तीन महिनाको जति समय बितिसकेको छ यसमा चाहिँ यो ई गभर्नेन्सको प्रभावकारिता अहिलेसम्म हेर्दाखेरि कस्तो देखिन्छ?
4: होइन, अहिले पनि केही त देखिसकेको छ। जस्तो तपाईँको के भन्छ भने शनिबार भने ई पास पाउनुहुन्छ, एउटा उदाहरण भने सानो तपाईँ नागरिक एप्समा जानुहोस्, कसलाई भेट्ने अनि हान्नुहोस् हो, त्यसको एन्सर आउँछ तपाईँलाई पास कसलाई भेट्ने फलानलाई। यस्तै त हो नि सुधार हो नि भने केही त छ, तर त्यति नै पुग्दैन क्या, त्यतिले सुधार त्यसलाई ठुलो सुधार होइन, त्यो सुधार नै देखिनु पर्यो साँच्चै नै। जनताले को पर्सेप्सन, जनताको यो पर्सेप्सन यो नै हामीले अब त साँच्चै सेवा शैली छ पाउँदा अब चाहिँ हामी कार्यालयमा जाँदाखेरिमा पहिलेको जस्तो छैन, धेरै सुधार हो, कर्मचारीहरू पनि अर्कै भएछन्। त्यो खालको फिलिङ पर्सेप्सन जनतामा आयो भने बल्ल सुधार भयो भने अहिले बेला भएको छ बढ्नलाई।
3: यो कार्यालयमा भनौँ प्रशासनिक सेवा लिन जाँदाखेरि अहिलेको चरणमा चाहिँ त्यसको सुरुवात भइरहेको छ भनेर चाहिँ बुझ्नु चाहिँ पर्ने
4: होइन, होइन त्यो सुरुवात त भएको छ, मैले भने सुरुवात नभएको होइन। उहाँहरूले सुशासन र सेवा प्रवाहमा सुधार गर्न काफी योजनाहरू भट्टाभट ल्याउँदै हुनुहुन्छ, त त्यसको कार्यान्वयन त हेर्नु पर्यो नि, कार्यान्वयन हेर्ने बेला भएको छैन। दोस्रो कुरो, एउटा गलत ट्र्याकमा गएको त मैले अघि नै भने, कर्मचारी तर्साउनु चाहिँ भएन, कर्मचारी तर्साएर हुँदैन, बदमास कर्मचारीलाई कारवाही गर्न ओके, तर समग्र कर्मचारीलाई एउटा अपोजिसन जस्तो देखेर कर्मचारीले थर्काउनु लायो भने जस्तो सुकै राम्रा कार्यक्रम नै असफल हुन्छ, गर्ने तिनीहरूले हो। डेलिभरी हुने त त्यही हो नि, उहाँहरूको कार्यकर्ताले गरेर सेवा दिने हो र, अथवा सरकारका मन्त्री र प्रधानमन्त्रीले गरेर सेवा दिने हो र, सेवा दिने त्यही ब्युरोक्रासी हो नि। ड्राइभरले उसलाई ठिक ठाउँमा लानु पर्यो, प्रधानमन्त्री ड्राइभर हो, सुझाव हुनु, उसले आफ्नो सवारलाई कसरी चलाउने उसले उसको हातमा छ नि त, ठिक ठाउँमा ल्याउनु पर्यो, राम्रो भइहाल्छ।
3: यो नयाँ सरकारभन्दा अगाडि जुन एउटा राजनीतिक दलको एउटा भनौँ न झुकाव एउटा कर्मचारीहरूमा पनि त्यो बढी छ भन्ने कुराहरू पनि सुनिन्छ, र अहिले चाहिँ नयाँ सरकार आएको छ, कर्मचारीहरू चाहिँ पुराना हुनुहुन्छ, त्यसले गर्दाखेरि कार्य सम्पादनमा अलिकति फरक पर्छ अथवा प्रभाव पर्छ कि भन्ने कुराहरू पनि सुनिन्छ।
4: होइन, राजनीतिकृत प्रशासन काम छैन, राजनीतिकृत प्रशासन भने दलगत राजनीति, दलगत राजनीतिसँग चाहिँ एफिलिएसन भएका विभिन्न युनियनहरूको कारणले प्रशासन विकृत भएको पक्कै हो। अब यसलाई नियन्त्रण चाहिँ कडाई रूपमा गर्न खोजियो, अब अहिले अध्यादेश ल्याएर युनियन खारेज गर्ने कुरा गरियो, त्यसलाई मैले पनि संसदमा बोल्दा बोलेकै हो, राज्य व्यवस्था समितिहरूमा सल्लाह लिँदा तपाईँहरू आधिकारिक युनियन बाहेक अरूलाई चाहिँ खारेज गरिदिनुहोस्, राख्नु हुँदैन यो दल पछिको, दलको होइन, एउटा को चाहिन्छ आधिकारिक जसले आफ्नो गुनासोहरू आफ्ना सेवा शर्त पुर्याउनु। तर यहाँ त के हो भने त्यो दलगत राजनीतिक युनियनहरू खारेज गर्नु हामी सबैको समर्थन, तर आधिकारिक युनियन पनि खारेज गर्नु, युनियनै नहुने भन्थ्यो, यो चाहिँ कति उपयुक्त छ मलाई चाहिँ ठिक लागेको छैन, किनभने यो लोकतन्त्र हो, लोकतन्त्रमा एउटा गैर राजनीतिक साँच्चै पेसागत, त्यो पनि अफिसरहरूको होइन, तलको कर्मचारीको नासुसम्मको राजपत्र अनङ्कितहरूको भोइस राख्ने एउटा युनियन त चाहिन्छ, किनभने त्यो हामीले स्वीकार्य हो आयोगको अभिसन्धि नम्बर 87 त्यसैले गर्दा त्यो चाहिँ मलाई ठिक लागेको छैन। अरूसित राजनीति गर्नै हुँदैन नि, राजनीति गर्ने भए त राजनीतिमा लाग भइहाल्यो नि, किन तपाईँको कर्मचारी भएर फलानु पार्टीको शुभेच्छु फलानु पार्टीको भातृ संगठन अनि त्यसैको महाधिवेशन प्रतिनिधि भएर काम, त्यो त कहिले पनि काम थियो, त्यो त धर्मशाला भन्छु क्या, म धर्मशाला प्रवृत्ति थियो कर्मचारीको, होइन हाम्रो पनि त विचार हुन्छ, हामी पनि त कहीँ भोट हाल्छौँ, कर्मचारीले पनि कहीँ भोट हाल्छ, तर त्यो काममा रिफ्लेक्ट हुनु भएन नि,
3: काममा देख्नु
4: भएन नि हो। त्यसैले अमेरिकामा ह्याच एक्ट भन्ने छ, ह्याच भन्ने एउटा सांसदले बनाएको प्रस्ताव गरेको त्यो पास भयो त्यसैले बोलचालमा ह्यास एक्ट भनिन्छ त्यसमा के गर्नुहुन्छ के गर्नुहुन्छ सबै लेखियो म अफिसमा गएँ गाडीमा मेरो गाडीमा कसैले पोस्टर तान्स्यो पार्टीले एउटा कुनै पार्टीको त्यो ठिक छै छैन अथवा म अफिसबाट अफिस टाइम पछि आएँ मैले ड्रेस चेन्ज गरेँ मेरो एउटा सम्मेलनमा म गएँ मेरो एउटा कहीँ गएँ जाँदाखेरि त्यहाँ मैले पोलिटिकल एक्टिभिटीमा भाग लिन पाइन्छ कि पाइन यस्तो कुरो सबै लेखिदिएको छ के भन्छ पाइन्छ तर अफिसियल दर्जा प्रयोग गर्नु भएन अफिसियल व्यक्तिगत लेभलमा उसले आफ्नो कम्युनिटीमा भाग लिनु पाउँछ यस्ता कुराहरू यहाँ पनि गर्दै भइहाल्छ नि
3: अर्को प्रसङ्ग भनेको जुन सेवा प्रवाहमा चाहिँ भनौँ न कर्मचारीहरूको विशेष गरी यो पारदर्शिता र जवाफदेहितामा चाहिँ के परिवर्तन भयो कि भएन
4: अब यसो छ पारदर्शिता केलाई भन्ने होइन पारदर्शिता भनेको न पुरै ओपन हुने हो नाङ्गो हुने होइन न चाहिँ त्यो गुपचुप कोठामा हामी के भन्छौँ कालो सिसामा हिँडे जस्तो बाहिरकोले केही पनि नदेख्ने आफै सिसामै देख्ने त्यस्तो पनि होइन त्यो पारदर्शिता पनि सीमा हुन्छन् तर पारदर्शिता सम्बन्धी कानुन आइसकेपछि त्यसलाई हामीले नै के गर्यौँ भने नेगेटिभ लिस्टमा राखेर यो चाहिँ सार्वजनिक गर्नु हुँदैन भन्ने एउटा कमिटी थियो मुकेश सचिव अध्यक्षतामा फेरि खिच्यौँ के होइन त्यसो अब अहिले चाहिँ एउटा कुरा आएको छ त्यो चाहिँ राम्रो छ होइन अब अहिले के आएको छ भने सनसेट लगाएको कुराहरू अहिलेको प्रधानमन्त्रीले ल्याइरहेछ न कुनै नयाँ कुरो पनि होइन केही पनि होइन त्यो अब कपी भयो सनसेट एक्ट जहाँ चाहिँ एउटा निश्चित अवधिपछि त्यो ऐन आफै खारेज हुन्छ या त संशोधन गर्नुपर्छ अब सनसेट एक्ट ल्याउनु भने सनसाइन एक्ट किन नल्याउनु सनसेट एक्ट भने हामी कानुन बनाउनु नभए त्यो सबै सार्वजनिक गर्नुपर्छ उधाउनुभन्दा पहिले देख्नु पर्यो सबै के भन्छ त्यसैले के भन्छ सनसाइन केस टु जर्म्स सनसाइनले जर्म्स मार्छ भन्ने एउटा उखान बनाइछ त्यो अमेरिकामा छ धेरै देशमा छ हामीले पनि सनसाइन एक्ट पनि ल्याइदियो हुन्छ नि त्यो पनि त कपी नै गर्ने हो त्यो पनि गरिने नि किन बाँकी राख्नु होइन त्यसैले गर्दाखेरि कि आफ्ना मौलिक कुराहरू ल्याउनु सक्नु पर्यो होइन भने राम्रा कुरा ल्याउँदा अरू पनि ल्याइदियो हुने त्यसैले ठिकै छ पारदर्शितामा चाहिँ कस्तो भने गोपनीयताको कुराहरू राज्यको गोपनीयता हुन्छ गोपनीयता अत्यन्त लिमिटेड कुराहरूमा हुनुपर्छ अरू पारदर्शी हुनुपर्छ अनि पारदर्शिता चाहिँ सुशासन ऐन र पारदर्शिता सम्बन्धी ऐन सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएपछि जुन किसिमको अहिलेको समयको अवस्था आयो त्योभन्दा बढी अहिले मलाई त केही भाग लाग्दैन उस्तै छ
3: अघिल्लो सरकारहरूले चाहिँ भनौँ न नागरिकको आवाज भुइँ मान्छेहरूको आवाज सुनेन भन्ने धेरै गुनासो सुनिन्थ्यो अहिले जुन नयाँ सरकार आएको छ
4: त्यही सुनिएको छैन
3: केही फरक छैन
4: सुन अहिले अहिले अहिले चाहिँ भुइँ मान्छेको आवाज पहिलेकोले गभर्मेन्टले सुनेन ओके सुनेन त्यसले त भयो अनि अहिलेको सरकारले सुन्नुपर्छै पर्दैन त्यो भुइँ मान्छे भने को त्यो भुइँ मान्छेको आवाज सुनिएको जस्तो लाग्छ तपाईँहरूलाई छैन घुन पिसाइमा साह्रै तल्लो वर्ग मार्जिनलाइज ग्रुपहरू पेलिएको छ चाहे सुकुम्बासी हटाउँदा होस् चाहे तिनीहरूलाई पनि त सुनिदिनु पर्यो नि उनीहरूको पनि त वेदना सुन्नु परेन कहीँ चाहिँ उनीहरूको उनीहरूप्रति संवेदनशील नहुने मान्छे पनि काम लाग्छ त लाग्दैन नि सुधार गर्नुपर्ने छ तर के भने केही कुराहरू राम्रा छन् मैले अहिले पनि भने ती चिजहरूलाई कन्टिन्युएसन दिएर अगाडि बढ्यो भने अनि केही समयपछि मूल्याङ्कन गर्न सकिन्छ
3: यो जति पनि निर्णय भनौँ प्रशासनिक आवश्यकता भन्दा बढी चाहिँ लोकप्रियता खोज्ने शैलीको निर्णय त होइन भन्ने कुराहरू पनि आरोपहरू पनि छन् नि
4: लोकप्रियतावाद छ नि लोकप्रियतावाद पनि देखिएन लोकप्रियतावादले के खोज्छ भन्दाखेरि उसले लोकप्रिय हुनु खोज्छ एउटा जनता तत्काल त्यसलाई जे मनपर्छ त्यही बोलिदिन्छ अब अहिलेको अहिले के छ बोल्ने नबोल्ने लोकप्रियतावादमा नै के भन्ने यसलाई होइन त्यसैले कुरो के हुन्छ भने लोकप्रियतावाद भनेको यस्तो हो पानी नभएको स्विमिङ पुलमा फाल हाल्न लगाइन्छ मैले भने साङ्केतिक कुरो पानी छैन यो स्विमिङ पुल हो यहाँ हामाल हाम फाल्दा अनि टाउको फुटेर मर्छ होइन लोकप्रियतावाद भने त्यस्तो खतरा चिज हो सही कुरो बोलिनुपर्छ नेताले अप्रिय लाग्ने कुरो भन्ने अप्रिय लाग्ने कुरो भन्ने अहिलेको प्रधानमन्त्रीज्यूले अप्रिय कुरो कहिले काहीँ बोलिनु भने त्यो चिज थाहै हुन्छ क्या तर उसले सही कुरो बोल्यो भन्ने हुन्छ होइन त्यसैले गर्दाखेरि लोकप्रियतावाद सरकारमा गइसकेपछि लागू गर्नु हुँदैन निरकालीन सोचको कुराहरू गर्नुपर्छ
3: कर्मचारीले जुन सेवा प्रवाह सुधार र नागरिकले चाहिँ सजिलो सेवा पाउने वातावरण चाहिँ कसरी बनाउनुपर्छ
4: अरू देशहरूमा प्रयोग भइसक्यो त्यो भनेको डिजाइन र डेलिभरीमा सेवा ल्याउने व्यक्ति नै बस्नुपर्छ न त सुधार हुँदैन जति गफ गरे पनि त्यो भनेको नागरिक कर्मचारी नागरिक परामर्श समिति विभिन्न नाम एउटा समिति फर्म गरिदिने त्यहाँ उपभोक्ता मञ्चको प्रतिनिधि राखिदिने त्यहाँ चाहिँ तपाईँका बौद्धिक प्राज्ञिक व्यक्तिहरू राख्ने त्यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरू राखिदिने हो यस्ता व्यक्तिहरू भएको एउटा कमिटी त्यहाँ आज्यास गरिदिनुपर्छ जसले सेवा कस्तो चाहियो पनि भन्छ सेवा कसरी डेलिभरी गर्ने पनि भन्छ अनि त्यो चाहिँ सिस्टम भयो पद्धति त्यसले मात्रै काम गर्छ त्यसैले गर्दा यस्तो चिजतिर जानु पर्यो
3: अर्को प्रसङ्ग भनेको नेपालमा त अब अरू विधाहरूदेखि लिएर सार्वजनिक विधाहरूको कुरा गर्दाखेरि धेरै भए अब त्यसलाई कटौती गर्नुपर्छ भन्ने कुराहरू पनि उठिरहेको छ तपाईँलाई चाहिँ के लाग्छ
4: छिटै हो विधा बढी नै भयो होला दुई दिन छुट्टी भए जस्तो फेरि अब अर्को 52 हप्ता हुन्छ 52 नै 104 भयो होइन अनि अरू थुप्रै विधा छन् त्यसलाई घटाउनुपर्छ त्यसमा सहमत नै छ तर अरू देशको उदाहरण भन्नुहुन्छ भने युएन लगायत होइन क्रिस्चियन देशहरूमा क्रिसमस देशमा कति दिन भन्नुहुन्छ कति दिन काम होइन त्यो कसैले यसरी स्टडी गरिरहेछ धेरै लामो अवधि सारा युएनका प्रोग्रामसँगै थगेत हुन्छ है हाम्रो त कमसेकम तपाईँको 6-7 दिन दसैँ बिदा दिँदा उल्का गर्छन् होइन त्यसले गर्दा ठिक हो बिदा बढी दिनु हुँदैन बिदाको बढी नै भाव नेपालमा त अरू देशमा नि बढी छ मैले सङ्केत मात्रै गरेँ दुई दिन छुट्टी अरू देशमा छ क्रिसमस जस्तोमा लामो समय बिदा हुँदा केही कामै हुँदैन होइन कहिले के दिए भन्छ कहिले के दिए भन्छ त्यो क्रिस्चियनहरूको मुस्लिमहरूको त्यस्तै छ कतिवटा चार छन् होइन त्यसैले गर्दाखेरि छ विधा चाहिँ बढी नै भाव त्यसमा त म पनि सही गरिहाल्छ
3: अन्तिममा विज्ञको हिसाबले सरकारलाई सुझाव सल्लाह दिनुपर्दाखेरि के कस्ता सुझाव सल्लाहहरू दिन चाहनुहुन्छ
4: पूर्ण फोकस सुशासनमा हुनुपर्छ अरू गफसफमा होइन नागरिकले पाउने दैनन्दिनको सेवाहरूमा फिल हुने गरी व्यापक सुधार हुनुपर्छ व्यापकै होइन त्यस कारण त्यो प्रयास भएको पनि होला मिडल म्यानहरूदेखि लिएर होइन यीहरूलाई चाहिँ कन्ट्रोल गरेको राम्रो छ त्यतिले पुगेको छैन साँच्चै सुधार गर्ने हो भने अब फोकस नै के हो भने जनताले दैनिक पाउने सेवाहरूमा कति सुधार हो धेरै छ धेरै मैले भने नि त्यो ल्याउने नागरिकलाई नि संलग्न गराउने उनीहरूको गुनासो छन् भोइस राख्न पाउने कि नपाउने जनताले मलाई चित्त बुझेन भने मैले भोइस राख्न पाउने न म व्यापक त्यस्ता मञ्च र एरेनाहरू फोरो ब्यान एरेनाहरू हुनुपर्छ धेरै ठाउँहरूले भन्ने ठाउँ त्यस्तो ठाउँहरू बनाइदिनु पर्यो होइन अनि मैले साँच्चै सेवा पाएन सरकारबाट भने मैले एक्जिट गर्न पाउँछु भएन अर्को सेवा लिने ठाउँ छै छैन विकल्प दिनै नै मलाई यस्ता चिजहरू सोच्नुपर्छ जसको विकल्प छ विकल्प पनि राखिदिनुपर्छ भोइस राख्ने ठाउँ एरेना र फोरम जाइन्छ सेवा लिने व्यक्तिको समिति बनाएर त्यसलाई प्रक्रिया र संरचनाभित्र राखिदिनुपर्छ त्यो पनि भइहाल्छ
3: तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धन्यवाद
4: हवस् धन्यवाद मलाई पनि यो समय दिनुभयो यो उज्यालो नेटवर्कलाई धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो सरकारका पूर्व सचिव समेत रहनुभएका लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली आज हामीले हप्तामा दुई दिने विधाको अभ्यास यसको सकारात्मक र नकारात्मक पक्ष तथा प्रशासनिक क्षेत्रमा गर्नुपर्ने अरू सुधारको विषयमा कुरा गर्यौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै महेश गेवाली र म मिलन तिमिल सिन्हा बिदा हुन्छौ नमस्कार

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665990999947279229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
3: ए हो र?
4: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रमन्त्री खनाल र जयशंकर बीच दिल्लीमा द्विपक्षीय वार्ता, विभिन्न 3 वटा निर्णय, 3 दिने भ्रमण सकेर खनाल आज स्वदेश फर्किने। पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने। आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि साझा प्रयास आवश्यक। लेबनानमा इजरायली आक्रमण, सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गयो। र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न ओमानले नेपाललाई 95 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ। वार्तामा दुई देश बीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। दुवै देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देश बीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ़ बनाउने प्रतिबद्ध व्यक्त गरेका छन्। साथै विभिन्न 3 वटा निर्णय पनि भएको छ। नेपाल र भारत बीच व्यक्ति व्यक्ति बीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरिएको छ। यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया बीच भएको समझदारी पत्र अन्तर्गत कार्यान्वयनमा आएको हो। यसले भविष्यमा नेपाल र भारत बीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ। त्यस्तै भूकम्प लगत्तै भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका 72 वटा स्वास्थ्य क्षेत्रको तथा 12 वटा सांस्कृतिक क्षेत्रका गरी कुल 84 पुननिर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ। अर्को काठमाण्डु विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स र भारतको डिजिटल इण्डिया भाषिणी डिभिजन बीच समझदारी पत्र आदान प्रदान गरिएको छ।

0: पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर देशको तराई क्षेत्रमा भने तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका धेरै जसो हिमाली तथा पहाड़ी भागमा बदली छ भने तराईमा आंशिक बदली छ। आज दिउँसो कोशी प्रदेशको केही ठाउँ, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा अबका केही दिन मध्यम वर्षा हुने अनुमान छ। साप्ताहिक मौसम पूर्वानुमान अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मध्यम तातो लहर हुने, साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व खाद्य सुरक्षा दिवस नेपालमा पनि मनाइँदैछ। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न खाद्य सुरक्षा सबैको जिम्मेवारी भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जून 7 तारीखलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो। घोषणापछि सन् 2019 विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफओले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ। डब्ल्यूएचओको अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै 4,20,000 जनाको ज्यान जाने गर्छ। सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यको लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थको कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले देख्न नसकिने भएकोले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। विशेष गरी 5 वर्ष मुनिका बालबालिका सहित महिला, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन्। खाद्य वस्तुको उत्पादन, संकलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षाका मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। सरकार, उत्पादक, व्यवसाय, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्य वस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढ़ीका कारण अवरूद्ध भएको खोटाङको दिक्तेल चखेवा भन्ज्याङ सड़क सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 8 बुवालुङ पाङ्गु खोलामा आएको बाढ़ीले सड़क अवरूद्ध थियो। मध्य पहाड़ी लोकमार्गमा पर्ने दिक्तेल चखेवा भन्ज्याङ सड़कमा अस्ति शुक्रबार वर्षापछि बाढ़ी आएको थियो। पंखु खोला भन्दा माथिबाट आएको लेदो सहितको बाढ़ीले झण्डै 25 मिटर सड़क बिग्रेको थियो। अवरूद्ध सड़क दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीय बासिन्दाको पहलमा खुलेको हो। सड़क खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने

0: गाड़ी चल्न थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। फोङ्कु खोलामा 2073 सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी निर्माण कम्पनीले काम थालेको थियो, तर ठेकेदारको लापरवाहीको कारण पुल निर्माण नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ। जेठको पहिलो हप्तादेखि शुरू भएको सुक्खा खडेरीले धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन्। असार साउनमा रोपाई गर्न किसानले राखेको धानको ब्याड पानी नपरेपछि सुक्न थालेको हो अनि तातो र खडेरीले त्रियुगा तथा चौदण्डी गरी नगरपालिका क्षेत्रमा ब्याड चिरा पर्न थालेको किसान बताउँछन्। त्रियुगा नगरपालिका एक जोगी दहका किसान मोहनदेव चौधरीले ब्याड राम्रो नभई रोपाईमा समस्या पार्ने बताउनुहुन्छ। त्रियुगा नगरपालिका 13 पोर्ताहाका किसान प्रेम प्रसाद दाहालका अनुसार जेठमा ब्याड राखेको तर खडेरीसँगै बिउ उम्रन सकेको छैन। जिल्लामा असारको तेस्रो हप्तादेखि साउनको तेस्रो हप्तासम्म रोपाई हुने गरेको छ। धेरैजसो किसानले वैशाखको अन्तिम हप्तादेखि जेठको पहिलो हप्ताभित्र ब्याड राख्ने गरेका छन्। अब विदेशको खबर। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारी सहित कम्तीमा 12 जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशर्त युद्ध विरामको सहमति भएको केही दिनमै इजरायलबाट ठूलो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायली आक्रमण खरदाली नवातीह क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ। सुरक्षाकर्मी चढ़ेको एउटा गाड़ीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारीले पनि ज्यान गुमाएका अल जजिराले जनाएको छ। इजरायली सेनाले यो आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। यो क्षेत्रमा आवत जावतको लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उसको भनाइ छ। लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गर्नुभएको छ। अब खेल खबर। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमीफाइनलमा अहिले नेपाल र ओमानले खेलिरहेका छन्। सिंगापुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले नेपाललाई जितका लागि 95 रनको लक्ष्य दिएको छ। ओमान 19 ओभर 4 बलमा 94 रन बनाउँदा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान 2-2 विकेट लिए। नेपालले ताजा अवस्थामा 2 ओभर 1 बलको खेल सकिदा 2 विकेट गुमाएर 28 रन जोड़ेको छ। नेपाल समूह ए को विजेताका रूपमा र ओमान समूह बी को उपविजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ। आज हुने अर्को सेमी फाइनल खेलमा मलेसिया र हङकङले खेल्दैछन्। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल र जयशंकर बीच दिल्लीमा द्विपक्षीय भेटवार्ता, विभिन्न तीनवटा निर्णय, तीन दिने भ्रमण सकेर खनाल आज स्वदेश फर्किने। पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना, तराईमा गर्मी बढ़ने। आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि साझा प्रयास आवश्यक। लेबनानमा इजरायली आक्रमण, सेनाका उच्च अधिकारी सहित 12 जनाको ज्यान गयो। र एसियाली खेलकुद क्रिकेट छनौटको फाइनलमा पुग्न नेपाल ओमानले दिएको 95 रनको लक्ष्य पछ्याउँदै।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी शहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 98-13-09-49-32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसीसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344 9841626344।
15: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
16: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
15: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बास्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
16: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
15: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
16: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
17: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औँठी क्या राम्रो देखिएको। त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक छैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Bonia. Extreme energy drink.
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी फर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
2: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
3: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
4: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
3: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
4: सम्पर्क मोबाइल 98460918, 98460918।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसिसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452013236 र 98400058।

0: म यो बिहे गर्दिन।
1: होइन, के हो बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9856133375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865772।
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445148।
10: सुवर्ण अवसर, सुवर्ण अवसर।
11: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाकोमा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल

नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट: भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेरा फिल्म हल चोक, लमजुङ।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org/मा बिहान 10 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका स्थानीय तहको बेरोजु मध्ये करिब 4 करोड़ रकममा आवश्यक प्रमाण पुगेन, सबैभन्दा बढ़ी प्रमाण पेश नभएको मध्य नेपालमा। लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशुपूर्ण खोप कार्यक्रम सम्पन्न, अभियानमा 1,49,000 पशुले पाए खोप। नमूना सामुदायिक अस्पतालमा प्रमुख जिल्लाधिकारी र सशस्त्र प्रहरी प्रमुखलाई स्वागत, प्रजियाबाट अस्पतालको निरीक्षण र लमजुङका 4 जना विद्यार्थीलाई तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति।
3: बेसीसहर नगरपालिकाको जरूरी सूचना।
4: बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने, अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
5: बुझाउनु पर्ने कागजातहरू, कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
4: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसीसहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लमजुङ।
0: अब समाचार विस्तारमा। लमजुङका स्थानीय तहहरूमा देखिएको बिरुजु रकम मध्ये करिब 4 करोड़ रकमका लागि आवश्यक प्रमाण नपुगेको महालेखाको प्रतिवेदनले देखाएको छ।

9,600 32 रूपये बेरोजगारीका आवश्यक प्रमाण पेश नभएको उल्लेख छ। जिल्लामा दुर्गम मानिने दुधपोखरी गाउँपालिकामा पनि भुक्तानी नभएको रकम मध्ये 72,48,779 रूपियाँको लागि आवश्यक प्रमाणको कागजात नभेटेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। सोबाहेक रायनस नगरपालिकामा 65,83,068 रूपियाँको भुक्तानीमा आवश्यक प्रमाण पेश नभएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएको विवरण अनुसार जिल्लाको सुन्दर बजार नगरपालिकामा 59,01,378 रूपियाँ भुक्तानीमा आवश्यक प्रमाणको कागजात पेश भएको छैन। सदरमुकाम समेत रहेको भैसा नगरपालिकामा पनि 12,79,047 रूपियाँ रकम आवश्यक प्रमाण नपुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सो बाहेक जिल्लाको दोर्दी गाउँपालिकामा 3,96,779 रूपियाँ भुक्तानी रकममा आवश्यक प्रमाण पेश नभएको प्रतिवेदनमा उल्लेख छ। आवश्यक प्रमाण पेश नभएको शीर्षकमा सबैभन्दा कम बेरोजु कोलसोत्र गाउँपालिकामा रहेको छ। कोलसोत्र गाउँपालिकामा 2,56,000 रूपियाँ बेरोजु रकममा आवश्यक प्रमाण पेश नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदनले स्थानीय तहहरूले कुनै पनि योजना तथा कार्यक्रमहरूमा भुक्तानी रकम गरेको तर रकम भुक्तानीका प्रक्रिया र आवश्यक प्रमाणका कागजात पेश नभएको भन्दै सो बराबरको रकम बेरुजुमा देखाएको हो। सो बाहेक जिल्लाको 8 स्थानीय तहहरूमा निर्धारित मापदण्ड विपरीत बढ़ी भुक्तानी दिएको मापदण्ड विपरीत कर्मचारी फर्ना गरी तलब दिएको मापदण्ड भन्दा बढ़ी भत्ता वितरण दिएको जस्ता शीर्षकहरूमा 81,00,000 बढ़ी रकम असुल गर्नुपर्ने देखाएको छ। मापदण्ड भन्दा बढ़ी रकम भुक्तानी भएमा व्यक्ति वा समितिसँग रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशुपूर्ण खोप कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा संचालित पशुपूर्ण खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरणमा गरी घरपालुवा पशुहरूमा खोप लगाउने काम सम्पन्न भएको हो। जिल्ला स्थित भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्रका अनुसार पहिलो चरणमा बेसरको वडा नम्बर 10 सहित 4 गाउँपालिका र दोस्रो चरणमा बेसीसर सहित 4 नगरपालिकामा खोप अभियान सञ्चालन भएको हो। जिल्लामा सम्पन्न पशुपूर्ण खोप कार्यक्रम अन्तर्गत करिब 2,00,000 डोज खोप लगाएको कार्यालयले जनाएको छ। स्थानीय तहमा सञ्चालन भएको खोप कार्यक्रम अन्तर्गत 1,49,020 पशुलाई 1,75,040 डोज लगाएको थियो। कार्यालयका अनुसार अभियानमा सबैभन्दा बढ़ी मध्य नेपालमा मात्रै 36,342 डोज खोप लगाएको हो। सो बाहेक विस्तारमा 29,229, दोर्दीमा 26,378, मर्सङ्गीमा 24,811, दुधपोखरीमा 23,154, रायनसमा 20,603, सुन्दरबजारमा 18,825, कोलसोत्थरमा 13,869 डोज खोप लगाएको कार्यालयले जनाएको छ। खोप अभियान अन्तर्गत घरपालुवा पशुहरूमा मध्ये 96,554 बाख्रा, 17,748 भेडा, 9,752 गाई गोरू, 20,621 राँगो भैंसी, 3,985 कुकुर, 360 बंगुरमा विभिन्न प्रकारको खोप लगाएको हो। अभियानमा खोरेद, पीपीआर, रेबीज, लम्पे स्किन, क्लासिकल स्वाइन फिभर, भ्याकुते तथा चर्चरी रोग विरूद्ध खोप लगाइएको कार्यालयले जनाएको छ। अभियान सञ्चालनका लागि सबै स्थानीय तहहरूमा सबैवटा समेट्ने गरी खोपकर्ता छनौट गरी परिचालन गरिएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र लमजुङका प्रमुख डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। सबै स्थानीय तहको प्रत्येक वडामा एक एकजना खोपकर्ता खटाइएको डाक्टर न्यौपानेको भनाइ छ। सबै दुवै चरणमा एक एक महिनासम्म अभियान चलेको कार्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत जिल्लाका व्यावसायिक फार्महरूमा गाई भैंसी, भेडा बाख्रा, बंगुर, कुकुर, बिरालो एवं कुखुराहरूमा आवश्यक सबै खाले खोप लगाउने गरिएको कार्यालयले जनाएको छ। लमजुङको सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल तथा सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेड क्वार्टर लमजुङका प्रमुख एवं सशस्त्र प्रहरी नेप परीक्षक विकास अधिकारीलाई स्वागत गरेको छ। केही महिना अघि सम्बन्धित कार्यालय प्रमुखको रूपमा लमजुङ आएका दुवैजनालाई अस्पतालले औपचारिक स्वागत गरेको हो। मानव विकास तथा सामुदायिक सेवा एसजीसीएसबाट व्यवस्थापन हुँदै आएको सो अस्पतालमा आयोजित स्वागत कार्यक्रममा अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालको व्यवस्थापन सेवा प्रवाह तथा सञ्चालन भइरहेका स्वास्थ्य
सेवाका बारेमा जानकारी गराउनु भएको थियो। सोही अवसरमा प्रमुख जिल्ला अधिकारी खनालले अस्पतालको निरीक्षण समेत

0: भएको छ। भीषण पश्चात बोल्दै प्रज्ञा खनालले अस्पतालले प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै सेवाग्राहीबाट कुनै पनि प्रकारको गुनासो नआउने गरी थप गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो। अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सेवा दिनुका साथै समुदाय स्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने प्रज्ञा खनालले जोड़ दिनुभयो। साथै अस्पतालको सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रशासनका तर्फबाट आवश्यक सहयोग गर्ने प्रज्ञा खनालले प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारी, जिल्ला प्रहरी कार्यालय लमसुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत तथा नेपाल पत्रकार महासंघ लमसुङका अध्यक्ष सन्देश पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो। यसैबीच विश्व वातावरण दिवसको सन्दर्भ पारी अस्पताल परिसरमा वृक्षारोपण समेत भएको छ। विश्व वातावरण दिवस मनाउने वार्षिक कार्यक्रम अन्तर्गत प्रज्ञा लगायतले उपस्थितिमा अस्पताल परिसरमा विभिन्न प्रजातिका बिरूवा रोपिएको अस्पतालले जनाएको छ। समुदाय स्तरबाट चन्दा संकलन गरी सञ्चालन हुँदै आएको नमूना सामुदायिक अस्पताल विगत चार वर्षदेखि कि एसडीसीएसले व्यवस्थापन जिम्मा लिई सञ्चालन गर्दै आएको छ। 30 वर्षका लागि अस्पताल व्यवस्थापनको जिम्मा लिने सम्झौता गरेको एसडीसीएसले अस्पतालको संरचना सेवा गुणस्तरमा पनि व्यापक सुधार गरेको छ। लमजुङमा कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया भएको छ। नेपाल सरकार गृह मन्त्रालय कसुरजन्य सम्पत्ति व्यवस्था विभागको आयोजनामा जिल्ला सरकारवाला कार्यालय प्रमुखहरूसँग विषयगत अन्तर्क्रिया भएको हो। जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा विभागको उपसचिव अशोक काफ्लेले कार्यक्रमको औचित्यसँगै विभागको कार्य सम्पादन क्षेत्राधिकार लगायतको बारेमा जानकारी गराउनु भएको थियो। उपसचिव काफ्लेले कसुरजन्य सम्पत्तिको प्रकृति, कसुरजन्य सम्पत्तिको व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था, हाल हुँदै आएको अभ्यास एवं सोसँग सम्बन्धित गतिविधिका बारेमा कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै विभागका महानिर्देशक प्रकाश पौडेलले कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था भए पनि व्यावहारिक रूपमा सरकारवालाहरू अझ स्पष्ट हुन नसकेकोले अभियानकै रूपमा जिल्ला जिल्लामा कार्यक्रम गरिरहेको बताउनुभयो। विभागले लमजुङ सहित विभिन्न जिल्लामा अन्तर्क्रिया सम्पन्न गरेको छ र केही जिल्लामा कार्यक्रम हुने क्रममा रहेको जनाएको छ। कार्यक्रममा बोल्दै प्रज्ञा खनालले कसुरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी विषय महत्वपूर्ण भएकोले यसबारे सबै सरकारवालाहरूलाई जानकारी गराउनु पर्नेमा जोड़ दिनुभयो। कसुरजन्य सम्पत्ति व्यवस्थापनको विषय न्यायिक निकायको मात्र नभएकोले अन्य सरकारवाला निकायहरूमा पनि विषयगत बोध हुन आवश्यक रहेको प्रज्ञा खनालको भनाइ थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतम सहित लमजुङका सुरक्षा निकायका प्रमुखहरू, जिल्ला स्थित सरकारवाला सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। लमजुङको चारजना तमु विद्यार्थीलाई तमु सांस्कृतिक प्रतिष्ठान नेपालले छात्रवृत्ति प्रदान गरेको छ। प्रतिष्ठानले जिल्लाभरिबाट आवेदन दिएका विद्यार्थी मध्ये परीक्षा र अन्तर्वार्ताका आधारमा चारजना विद्यार्थी छनौट गरेको छ। छात्रवृत्ति प्राप्त गर्नेमा दुधपोखरी गाउँपालिका स्थित कलाबारी माध्यमिक विद्यालयकी छात्र वर्षा गुरूङ, सानोकाप्रे माध्यमिक विद्यालयकी छात्र सृष्टि गुरूङ, त्रिभुवन माध्यमिक विद्यालय भुजुङका छात्र दिपेन्द्र गुरूङ तथा जनविकास माध्यमिक विद्यालय चण्डी डाँडाकी छात्र दिव्या गुरूङ रहेका छन्। प्रतिष्ठानका सचिव कञ्चन गुरूङका अनुसार तमु समुदायका जेहेन्दार, मेहनती तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि सहयोग पुर्याउने उद्देश्यले प्रत्येक वर्ष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आइएको छ। छात्रवृत्तिले विद्यार्थीहरूलाई अध्यापनप्रति थप प्रेरित गर्ने र उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास प्रतिष्ठानले लिएको छ। प्रतिष्ठानकी सचिव कञ्चन गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य श्याम गुरूङले स्वागत मन्तव्य राख्नु भएको थियो भने सदस्य बेल गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सानो काभ्रे माध्यमिक विद्यालयका प्रधानाध्यापक गुमन सिंह गुरूङले छात्रवृत्तिले विद्यार्थीहरूको मनोबल बढ़ाउने, शैक्षिक उपलब्धि सुधार गर्न सहयोग गर्ने तथा आर्थिक अभावका कारण अध्ययनमा आउने कठिनाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी तथा अभिभावकहरूले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै यसले अध्यापनमा थप उत्साह र जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा शिक्षा, भाषा, संस्कृति र समुदायको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिएको थियो। तपाईले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, ए आमा, खाना खाने बेला भयो। ल आउनुहोस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन, ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9891980746।
5: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
5: रोजगार सेवा केन्द्र बेसी सहर 9847-14549।
7: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
8: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
7: थप जानकारीको लागि सम्पर्क
8: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98-452-11-511, 98-457-0-78-69।
7: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
9: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
10: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
9: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
10: ल भइहाल्छ नि नानी।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
12: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
11: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 066-520-120, मोबाइल 98-460-74-745।
13: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र TCL को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीदहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ बेसीसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
14: बेसीसर नगरपालिका लमजुङ
15: मर्सङ एफएम 95 मेगाहर्ज।
0: विश्वमपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ तर्पण दैनिकको 13 स्थापना दिवसको अवसरमा सदरमुकाम बेसरमा आयोजित दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ। तालिम संविधान सभा सदस्य रविन्द्र मानखलेको प्रमुख आतिथ्यात तथा लमजुङ तर्पण दैनिकका प्रकाशक कृष्ण केसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घरेले पछिल्लो समय सूचना तथा संचार प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन हुँदै गएको बताउनुभयो। उहाँले सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोग गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिनुभयो। युवा पुस्तालाई पत्रकारिता तथा संचार क्षेत्रतर्फ आकर्षित गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। तालिममा नवा पुस्ताको सशक्तिकरणका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग, कन्टेन्ट सिर्जना तथा मल्टिमिडिया विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा विद्यार्थी, युवा तथा पत्रकारितामा रूचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङकी उपाध्यक्ष वसन्त भट्टले डिजिटल युगमा पत्रकारिताको अवसर र चुनौतीबारे चर्चा गर्दै सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकता अझ बढ़दै गएको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमा आउने सूचनाको तथ्य परीक्षण गरेर मात्र सार्वजनिक गर्नुपर्ने जोड़ दिनुभयो। तालिमका सहभागीहरूले समाचार लेखन, भिडियो सामग्री निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन, डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा मल्टीमीडिया पत्रकारिता सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए। सहभागीहरूले तालिमले आफ्नो क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए। लमजुङ तर्पण दैनिकले स्थापना दिवसको अवसरमा आयोजना गरेको उक्त तालिमले पत्रकारिता क्षेत्रमा नयाँ पुस्तकको सहभागिता बढ़ाउन तथा संचार क्षेत्रमा आवश्यक सिप विकास गर्न सम्पूर्ण योगदान महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको सञ्चालन संचारकर्मी किसान संगीत नेपालीले गर्नुभएको थियो। लमजुङको सुन्दर बजारमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरबाट 162 जना लाभान्वित भएका छन्। लमजुङ उद्योग वाणिज्य संघ सुन्दर बजार इकाईको आयोजनामा एसडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारको प्राविधिक सहयोग तथा सुन्दर बजार नगरपालिकाको स्वास्थ्य शाखा र विभिन्न सरकारी सहकारी संस्थाहरूको सहकार्यमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरबाट 162 जना सेवाग्राही लाभान्वित भएका हुन्। शिविरमा सेवा लिने मध्येहरू 102 जना महिला र 60 जना पुरूष रहेका थिए। शिविर अन्तर्गत 102 जनाले दन्त सेवा, 88 जनाले मधुमेह परीक्षण, 21 जनाले फिजियोथेरापी सेवा तथा 125 जनाले आँखा सम्बन्धी सेवा प्राप्त गरेका थिए। उद्योग वाणिज्य संघ सुन्दर बजार इकाईका अध्यक्ष आनन्दलाल श्रेष्ठको अध्यक्षतामा सदस्य सुरेन्द्र घिमिरेको सहजीकरण तथा एसडीसीएस नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा उक्त निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो। शिविर मार्फत स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, रोगहरूको प्रारम्भिक पहिचान तथा नसर्ने रोगहरूको न्यूनीकरणमा सहयोग पुर्याउने साथै स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। स्थानीयवासीहरूको उत्साहजनक सहभागिता सहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक
15: मुख्य समाचारका प्रायोजक
16: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मनिलाल विश्वकर्मा
0: लमजुङका स्थानीय तहको बेरुजू मध्ये करिब 4 करोड़ रकम आवश्यक प्रमाण पुगेन सबैभन्दा बढ़ी प्रमाण पेश नभएको मध्य नेपाल लमजुङका सबै स्थानीय तहहरूमा चालू आर्थिक वर्षको पशु पूर्ण खोप कार्यक्रम सम्पन्न अभियानमा 1,49,000 पशुले पाए खोप नमुना चामराङ अस्पतालमा प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखलाई स्वागत प्रजियाबाट अस्पतालको निरीक्षण र लमजुङको 4 जना विद्यार्थीलाई तम सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु रेडियो मर्सङ्गी 95 MHz इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला नमस्कार

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: आया मरे नि आमा, आया नि
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 98498692, 98450680।
9: सुरबीर काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
10: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
9: धन्यवाद काका।
10: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
9: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
10: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
9: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
10: हजुर हजुर,
9: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
11: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: यो मोबाइलले पनि तनावै दियो भने?
13: होइन, के तनाव दियो ए खुशी?
12: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
14: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
15: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495994046 र 18013099532।
3: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी
2: थिएको छ भने बेसीसर नगर पालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
5: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त,
6: के सकिन्थ्यो दिदी? अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
5: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न, त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
7: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864651901।
8: नेपाल ऋण खप्पै बिमगाछ क्यालभोलुम प्रविधि से शोभा आल्मुनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004 9840050663।
9: हेलो, मर्चेन्ट FM 95 MHz

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 066-5209373।

0: मोबाइल 97463 06 501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।
10: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
11: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
10: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
12: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
13: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ।
0: आगोसँग खेलबाड नगरौ। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
13: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नि त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिखर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: Mania.
1: Extreme energy drink.
2: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
3: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
4: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
3: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
4: सम्पर्क मोबाइल 9846098 9846098।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
7: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
8: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
7: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
8: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
7: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
8: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
7: प्रत्येक दिन ईसीजी सेवा,
8: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
7: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
8: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
7: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
8: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
7: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
8: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
7: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
8: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
7: परिवार नियोजन सेवा,
8: मनोसामाजिक परामर्श सेवा।
7: नोट, घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477 69279। सेवा मोडल हस्पिटल प्राली, बेसी सर स्वाद सानी।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
13: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
13: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
14: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 9841454448।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: नेपाल ऋण खप्पै बिमगान्छ क्याल भोलुम प्रविधि से शोभा अल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसाम अर्कु तिल्द माइसे

0: California Extreme Energy Drink.
1: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
2: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
1: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
2: ए हो र?
1: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
2: बाप्रे, यति धेरै जोखिम?
1: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
3: स्फूर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटुको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बट, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीथर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
8: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
2: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
1: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
2: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
1: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्खर धान US 312 नै लगाउने निर्णय गर्यौं।
2: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्खर धान US 312 नै लगाउनेछौ।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्खर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ, स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: तपाईं अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
6: Bonjour, I'm Ben Higgins.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक छैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: गुड मर्निङ मिस,
12: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
13: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
12: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
14: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
15: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजौं।

0: upon your extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।

0: थप जानकारीको लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त। बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: ayah mare ni ama ayah ni
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसारोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-86780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 56 46 257 र 98 400 67 87।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फिर्ता लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465002071 र 98065772

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङदी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी सुभने टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी आइतबार बसाईमा छौं आइतबारको बसाईमा एउटा शीर्षकमा कुराकानी छलफल गर्नुपर्ने बसाई हुन्छ र आज पनि हामी एउटा बसाई लिएर चाहिँ उपस्थित भइसकेको छौं र आज चाहिँ एकदमै रमाइलो बसाई छ यहाँले सुन्दै हुनुहुन्छ भने पक्कै फोन गर्न सक्नुहुनेछ र तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ ककसलाई सम्झिन चाहनुहुन्छ त्यो तपाईँले कमेन्टमा पठाउन सक्नुहुनेछ हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट यहाँले कुन ठाउँबाट सुन्दै हुनुहुन्छ र के गर्दै हुनुहुन्छ त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ आज आइतबारे बसाईमा छौ आइतबारे बसाईमा अरू बेला चाहिँ कुनै विशेष दिनलाई चाहिँ राखेर टपिक राखेर छलफल गर्नुपर्ने हुन्थ्यो भने आज चाहिँ एकदमै फरक बसाइरहेको छ आज चाहिँ तपाईँले आफ्नो वरपर आफ्नो पाएक पर्ने ठाउँ घुम्नको लागि चाहिँ पाएक पर्ने ठाउँ चाहिँ कता कता छ कुन कुन छ अनि कता जान सकिन्छ भनेर चाहिँ यहाँले खुलाउन सकिनेछ आजको बसाईमा र फोन गर्न सक्नुहुनेछ 0665200 डायल गरेर साथै अत्याधिक मात्रामा गर्मी बढ़ेको छ यहाँले प्रशस्त मात्रामा पिउनु होला पानी र सक्नुहुन्छ भने ग्लुकोज पानी पनि यहाँले पिउन सक्नुहुनेछ र हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं सात दिनको सातै बार फरक फरक बसाईको साथमा एक बजेदेखि दुई बजेसम्म यहाँले हामीलाई फोन गर्न सक्नुहुनेछ र आइतबारको दिनमा एउटा टपिकमा कुराकानी गर्नुपर्ने हुन्छ जुन चाहिँ आजको बसाई पनि हो सोमबारको बसाईमा यहाँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौं मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ र अहिले आजको पहिलो कलर हामीसँग जोडिनु भएको छ हेलो नमस्ते नमस्ते गुड आफ्टरनून छाजालो सन्चै हुनुहुन्छ कृष्णजी हजुर म त्यति धेरै सन्चो चाहिँ छैन तर म सन्चो नै छु भन्नुपर्छ है अलिअलि बिरामी चाहिँ छु घाँटीमा चाहिँ अलिकति समस्या परेको छ है कृष्णजी मलाई होइन होइन सन्चो भइसकेको थियो फेरि पनि सुरु भयो यो गर्मीमा त्यस्तो नै हुन्छ होइन त
1: चिसो पानी दिनुभयो
0: त्यो पनि हुनसक्छ

0: सब बंधन नजीक बने गए अब खुदेर बेसी सार वगैरे गाउँ म जानु नि अब अल्छी लाग्छ
1: हजुर
0: अब गाडीतिर जानु नि अल्छी लाग्छ अझै भएन भनेर अहिले यतिखेर त गर्मी छ
1: होइन होइन हजुरलाई आल्छी लाग्छ त्यो त ठिकै छ तैपनि अन्य मान्छेहरू चाहिँ तपाईँको नजिक पर्ने ठाउँमा चाहिँ यो ठाउँमा चाहिँ आएर घुम्न सक्नुहुनेछ है सक्नुहुन्छ भनेर भन्न लागेको चाहिँ कुन कुन ठाउँ छ जस्तो लाग्छ
0: अब घुम्नु जाने ठाउँ त अब आजभोलि मान्छे अब हिँड्नु खोज्दैन अरे गाडीमा गयो भने हर्सिङ डाँडातिर अनि अब यो घुस्ने साइडमा गयो भने माथि डाँडा पुग्नु त फेरि अब बाइक उठ्नै जानुपर्छ पुस्ने गाउँसम्म त गाडी जान्छ के अरे अनि अब गाउँ घुम्नलाई ढङ्गाई सिउरुङ छ के अरे
1: हजुर जानकारी दिनुभएको छ एकदमै धेरै धन्यवाद छ यहाँलाई है कृष्णजी अनि कृष्णजीले आजको बसाइबाट सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ
0: कृष्ण गुरुङ चन्द्र लामा यम सारु मगर केतु छेत्री लक्ष्मी प्रसाद मिश्रा शङ्कर श्याम राम देव सुषमा दिदी कामना शोभा सरस्वती मिसु ऐता दिदी मुना सलिना नाम लिएको नाम छुटेको नाम सबैलाई रेडियो सुनिरहनु नि सबैलाई एकमुष्ट सम्झिँदै बिदा हुन्छ हस् त बाबाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हामीसँग खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो र उहाँले आजको बसाईमा नियमको पालना गरेर सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ आज आइतबारको बसाईमा छौं आइतबारको बसाईमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ भने आज चाहिँ तपाईँले आफ्नो नजिकै ठाउँतिर आफ्नो गाउँ नजिकै चाहिँ कुन कुन ठाउँ चाहिँ यहाँहरूले चाहिँ आएर घुम्न सक्नुहुन्छ जस्तो लाग्छ त्यो ठाउँको बारेमा चाहिँ भन्न सक्नुहुनेछ र अहिले हामी कार्यक्रमको शुरूआतमै छौं तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ र तपाईँले त्यहाँबाट पनि कमेन्टहरू पठाउन सक्नुहुनेछ हामीलाई। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँमा मौसम कस्तो छ त्यो पनि यहाँले लेखेर पठाउन सक्नुहुनेछ र तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाईमा यहाँले चाहिँ गीत साथीहरू पनि लेखेर पठाउन सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। हामी 1 बजेदेखि 2 बजेसम्म 1 घण्टाको समय लिएर तपाईँको साथमा उपस्थित भइसकेको छौं। यहाँले आफूलाई र यति बेला हामीसँग कोही साथी कलमा जोडिएको छ। हेलो, नमस्ते।
1: हेलो, नमस्ते नातिनी।
0: नमस्ते सम्झनाजी। सन्चै हुनुहुन्छ? हजुर, मलाई चाहिँ अलिकति घाँटीमा समस्या छ है सम्झनाजी, कस्तो ठ्याक्कै पारिदिनु भएको। स्वर अर्कै आएको छ है? कस्तो सुनिएको छ, एकदमै नराम्रो पो सुनिएको छु कि जस्तो लाग्यो नि अहिले त।
1: लक्ष्मीजीको स्वर त कहाँ, जति मधुर झन् त्यति राम्रो, जति चर्को झन् त्यति राम्रो।
0: ओहो, यति सुनेपछि त मेरो भुइँमा खुट्टा नहोला जस्तो छ। अब त चप्पल लगाउन छोड्नु पर्यो मैले सम्झनाजी, अब म उडिसके चप्पलको काम छैन जस्तो छ। यहाँलाई हजुर, यहाँलाई एकदमै धेरै धन्यवाद। अनि एकदमै गर्मी छ यता बेसी सहरमा, त्यो त तपाईँले पानी प्रशस्त मात्रामा पिउने गर्नुभएको छ कि छैन?
1: हजुर, म त पानी खाइरहन्छु लक्ष्मीजी, तपाईँले खानुहुन्छ खानुहुन्न?
0: हजुर, मैले पनि एकदमै पानी खाइरहेको छु अनि एकदमै खुसी लाग्यो। र यहाँले आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा चाहिँ थाहा पाउनु भएको छ कि छैन? थाहा छैन भने चाहिँ भन्नेछौ। आज चाहिँ हामी अरू बेला चाहिँ एउटा शीर्षकमा कुराकानी गर्छौ, आज चाहिँ कुराकानी चाहिँ हो तर अलिकति छलफल टाइपको कुराकानी। तपाईँले चाहिँ आफ्नो ठाउँतिर नजिकै चाहिँ कतै घुमघाम गर्नेलाई, घुमघाम गर्नको लागि, घुम्नको लागि

0: आउनको लागि देख्नु भएको कुन ठाउँ छ त, ककसलाई चाहिँ त्यो ठाउँमा घुम्न अनुरोध गर्न चाहनुहुन्छ त तपाईँ, त्यो बारेमा चाहिँ तपाईँले भन्न सक्नुहुनेछ?
1: हजुर, काउसातिर अब आउनलाई अब के अरे काउसातिर नि राम्रै छ घुमघामको लागि, अब यता के अरे मलामी चौरतिर नि राम्रै छ घुम्नको लागि, गाउँ ठाउँ हेर्नको लागि त्यता नि राम्रै छ के अरे
0: हजुर,
1: अनि घर गाउँतिर नि अब घर गाउँतिर नि त्यता घुमघाम गर्नको लागि पनि त्यता पनि रमाइलै छ।
0: हजुर, धन्यवाद छ यहाँले आफूले देख्नुभएको आफूले सुन्नुभएको ठाउँहरूको बारेमा चाहिँ भन्नुभएको छ यहाँले, र ककसलाई चाहिँ सम्झिन चाहनुहुन्छ सम्झनाजी, अनि कुन ठाउँमा चाहिँ घुम्न चाहनुहुन्छ तपाईँ, कुन ठाउँमा गएर चाहिँ?
1: म त अहिले त सङ्गीतले गएर नछिने गाउँ सातिरै हो, म त अब गएँ त नजिक यतै नै हो।
0: हजुर,
1: अब अहिले त अब म कहीँ हिँड्न पनि अहिले यतिखेर सरको तरिकाले हिँड्न पनि हुँदैन अहिले यतिखेर।
0: हजुर,
1: अनि अब अहिले गाउँ पनि सर्दिन्छ अहिले यसरी हिँड्दाखेरि, अब घुमघाम गर्ने भनेको अब नचिने चाहिँ अब नानी अलिक ठुलो मात्र हो।
0: हजुर, एकदमै नानीलाई अलिकति हिँड्न मिल्ने हिँड्ने भइसकेपछि चाहिँ तपाईँले घुम्नलाई सजिलो हुन्छ, अहिले चाहिँ लानुभयो भने चाहिँ अलिकति नानीलाई पनि प्रब्लम हुन्छ यहाँलाई पनि समस्या हुन्छ, होइन त?
1: हजुर,
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो आजको बसाइबाट। यहाँले साथीहरूको नाम लिनुपर्दा ककसलाई सम्झिन चाहनुहुन्छ?
1: सर्वप्रथम
0: हजुर धन्यवाद,
1: स्वास्थ्य लाभको कामना पनि गर्छु हजुरको लागि।
0: हजुर धन्यवाद,
1: अनि भित्र दिलुजी र मेरो घर परिवार सासूमुनि गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि ठुलो नानी साबुना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, छोरा धनपर प्रसाद श्रेष्ठ, बुहारी सासिता श्रेष्ठ, नातिनी युवा श्रेष्ठ, बुवा बुवा नकराउन खान्छ, अनि मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँमा बस्ने दुईवटा बहिनी गएको लागि, शर्मा देव बस्ने देव गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, अनि माथि पिता परिवार, सुकमा परिवार, पिता परिवार, राम परिवार, अगाडि त मै छु कि अरू नै आउनुभयो,
0: कृष्ण लामाजी पनि जोडिनु भएको थियो है सम्झनाजी,
1: उहाँ
0: कृष्ण लामाजी,
1: ए कृष्ण लामाजीको लागि र मर्सौदी, अब अरूको त नाम खासै भन्नु पऱ्यो होइन, के अरे अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै दिँदा हुन्छ लक्ष्मीजी, हस्त धन्यवाद।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई,
1: बाई बाई।
0: हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो सम्झनाजी हुनुहुन्थ्यो, र उहाँले आजको बसाइमा भनिसक्नु भएको छ, नियमको पालना गरेर सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ आजको बसाइबाट, र उहाँ चाहिँ छुटिसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ, र तपाईँको ठाउँतिर नजिकतिर चाहिँ कुन कुन ठाउँ चाहिँ एकदमै घुम्नको लागि राम्रो छ अहिलेको सिजनको लागि भने पनि, अर्को सिजनको लागि भने पनि, कुन कुन ठाउँमा चाहिँ घुम्नुभयो भने ठिक हुन्छ है जस्तो लाग्छ, तपाईँले चाहिँ साथीहरूलाई चाहिँ भन्न सक्नुहुनेछ। र रामजी घिमिरेजीले कमेन्ट गर्नुभएको छ, नमस्कार सम्झे सबैमा सुन्दै चितवनबाट भन्नुभएको छ, नमस्कार, यहाँलाई पनि एकदमै धेरै शुभकामना सम्झना छ रामजी घिमिरेजी चितवनबाट जोडिनु भएको छ, एकदमै गर्मी छ होला, पानी पर्याप्त मात्रामा पिउनु होला। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते।
2: नमस्ते लक्ष्मी बहिनी, म पाउनीबाट लक्ष्मी प्रसाद बोल्दैछु।
0: हजुर नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ?
2: तपाईँलाई नि घाँटी के दुख्यो भन्दै हुन्थ्यो, यहाँलाई पुनः स्वास्थ्य कामना, म पनि भयो आज 9 दिन अति भयो यहाँ बिस्तारमै सुतिरहेको छु।
0: हजुर, यहाँलाई पनि स्वास्थ्य लाभको एकदमै कामना गर्न चाहन्छु है लक्ष्मीजी।
2: हजुर हजुर,
0: अनि आज के गर्दै हुनुहुन्छ यहाँ?
2: आज खासै यो म साथै दौडिरहने मान्छे, यहाँ बिमारी भएर चाहिँ बिस्तारा सुता सुतेछु।
0: हजुर,
2: टाइम पास गर्न सो रेडियो सुनेको रेडियो मसँग।
0: हजुर, अनि औषधि उपचार चाहिँ गराउनु भएको छ कि छैन यहाँले?
2: भयो त्यस्तो ठुलो त होइन बिमार, यो घुँडामा घाउ लागेको छ।
0: हजुर,
2: त्यही भएर यो घाउ निको नभएसम्म आराम गर्नु पर्ने।
0: हजुर, एकदमै आराम गर्नु होला। अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाइको बारेमा यहाँले जानकारी पाउनु भएको छ कि छैन लक्ष्मीजी?
2: छु, आइतबार बिहिबारको त म छुट्टा हुनु पर्छ, म आफ्नो केही कुराहरू राख्न गइरहेको छु।
0: हजुर,
2: अनुमति
0: हुन्छ,
2: उनीहरूले जुन हाम्रो स्थानीय लेभलमा विभिन्न आन्तरिक पर्यटक र बाह्य पर्यटक अथवा धार्मिक व्यक्तित्वहरू धार्मिक क्षेत्रको विभिन्न मठ मन्दिरको लागि हामीले पर्यटकहरू पाहुनाहरू भेट्याउने क्रममा विभिन्न अहिले नयाँ नयाँ खालका होमस्टेहरू नयाँ नयाँ खालको हेर्न पर्ने ठाउँहरू र नयाँ नयाँ धार्मिक स्थलहरू बन्दै गइरहेको अवस्था छ। अहिले भन्नुपर्दा मेरो घरको नजिकै राइनासकोट पनि एउटा हेर्न लायक र बस्न लायक ठाउँ छ। सूर्य उदयदेखि लिएर हाम्रो गोरखनाथ बाबाको जुन शक्तिशाली मन्दिर लगायत थुप्रै मन्दिरहरू पनि छन् त गुरुङ बसोबास भएको ठाउँ पनि हो। त्यो 2072 सालको जुन भूकम्पले त्यहाँका गुरुङको घरहरू सबै ध्वस्त भए त्यसपछि त्यहाँका बासिन्दाहरू बासै सरै सरेर सहर बजारतिर पलायन हुने अवस्था गइसकेको थियो। तर हाम्रा समाजसेवी यो समुदाय सेवा संघका अध्यक्ष कृष्णराज ओलियाले नजानुस् तपाईँ हिँड भन्नुहोस् भन्ने किसिमको आह्वान गर्नुभयो र विदेशबाट एउटा विदेशी कुहिरे दातालाई उहाँले आह्वान गरेर नाम ठ्याक्कै आएन र उहाँ विदेशबाट केही आर्थिक सहयोग आयो र आफ्नो व्यक्तिगत पनि केही सहयोग गरे रकम जुटाएर त्यहाँ फेरि पुनर्वास चाहिँ भएको छ र अहिले नेपालमै सबभन्दा टप खालको होमस्टेको रूपमा विकसित भइरहेको छ। यसरी हामीले आफ्ना जुन त्यो छ भने लालीगुराज फुलेर सिजनमा पर्यटकहरू भिचाएको पञ्च चोट पनि मैले जानकारी गराएँ र जति पनि होमस्टेकहरू हुनुहुन्छ यहाँ कोदोको रोटी पाइन्छ, लोकल घिउ पाइन्छ, लोकल भैँसी पाइन्छ, अब लोकल यहाँको उत्पादित फलफुल खान पाइन्छ भनेर हामीले प्रचार प्रसार गरेको अवस्थामा अहिले कोदो खेती गर्नै छाडे कोदोको रोटी पकाउनुहोस् भनेर हामीले त्यहाँ होमस्टे खबर गर्यो भने थोरै जाने गरेको हुन्छ, केही महिनामै सकिन्छ अनि बाहिरबाट आयातित कोदो ल्याएर चाहिँ यहीँको कोदो उत्पादित हो भन्ने कोदोको सेलरोटीहरू हामीले खाएको अवस्था छ। त्यस कारण हामीहरू जो जसले पर्यटक भेट्नको लागि पाहुनालाई खुवाउनको लागि मिठो मिठो खुवाउनको लागि हामीले मिलेसम्म लोकल स्थानमै यथा स्थानमै उत्पादित गाईबस्तुको घिउ दही मही मासु र कोदोको प्रकार मकैका प्रकारहरू खुवाउनको लागि पनि मैले विशेष गरेर यो व्यापारीहरू र होमस्टेका साथीहरूलाई पनि मैले यो चाहिँ यसै कार्यक्रम मार्फत मैले अनुरोध गरेँ र साथै अब आयो मैले यहाँ नयाँ नयाँ धार्मिक स्थलहरू निर्माण भइरहेको छ। अहिले सर्वोदय सेवा आश्रममा धरना धाम पनि निर्माण भएर निकै राम्रोसँग चलेको छ। कृपया वरिपट्टि 108 फिट शिवको मन्दिर लगायत थुप्रै धार्मिक मठ मन्दिरहरू बनेको छ। अनि पारिपट्टि धरना धाम छ। यसरी सँगसँगै नै एउटा खोलावारी र खोलापारी यसरी धार्मिक क्षेत्रकोबाट चाहिँ विभिन्न किसिमको संरचनाहरू निर्माण भएको हुनाले यसले पनि हाम्रो आन्तरिक पर्यटकहरू भेट्याउने धेरै मौका देखेको छु मैले। यस्तै दुरा डाँडा भयो, घले गाउँ भयो, अनि तपाईँको चाहिँ नि तुलुङको चौरू भयो, भुजुङ गाउँहरू भयो, यता जति पनि लम्जुङमा चाहिँ पर्यटक आउन सक्ने होमस्टेहरू छन् या पर्यटकीय क्षेत्र छन् त्यसलाई अझै आफ्नो क्षेत्रबाट स्थानीय लेभलले सुधार गर्नुपर्ने देख्छु। र कति ठाउँमा यो बिजुली पावरस पनि बढेको छ, पावरसम्म तलसम्म मैले हेटौँडामा देखिरहेको छु, मुगानपुरमा त्यहाँ चाहिँ सबैलाई भित्र जाने पनि नियम कडा गरेको थियो र बेला बेलामा खुलाएको पनि थियो। हाम्रो पनि लम्जुङमा पावरसहरू छन्, पावरस पनि हेर्न सकिन्छ। पावरसको इन्जिनसम्म जुन प्राधिकरणले अनुमति मागेर सुरक्षा प्रदान गरेर पावरस कसरी बनेको छ, अन्डरग्राउन्डको बाटो कसरी गएको छ भन्ने किसिमको पनि जनतालाई देखाउन पाए अझै पर्यटकीय क्षेत्र बन्नेछ भन्दै यति कुरा भन्ने चाहिँ लाउँ भने कि माफ गर्नुहोला।
0: हजुर, यहाँलाई एकदमै धेरै धन्यवाद छ जानकारी सँगै यहाँले चाहिँ सजेसन पनि दिनुभएको छ, एकदमै राम्रो सुझाव दिनुभएको छ, यहाँलाई धन्यवाद छ। बसाईबाट सम्झिनु पर्दा ककसलाई सम्झिन चाहनुहुन्छ?
2: सर्वप्रथम हाम्रो भर्खर कृष्ण भाइले फोन गर्दै हुनुहुन्छ क्या है, नाम पनि दिनु भएको थियो उहाँ लगायत रेडियोमा जति पनि संचार गर्ने साथीहरू सबैलाई अब पनि गीत सुन्नु अनुरोध गर्छु भन्दै म बिदा हुन चाहन्छु। जय रेडियो मसी, नमस्ते।
0: हजुर हुन्छ, नमस्कार। र यति बेला हामीसँग जोडिनु भएको थियो पाउदीबाट लक्ष्मीजी हुनुहुन्थ्यो र उहाँले आजको नियम पालना गरेर बसाईमा सम्बन्धित कुराकानीहरू राखिसक्नु भएको छ। सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाईबाट उहाँ पनि विदा भइसक्नु भएको छ। यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। धर्मराजजीले कमेन्ट लेख्नु भएको छ, नमस्ते शुभदिन, म ढकाल धर्मराज बिर्तमोट झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको वार के पारा बोलको गीत बजाइदिनुहोस् ल यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जेठ 24 गते जन्मदिन मनाउनु हुने भोजपुरकी मीडिया प्रेमी बहिनी पार्वती खत्री पारूलाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बज्ने गीत समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। धर्मराज्य यामसर मगरजीले लेख्नु भएको छ, हेलो सिस्टर, हजुर नमस्कार झोली, म पनि सुन्दैछु है तनहुबाट। यामसर मगर अब बज्ने गीत मार्फत सम्झाउनु पर्दा फर्स्ट म हजुरको लागि मेरो घर परिवार साथी साथीहरू कृष्ण गुरूङ, श्याम दाई, कृष्ण लामा, चन्द्र लामा, सुषमा, आयतश्री, सरस्वती, कामना, सलिना, मुना, राम पाण्डे साथै नाम छुटेका साथै सबैको लागि भन्दै छुटिन्छु ल। ओके बाई बाई लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ र एकदमै धेरै सम्झना पनि छ है यामसरजी। एकदमै धेरै नै भयो यहाँले फोन नगर्नु भएको, फुर्सद मिल्छ भने पक्कै पनि गीत गाउने बसाईमा चाहिँ यहाँ जोडिनु होला भन्न चाहन्छु। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, पक्कै पनि डेडिकेट गरिदिनेछौ। कमला मुखियाजीले लेख्नु भएको छ, मिस यु अल भनेर, हामीले पनि यहाँलाई सम्झिरहेको छौ। सत्यकला इसाराजीले लेख्नु भएको छ, मिस यु अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना। र यति बेला हामी कार्यक्रमको आधा आधीमा छौं। तपाईँको समय एउटा सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
0: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
1: बाप्रे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
4: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
3: थप जानकारीको लागि सम्पर्क
4: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98-452-11-511, 98-457-0-78-69।
3: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ लमा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
5: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
6: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
5: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
6: अब यो फोहोर के गर्ने त?
5: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
6: ए हो त है, सानो प्रयासले ठुलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
7: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुम।
9: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसीसहर नगरपालिका, लमजुङ।

हजुर, मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0663520020 डायल गरेर। इटरामजीले कमेन्ट पठाउनु भएको छ, नमस्ते हजुर, सुन्दैछु इटहरी 10 ह्याप्पी बर्थडे टू यू। मेरो भाइको छोरी सुनिता चौधरीको जन्मदिन धेरै धेरै शुभकामना भन्नुभएको छ, यहाँलाई धन्यवाद छ इटरामजी। र सुनिता चौधरीजीलाई रेडियो मर्सिङ द होल युनिटको तर्फबाट ह्याप्पी बर्थडे टू यू भन्न चाहन्छु। जन्मदिनको धेरै शुभकामना, यहाँको जिन्दगी चाहिँ एकदमै फलोस फुलोस भन्न चाहन्छु। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, शुरूमा दुईवटा गीत बज्छ, यो समस्या हल गर्नु पर्यो, कुनै राम्रो प्राविधिक वा कम्प्युटर आईटी विज्ञलाई देखाउनु पर्यो भनेर चाहिँ उहाँले सुझाव दिनुभएको छ। त्यसमा हामी पक्कै पनि छलफल गर्छौं लक्ष्मीजी। र अर्जुन याखाजीले कमेन्ट गर्नुभएको छ, दर्शन सेवा हजुर बयता शंखुवा सभा धर्मदेवी दुई तामा फोकबाट अर्जुन याक्का मिस यू अल माई फ्रेण्डस भन्नुभएको छ। दर्शन सेवा या अर्जुनजी, एकदमै खुशी लाग्यो त्यति टाढाबाट पनि कार्यक्रम सुनेर यति राम्ररी कमेन्ट पठाउनु भएको छ। फोन पनि गर्न सक्नुहुनेछ, यहाँले त्यहाँको वेदर कस्तो छ त्यो पनि जानकारी दिन सक्नुहुनेछ। गुरु टेक आईडीबाट कमेन्ट आएको छ, नमस्कार, म काठमाडौँदेखि सुन्दैछु, रेडियो मर्स्याङदेखि सुनेर बस्नुहुने सम्पूर्णलाई कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ जो जहाँदेखि भए पनि रमाइलो मानेर सुनिदिनुहोला, सम्पूर्णलाई आजको दिन शुभ रहोस्, बाई बाई भनेर छुटिनु भएको छ। यहाँलाई एकदमै धेरै नमस्कार अनि सम्झना भन्न चाहन्छु टेकजी, र यहाँको पनि दिन एकदमै शुभ रहोस् भन्न चाहन्छु। इतरामजीले लेख्नु भएको छ, तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ, धन्यवाद छ इतरामजी, यति धेरै ख्याल राख्नु भएको छ यहाँ सम्पूर्णको, यो विशेषले गर्दा म झाडै नै निको हुन्छु होला। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन गर्न सक्नुहुनेछ 0663520020 डायल गरेर। आज आइतबारको बसाइमा छौं, आइतबारको बसाइमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ भने आज चाहिँ यहाँको वरपर चाहिँ घुम्नको लागि कस्तो कस्तो ठाउँ छ त कसलाई चाहिँ जानकारी गराउन चाहनुहुन्छ, यहाँले चाहिँ साथीहरूले जानकारी गराउन सक्नुहुनेछ, यो ठाउँमा चाहिँ यसरी आउन सक्नुहुनेछ, यो यो सिजनमा चाहिँ हुन्छ भनेर पनि तपाईँले चाहिँ जानकारी गराउन सक्नुहुनेछ। आफ्नो ठाउँको बारेमा चाहिँ यहाँले बताउन सक्नुहुनेछ, वेलकम गर्न सक्नु साथीहरूलाई। र प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, सात दिन सातै बारको बसाईमा फरक फरक बसाईको साथमा उपस्थित हुनेछौं, एक बजेदेखि दुई बजेसम्म एक घण्टाको समय लिएर यहाँको माझमा हामी उपस्थित हुने गर्छौं। यहाँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गरेर पक्कै पनि साथ दिन सक्नुहुनेछ। शुक्र राज रसाईले निर्दोष आईडीबाट कमेन्ट आएको छ, हेलो हजुर, सांगीतिक अभिवादन, म पाँच थोर हिल्लीहाङ सात घर भई हाल फिदिम चार डब्ल्यूबाट शुक्रराज रसाईले निर्दोष हो। अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्, जीवन सहयात्री कमला रसाईले, प्रेमकला आचार्य, डिकेन्द्र साम्बा हाम्फे, अरूणा साम्बा हाम्फे, गोपाल भाई चटपटे, मनिष शेर्पा, गगन तेरथुमे, सुमी लिम्बू, सन्चमाया केरू र सुमी लिम्बू, सन्चमाया केरूङ, तारा शंकर, विनिता दहाल सुवेदी, मनमाया तिमिल सिन्हा, रामकृष्ण, एकलयात्री पाँच थरी, स्वर्णिम राई, सुप्रिया बान्तव राई, कविता घटानी, मुना खड्का, हरपल रोशनी राई, सरस्वती पोखरेल, राजघले मगर, धनु गजमेर, दिलु याम्फु राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सृजना विश्वकर्मा, डम्बर तामाङ, योगेन इमेहाङ लिम्बू, भीम घतानी, ढकाल धर्मराज, धन कुमार खाती, फूलमाया सेन्चुरी, सुहाङमा लिम्बू लगायत ए टू जेडलाई भन्दै छुट्टी बाई बाई लेख्नु भएको छ, धन्यवाद छ यहाँलाई शुक्रजी। फोन पनि गर्न सक्नुहुनेछ यहाँले कुनै बसाईमा, र एकदमै रमाइलो लाग्छ, मिठो कमेन्ट लेख्नुहुन्छ साथीहरू, सबैलाई सम्झिनुहुन्छ, आगामी दिनहरूमा पनि यसरी नै सम्झिनुहोला। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचौर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भनेर लेख्नु भएको छ। गुड आफ्टरनून सौरभजी। यामसारू मगरजीले लेख्नु भएको छ, लक्ष्मी घले सिस्टर गेट वेल सुन भन्नुभएको छ, थ्याङ्क यू सो मच यामसारूजी, यहाँको विशेषले गर्दाखेरि चाहिँ चाँडै नै निको हुन्छु होला, पक्कै पनि आफ्नो ख्याल राखिरहेको छु मैले, र यहाँहरूले पनि आफ्नो
स्वास्थ्यको ख्याल चाहिँ एकदमै राख्नुहोला र गर्मी परिरहेको छ, गर्मीमा अब यो आँपको सिजन छ, लिचीको सिजन छ, त्यस्तोमा हामीले खाइरहँदाखेरि चाहिँ कतिपय अवस्थामा चाहिँ एकदमै बिरामी हुन्छौं हामी, त्यसको लागि पनि सचेत हुनुहोला। साथै यहाँले चाहिँ प्रशस्त मात्रामा पानी पिउनुहोला, घाममा निस्कनु पर्यो भने चाहिँ छाता अनिवार्य रूपमा चाहिँ प्रयोग गर्नुहोला, लाम्बाउले कपड़ाहरू चाहिँ लगाउन पोसिबल छैन, त्यही भएर छाता चाहिँ यहाँले ओढ्नु नै होला भन्न पनि चाहन्छु। अब घामले सिधै हाम्रो शरीरमा पर्दाखेरि चाहिँ हामीलाई अनेक किसिमको बिरामी हुने र घाम एकदमै गर्मी बढ़िरहँदाखेरि हामी खानेकुरा नपच्ने, अब खानेकुरा खान मन नलाग्ने, अरुचि बढ़ने त्यस्तो पनि भइरहेको छ, त्यसको लागि पनि यहाँले एकदमै ख्याल राख्नुहोला। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम के छ हलखबर पोखराबाट मनको साथी, कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सबैको भलो चाहने मान्छे, शुभ दिन हजुर भन्नुभएको छ। नमस्ते यहाँलाई लमजुङ निवासीको पनि एकदमै खुशी लाग्यो, फोन पनि गर्न सक्नुहुनेछ जीवनजी, एकदमै हराउनु भएको छ यहाँ चाहिँ। देवेन किशोर अञ्जानजीले लेख्नु भएको छ, जय नेपाल दर्शन नमस्ते हजुरहरूको यो अति नै सुन्दर कार्यक्रमले तान्दै तान्दै यहाँसम्म ल्याइ पुर्यायो, हजुर एकैछिन भए पनि थकाइ मार्दै सुन्ने जमर्को गर्दैछु, अनि हजुरको यो मिठो आवाज साथै होल युनिट परिवार मार्फत गुन्जिरहने कार्यक्रम सधैँभरि सुनिरहन पाऊ, अनि यो अति नै राम्रो कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई साथै मुटु फुट्ने गरी सम्झना, देवेन किशोर अञ्जान हाल दोहा कतार भन्नुभएको छ। एकदमै धेरै धन्यवाद, एकदमै राम्रो कमेन्ट लेख्नु भएको छ, कति फरक किसिमले कमेन्ट लेख्नुहुन्छ, एकदमै खुशी लाग्यो देवेनजी। पक्कै पनि हामी गीत बजाइदिनेछौ। शान्ता भुजेल आईडीबाट सुषमाजीले कमेन्ट गर्नुभएको छ, नमस्कार है बुनु, म पनि सुन्दैछु है भन्नुभएको छ। नमस्कार सुषमाजी, खुशी लाग्यो, बिरामी हुनुहुन्छ, स्वास्थ्यको ख्याल गर्नुहोला, शीघ्र स्वास्थ्य लाभको एकदमै धेरै कामना। र यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छु, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। 0665200020 डायल गरेर आज हामी आइतबारे बसाईमा छौं। आइतबारे बसाईमा यहाँको ठाउँतिर के कस्तो ठाउँ छ, कता छ, त्यो घुम्नको लागि त्यो ठाउँको बारेमा यहाँले बताउन सक्नुहुनेछ। र कर्णप्रिय केसीजीले लेख्नु भएको छ, मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी, संगीत घर लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङ, कार्यक्रम एकदमै राम्रो छ भन्नुभएको छ। यहाँले धन्यवाद छ कर्णप्रिय केसीजी, फोन पनि यहाँले गर्न सक्नुहुनेछ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, गुड आफ्टरनून नेपाली, नमस्ते, नमस्कार छ है प्रस्तुताज्यू, सुन्दैछु उदयपुर बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम भन्नुभएको छ। हजुर, एकदमै खुशी लाग्यो टेक बहादुरजी, र यहाँले चाहिँ फोन पनि गर्नुहुन्थ्यो पहिले, अहिले चाहिँ हराउनु भएको छ, फुर्सद मिल्नुभयो भने फेरि पनि फोन गर्न सक्नुहुनेछ। किसान पौडेलजीले लेख्नु भएको छ, हेलो दिदी, आरामै हुनुहुन्छ, म पोखराबाट किसान पौडेल सुन्दैछु, फ्रेण्डशिपको लागि मेरो नम्बर भनिदिनु न है भनेर नम्बर छोड्नु भएको छ। इफ तपाईँ चाहिँ किसान पौडेलजीसँग साथी बन्न चाहनुहुन्छ भने उहाँ को नम्बर यहाँले नोट गर्न सक्नुहुनेछ। एनटीसी नम्बर रहेको छ 98431-72254 रहेको छ। एनसीएल नम्बर उहाँको 97098-78447 रहेको छ। मिल्छ भने यहाँले चाहिँ इच्छु छ भने मात्रै कन्ट्याक्ट गर्न सक्नुहुनेछ, नत्र यहाँले फोन गर्नुपर्छ भन्ने पनि जरूरी छैन, यहाँलाई मन छ भने मात्रै फोन गर्नुहोला। र किसानजीले पनि एकदमै होस पुर्याउनु होला, नम्बर छोडिरहँदाखेरि चाहिँ सबैजना एकै किसिमको हुन्छ भन्ने पनि हुँदैन, कहिले कसो हामीले नम्बर प्रोभाइड गरिरहँदाखेरि त्यसबाट पनि धेरै किसिमको अन्य समस्याहरू चाहिँ उत्पन्न हुन सक्छ, त्यसको बारेमा पनि यहाँ चाहिँ एकदमै सजग हुनुहोला, बी अवेर अफ द्याट। र आज हामी आइतबारे बसाईमा छौं र अन्त्यतिर आइसकेको छौं, अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज हामीसँग प्रत्यक्ष रूपमा फोन गरेर तीनजना मात्रै साथी जोडिनु भएको थियो, कृष्ण लामाजी हुनुहुन्थ्यो, सम्झना श्रेष्ठजी हुनु र लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो। उहाँहरू तीनैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र धेरैजना साथीले कमेन्टको थ्रुबाट एकदमै राम्रो राम्रो लेखेर पठाउनु भएको छ, प्रतिक्रिया दिनुभएको छ, यहाँहरू सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र जुनसुकै स्थानबाट सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। गर्मी अत्याधिक मात्रामा बढ़ेको छ, यो गर्मीमा प्रशस्त मात्रामा पानी पिउनुहोला र यहाँको स्वास्थ्यको एकदमै धेरै ख्याल राख्नुहोला भन्न चाहन्छु। काम गर्दै हुनुहुन्छ भने यहाँले एकदमै पानी चाहिँ प्रशस्त मात्रामा पिउनुहोला र सक्नुहुन्छ भने ग्लुकोज पानी पनि यहाँले पिउन सक्नुहुनेछ। र आगामी बसाईमा हामी पक्कै पनि भेट हुने नै छौं। आजको लागि छुटिन चाहन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 2 बजेको छ।
9: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ। कोशी प्रदेशका 4, मधेशका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिमका 5 जिल्लामा अधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको हो। पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी, गोर्खा, लमजुङ, अर्घखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम, पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ। हरेक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालन भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवादमा नेपालले तेस्रो राष्ट्रको मध्यस्थता नचाहेको बताएका छन्। भारत भ्रमणमा रहेका उनले आइतबार नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केवल संयुक्त अधिराज्यबाट सम्बन्धी दस्तावेजहरू मात्रै चाहेको स्पष्ट पार्नुभएको हो। सीमा सम्बन्धी यी धेरै विवादहरू लामो ऐतिहासिक विरासतको हिस्सा हुन्। विशेष गरी नेपाल भारत सीमासँग सम्बन्धित खनालले भने, हामी यी विवादहरू कूटनीतिक प्रक्रिया मार्फत समाधान गर्न चाहन्छौ। हामी केवल युकेको पुस्तकालय वा संग्रहालयमा हुन सक्ने केही दस्तावेजहरूमा पहुँच पाउन सकिन्छ भन्ने चाहन्छौ। हाम्रो धारणा मध्यस्थ रहेको मध्यस्थ माग्ने होइन। अन्तर्व्यवस्थापिका मञ्चले डिजिटल पार्लियामेन्टको अवधारणा अघि सारेको छ। सुदूरपश्चिम प्रदेशको टीकापुरमा हालै सम्पन्न अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलनले 8 बुँदे सन्देश पत्र जारी गरेको छ, जसको पहिलो बुँदामा संघ प्रदेश र स्थानीय तहबाट हुने कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी तुलाउने विषय छ। यस अन्तर्गत अगाडि भनिएको छ, संसदीय गतिविधिहरूमा सूचना प्रविधि मार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवं गत व्यवस्थापिकहरूबीच सहकार्य र अन्तर्बद्धतालाई सूचना प्रविधिमुक्त बनाउन संघीय संसद प्रविधियुक्त बनाउन संघीय संसद तथा सबै प्रदेशसभाहरूले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव घटेको छ। सुन आज तोलामा 8200 र चाँदी 335 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज भाव घटेर सुन तोलाको 3,08,00 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। आज चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदी तोलाको 5,230 रूपियाँमा कारोबार भएको थियो। चीनको वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेका छन्। यसले आधी अत्याधिक वर्षा, आधीबाट उत्पन्न समुद्री भित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सानदोङ प्रान्त छिङदाओमा चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। 2081 असोजमा मकवानपुरको सिस्नेरीमा पहिरोका कारण 6 खेलाड़ीले ज्यान गुमाएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। राष्ट्रिय खेलकूद परिषदले खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसूदन बस्नेतको संयोजकत्वमा 5 सदस्यीय छानबिन उपसमिति गठन गरेको हो। उपसमितिको सदस्यहरूमा कर्मचारी विभाग तथा प्रशासन प्रमुख सरगिन निरौला, कानून शाखा प्रमुख नारायण राज अर्याल, खेलकूद प्रतियोगिता तथा योजना विभागका विनोद कुमार उप्रेती र शिक्षा खेलकूद मन्त्रालयका एकजना कानूनी अधिकृत छन्। उक्त समितिले 21 दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउनेछ। समितिले भोलिदेखि 21 दिनभित्र छानबिनको प्रतिवेदन तयार पारेर राखेपलाई बुझाउनुपर्ने म्यान्डेट पाएको स्रोतले अनलाइन खबरलाई जानकारी दिएको छ। दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomersenggi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: दुलाले सिन्दूर हाल्ने
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
8: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
7: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
9: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665202009

0: Mania, Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसौँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
8: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
8: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसारोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
10: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
9: सम्पर्क फोन 9849068924 9850086780
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
11: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रो बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीवीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058160

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 0665909999, 98477979229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: Liponia. Extreme energy drink.
1: Extreme energy drink. Time check. अहिले ठीक 3 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: यो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई. नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड. डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा. सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष. नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो. नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव. अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो. पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा. र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता. फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह. नेपाल खबरमा अब पूरा खबर. परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ. भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो. उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ. प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको दावी गर्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने रहेको बताउनुभयो. ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो. भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो. दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ. भारत भ्रमण सम्पन्न गरी परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्कँदै हुनुहुन्छ. अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुते टिकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ. कैलालीको टिकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ. सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो. सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वय लागि छुट्टै शाखा वा इकाई स्थापना गर्ने उल्लेख छ. यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र बजेट संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय पनि भएको छ. प्रदेशसभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउने नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ. सांसदहरूले स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ. मञ्चको 12 सम्मेलन कर्णाली प्रदेशमा आयोजना हुने भएको छ. नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ़दै गएको देखाएको छ. नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोभाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र श्रुति बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ. परिषदले देशका 7 प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थी माझ 1 वर्ष लगाएर सर्वेक्षण गरेको हो. कक्षा 7 देखि कक्षा 10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% श्रुतिजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ. विश्व स्वास्थ्य संगठनका अनुसार श्रुतिजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ. हुर्कदो उमेरमा श्रुतिको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्. नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा महानगरपालिकामा रहेको दुधौरा खोला नजिक चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका सातवटै प्रदेशमा अभिलेख भएको छ। नेपाल पंक्षीविद संघका अनुसार चराविद हठन चौधरी र सूरज बरालले यही जेठ 21 गते चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा होच भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो ठोण्ड र चर्को सुसेली गीतका लागि चिनिने यो चरा काँडे र खसरा वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्सनले सन् 1830 काठमाडौँ उपत्यकामा गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको

0: पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। भोजपुरको अरूण गाउँपालिका वडा नम्बर 7 सिक्रिटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ। वर्षौंदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1,500 रोपनी जमीनमा सिंचाई सुविधा विस्तार भएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेलामा पनि उपयोग गर्न सकिने बहुउपयोगी बनाइएका छन्। ओडा कार्यालयले किसानलाई खेतबारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलु, प्याज, टमाटर र तरकारी खेततर्फ आकर्षित हुन थालेका छन्। पहिले जमीन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने स्थानीय प्रदीप थापाले बताउनुभयो। ओडा अध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ। अब विदेशको खबर, अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 निष्कर्षमा पुग्न सकेको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिम परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 तारीकमा इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जल मार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 तारीकमा दुई पक्षीय बीच अस्थायी युद्धविराम भए पनि बेला बेलामा झडपहरू भइरहेका छन्। हर्मुज जल मार्गमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायम छ। अब खेल खबर, नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुन सक्ने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै प्रहरीले आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल मार्फत सजिलो आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको विशेष सतर्कता अपनाउन आग्रह गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी र बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने जोखिम रहने जनाएको छ। अनलाइन बेटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचित गराउन पनि प्रहरीले आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यम मान्दै अवैध बेटिङ नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएको छ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़। डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर व्यवस्थापिका मंचको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष। नेपालका किशोर किशोरीमा विद्युतीय चुरोटको लत डर लाग्दो, नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणका लागि चिकित्सकको सुझाव। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 पुग्यो, पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा। र विश्वकप फुटबलमा हुन सक्ने अनलाइन जुवाजन्य गतिविधि रोक्न प्रहरीको सक्रियता, फुटबलको मजा लिँदा कानूनको सम्मान गर्न आग्रह।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। भक्तपुर नगरपालिकाले खेलकुद प्रशिक्षणमा सहभागी हुनका साथै एसिए 2082 उत्तीर्ण भएका 40 खेलाड़ीलाई सम्मान गरेको छ। नगरपालिकाका मेयर सुनिल प्रजापतले सहभागी खेलाड़ीहरूलाई अध्ययन र खेलकुदमा सँगसँगै अगाडि बढ़ाउन प्रेरित गर्नुभयो। उहाँले खेल र शिक्षालाई सँगसँगै अगाडि बढ़ाउन समय व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो। भक्तपुर नगरपालिका वडा नम्बर 1 का अध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुद ले युवा पुस्तालाई अनुशासित स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा प्रशिक्षक विनोद चरण रायले विद्यार्थी जीवनमा शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिँदै पढ़नेले खेल्नुपर्छ, खेल्नेले पढ़नुपर्छ भन्ने अवधारणाले नै समग्र व्यक्तित्व विकास सम्भव हुने बताउनुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा एउटै मञ्चबाट 20 कृति एकैपटक विमोचन गरिएको छ। कार्यक्रममा लेखक तथा साहित्यकार खुशीराम डौलियाका 18 सहित अनन्त विजय डौलिया र विष्णु गुरूङ प्यासीका 1-1 कृति सार्वजनिक गरेको हो। कृतिको संयुक्त राष्ट्रसंघका पूर्व राजदूत प्राध्यापक डाक्टर जयराज आचार्य लगायतले विमोचन गर्नुभयो। पुस्तक विमोचन कार्यक्रममा बोल्दै साहित्यकार डौलियाले विभिन्न विधाका कृति मार्फत नेपाली समाज र संस्कृतिको चित्रण गरिएको बताउनुभयो। काठमाडौँमा फोटो पत्रकारहरूलाई लक्षित गरी 2 दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ। सम्पादक समाज नेपालको आयोजनामा हिजो र आज भएको तालिम शिवपुरी नगरपालिका वडा नम्बर 7 तुइरे चौरमा रहेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रमा भएको हो। जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थामा कार्यक्षेत्रमा खटिनुपर्ने फोटो पत्रकारहरूको सुरक्षा र आकस्मिक स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यो तालिम सञ्चालन गरेको आयोजकले जनाएको छ। तालिममा सहभागीहरूलाई कार्यस्थलमा आइपर्ने सम्भावित चोटपटक वा स्वास्थ्य समस्याको प्रारम्भिक व्यवस्थापन र प्राथमिक उपचारका विधि बारेमा जानकारी गराइएको छ। र काठमाडौँमा आयोजित एउटा कार्यक्रममा बोल्दै चिकित्सकहरूले प्रारम्भिक चरणमै उपचार गरेमा बाथ रोगबाट स्वास्थ्य लाभ गर्न सकिने बताएका छन्। नेशनल बाथ रोग सेन्टरको 13 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा चिकित्सकहरूले बाथ रोग शुरूकीय चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने तर ढिलो गरी उपचार गर्दा मृगौला र फोक्सो लगायत महत्वपूर्ण अंगमा असर पुग्ने र उपचार खर्च समेत महँगो हुने जानकारी गराएका हुन्। सेन्टरका अध्यक्ष डाक्टर विनित वैद्यले बाथ रोगलाई मुसा बनेर छिनेर हात्ती बनेर निस्कने रोगको संज्ञा दिँदै लक्षण देखिन साथ उपचार शुरू गर्न आग्रह गर्नुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड। भक्तपुर नगरपालिकाले खेलकुद प्रशिक्षणमा समेत सहभागी भएका एसीई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरी शिक्षा र खेललाई सँगै अगाडि बढ़ाउनु पर्नेमा जोड। र नेपाल प्रज्ञा प्रतिष्ठानमा एउटै मञ्चबाट 20 वटा कृति विमोचन। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: बेसी सहर नगरपालिकाको जरुरी सूचना। बेसी सहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक, चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
10: बुझाउनु पर्ने कागजातहरू, कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
9: मनोज सिंह बोरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत, बेसी सहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसी सहर लम्सुङ।

0: Mania?
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लम्जुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लम्जुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675204535475475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: सुवर्ण अवसर, सुवर्ण अवसर।
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ। भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846609018 9846609018।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568 2186 फोन 0665202 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा
4: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सहर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ
3: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल
4: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ
3: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य
4: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ
3: विस्तृत जानकारीको लागि
4: केयर फार्मेसी बेसी सहर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906683 मोबाइल 98490 68924 र 98450 86780

0: Mania
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बैङ्कोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: भर्ना खुल्यो, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म, अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
9: थप जानकारीको लागि सम्पर्क
10: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655595911, 9852511, 9857798769।
9: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
11: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
12: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
11: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
12: अब यो फोहोर के गर्ने त?
11: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
12: ए हो त है, सानो प्रयासले ठुलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
13: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
14: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
15: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा
16: आखिटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: California. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानी।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथाम गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564476।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665254497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: बताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जो, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465094 र 98065854।
4: बिस्तारै जानु। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसिस्टारको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग, बेसिसर साथ, लमजुङ।
7: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता प्रादा खुलास चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?
9: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: घरबनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: अनि तयो कागज केमे थिए वा? अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लैबी?
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लैर खर्खाई।
8: अनि ब्याङ्करी
9: ब्याङ्करी
8: अँ
9: चर चाहिँ तली लगपर्दी
8: चम्लपति न आफै न मोबाइल नम्बर फेर दिया बेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तन ठगी तब्द क्या जोगी न
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Bunnia. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँजी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या थलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्खलैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गरले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ

0: me a
1: extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98562424.

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 5 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: तपाईँ रेडियो मर्सेङ्गी एफएम 95 MHz सुन्दै हुनुहुन्छ.
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि.
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर. सम्पर्क फोन 0665204497.
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ. दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ.
7: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो. होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु. हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि.
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ. साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ.
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ. थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32. हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ.

0: Mania.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बैङ्कोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैङ्कको

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै पेशी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।

0: सबै थोकाहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसहर नगरपालिका 8 छिङ्गे खोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
2: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
3: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
4: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
3: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
4: सम्पर्क मोबाइल 9846019018, 9846019018।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: चौधरी एटीएम, मोबाइल डे, इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश।
10: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665204297।

0: सक्नु भएछ त
1: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि भाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
1: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: me a extreme energy drink.
1: बाउजू एक बिहान नै घर सरसफाई गर्न

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको
2: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
1: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9821980746।
12: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.
13: Mersengde FM 95 MHz.

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463 38518।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
5: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोरम्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846609018 9846609018।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
8: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
9: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
8: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
9: अब यो फोहोर के गर्ने त?
8: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
9: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
10: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ,

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली र भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड़।
0: विद्युतीय गाड़ीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव। राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने।
1: महिलाहरू पुरूष भन्दा 25% बढ़ी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष। सुधार गर्न सकिने 9 वटा स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस। स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बस्न सकिने।
2: दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अप्नाउनु आवश्यक छ।
0: अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा।
1: र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणको क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो। उहाँका अनुसार नेपालले लिपुलेख र कालापानी क्षेत्रमाथिको आफ्नो दावी भारत र चीन दुवैलाई कूटनीतिक नोट मार्फत जानकारी गराइसकेको छ। मन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले उहाँको भनाइलाई सुधार गर्नुभएको, यसको अर्थ मध्यस्थता माग्ने नभई कूटनीतिक माध्यमबाटै समाधान गरिने रहेको उहाँको दावी छ। ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमति बिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो। भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो। दुई देश बीचको सम्बन्धलाई भू राजनीतिक भन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ।
1: यसैबीच नेपाल र भारत बीच एक अर्काको देशमा पैसा पठाउन र प्राप्त गर्न सकिने डाइरेक्ट ट्रान्सफर सेवा शुरू भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकरले संयुक्त रूपमा यस्तो सेवाको शुरूआत गर्नुभएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेस र नेपालको नेशनल पेमेन्ट इन्टरफेसको प्रणाली बीचको अन्तर आबद्धता मार्फत दुवै देशबीच पैसा पठाउन सकिने भएको हो। 2080 सालमा नेपाल र भारत बीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता अन्तर्गत नै यो सेवाको शुरूआत भएको हो। अब भारतका बैंकबाट नेपाल र नेपालबाट भारतमा रकम पठाउन सकिन्छ, तर अहिलेलाई यस्तो सुविधा नेपालमा काम गरिरहेका वा अस्थायी बसोबास गरिरहेका भारतीयहरूले पाउने भएका हुन्। यहाँबाट भारतीयहरूले प्रतिपटक 15,000 भारूसम्म र प्रति महिना 2,00,000 संस्थाहरूसम्म पठाउन पाउनेछ। यस्तै भारतबाट भने रोजगारीमा रहेका नेपाली वा त्यहीका बासिन्दाले प्रतिपटक 2 लाख भारूसम्म पठाउन सक्नेछन्। बैंकको खाताबाट बैंकको खातामा रकम पठाउन सकिने यो सुविधा आधा दर्जन बैंकहरू मार्फत प्रयोग गर्न सकिनेछ। यस अघिदेखि नै नेपाल भारत भ्रमणमा आउने भारतीयहरूले यहाँ क्यूआर मार्फत भुक्तानी गर्न पाउने सुविधा पाइरहेका छन्। तर नेपालबाट भारत जानेहरूले क्यूआर मार्फत त्यहाँ भुक्तानी गर्न पाइरहेका छैनन्।
0: अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। कैलालीको टीकापुरमा आयोजित 2 दिने सम्मेलनले संघीय संसद र सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने घोषणा गरेको छ। सूचना प्रविधि मार्फत संसदीय गतिविधिमा नागरिक सहभागिता सुनिश्चित गर्नु यस घोषणाको मूल उद्देश्य हो। सन्देश पत्रमा संघ प्रदेश र पालिकाका कानून निर्माण र संसदीय काम कार्यवाहीलाई छिटो छरितो र पारदर्शी बनाउन सबै प्रदेश सभाले संघीय संसदसँग समन्वयका लागि छुट्टै शाखा वा इकाइ स्थापना गर्ने उल्लेख छ। यसका साथै कानून निर्माण कार्यलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउन संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान स्थापनाको पहल गर्ने र आउँदो आर्थिक वर्षभित्र संसदीय बजेट कार्यालय स्थापना गर्ने निर्णय भएको छ। प्रदेश सभाका कर्मचारी व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि संघीय तथा प्रदेश सभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी कानून बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने पनि सन्देश पत्रमा भनिएको छ। सांसदहरूको स्वकीय सचिव हटाएको विषयमा असन्तुष्टि जनाउँदै सम्मेलनले स्वकीय सचिव अत्यावश्यक रहेको ठहर गरेको छ।
1: पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाड़ीको प्रवर्धनका लागि सन् 2030 देशभर कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिएको छ। नेपालमा ईभी प्रवर्धनका लागि अवसर चुनौती र सम्भावना शीर्षकको यस अध्ययन प्रतिवेदन अनुसार अहिले देशभर 1,000 चार्जिङ स्टेशन सञ्चालनमा छन्। तिनीहरू धेरैजसो काठमाडौँ, पोखरा र भरतपुर जस्ता मुख्य शहरमा मात्र केन्द्रित छन्। राजमार्ग, ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाको अभावले लामो दूरीको यात्रा मा विद्युतीय गाड़ीको प्रयोग गर्न कठिनाई भइरहेको छ। प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष जनशक्तिको अभाव र पार्ट पूर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीका रूपमा औल्याएको छ। सरकारले जलविद्युतको आन्तरिक खपत बढ़ाउने उद्देश्यले विद्युतीय गाड़ीलाई

0: गम्भीर गुनासो गर्नुभएको छ। व्यवसाय सञ्चालनका क्रममा हुने सामान्य प्रशासनिक वा प्रक्रियागत त्रुटिलाई अपराधिक गतिविधि सरह व्यवहार गरी धरपकड गर्नु उचित नभएको उहाँको भनाई छ। उहाँले सामान्य त्रुटिमा जरिवाना गर्न सक्ने तर जेल चलान गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। शिक्षा मन्त्रालयको दर्ता र अनुगमन प्रक्रियामा कमजोरी हल्याउँदै उहाँले ती कमजोरी सुधार नगरी सम्पूर्ण उद्योगलाई नै नियन्त्रण गर्न भइरहेको प्रयास गलत भएको बताउनुभयो।
1: नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर पहिलो पटक मध्य प्रदेशमा अभिलेख भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको दुधौरा खोला नजिक यो चरा भेटिएसँगै अब काँडे भ्याकुर देशका सातवटै प्रदेशमा अभिलेख भएको छ। नेपाल पक्षीविद संघका अनुसार चराविद हटन चौधरी र सूरज बरालले यही जेठ 21 गते यो चरा फेला पार्नु भएको हो। यो अभिलेख समुद्री सतहबाट मात्र 443 मिटरको उचाइमा भएको छ, जुन अहिलेसम्म सबैभन्दा होचो भूभागमा भएको काँडे भ्याकुरको अभिलेख हो। घुम्रिएको कालो ठूड र चर्को सुसेली गीतका लागि चिनिने यो चरा काँडे र खस्ता वनमा बस्न मन पराउँछ। नेपालमा यसको पहिलो अभिलेख बेलायती नागरिक ब्रायन हर्सनले सन् 1830 काठमाण्डु उपत्यकामा गर्नुभएको थियो।
0: पश्चिम तराईमा आज पनि गर्मी कायमै छ। पछिल्लो 24 घण्टामा भएको केही वर्षाले पूर्वी तराईमा तुलनात्मक रूपमा केही शीतल भए पनि पश्चिम तराईमा गर्मी कायमै रहेको हो। पछिल्लो एक घण्टामा गण्डकी बागमती र कोशी प्रदेशका केही ठाउँ बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको तराई क्षेत्रमा केही दिन तातो हावा चल्नेछ। तातो हावाले अत्यधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। पहाड़ी र हिमाली क्षेत्रमा भने मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाद्य स्वच्छता बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई, नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड, डिजिटल पार्लियामेन्ट प्रणाली विकास गर्ने अन्तर्व्यवस्थापिका मञ्चको घोषणा, सांसदहरूका लागि स्वकीय सचिव अत्यावश्यक रहेको निष्कर्ष, विद्युतीय गाड़ीका लागि सन् 2030 देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव, राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। विश्वभर महिलाहरूले पुरूषको तुलनामा झण्डै 25% बढ़ी समय खराब स्वास्थ्य

0: संस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिच्युट र विश्व आर्थिक मंचले 20 भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ। अध्ययनका अनुसार महिला र पुरूष बीचको यो स्वास्थ्य अन्तरको 34% हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो। ढिलो निदान, अपर्याप्त जाँच, अपुरो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन्। अध्ययनले हृदय रोग, पाठेघरको मुख क्यान्सर, स्तन क्यान्सर, गर्भावस्थाको उच्च रक्तचाप, प्रसव पछिको रक्तस्राव, रजोनीवृत्त, पीएमएस, माइग्रेन र इन्ड्रोमेट्रियोसिस गरी 9 प्रमुख स्वास्थ्य अवस्थाहरू पहिचान गरेको छ, जसमा तत्काल सुधार गर्न सकिने ठूलो सम्भावना रहेको छ। यो स्वास्थ्य समय आधारका कारण अन्तरका कारण हरेक वर्ष विश्वभर 75 करोड़ भन्दा बढ़ी जीवनकाल खराब स्वास्थ्य र वा असमयको मृत्युमा गुम्ने गरेको छ। अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
1: यसैबीच नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरमा किशोर किशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ़दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरोट र सुर्ती बाहेक नयाँ किसिमका जोखिमहरू पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको लेख्छ। परिषदले देशका सातै प्रदेशका 50 विद्यालयमा 3,000 भन्दा धेरै विद्यार्थी माझ एक वर्ष लगाएर सर्वेक्षण गरेको थियो। कक्षा 7-10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटुजन्य जस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो मृत्यु र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्कदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकाले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्।
0: आज विश्व खाद्य स्वच्छता दिवस 2026 विभिन्न कार्यक्रम गरी मनाइएको छ। सजिलो र स्वच्छ खानपान खाद्यजन्य समस्याको समाधान भन्ने नारासहित मनाइँदै गरिएको यस दिवसले सुरक्षित खाद्य उपयोगको महत्वलाई उजागर गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार दूषित खाना र पानीका कारण हरेक वर्ष विश्व लाखौं मानिसले बिरामी पर्ने गरेका छन् भने 4 लाख भन्दा बढ़ीले ज्यान गुमाउने गरेका छन्। खाद्यजन्य रोग न्यूनीकरण तथा स्वच्छ खानाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यसै सन्दर्भमा खाद्य स्वच्छता किन आवश्यक छ भनेर हामीले पोषणविद प्रकृति विष्टसँग कुराकानी गरेका छौं।
2: दैनिक उपभोगको खाना पानी मात्रै भौतिक, रासायनिक र जैविक जोखिमबाट मुक्त हुने भनेको हामीले खाने खानेकुराले चाहिँ हामीलाई रोग निम्त्याएर अकालमा हामीले ज्यान गुमाउन नपरोस् र यसले सार्ने विभिन्न रोगहरू हुन्छ, जस्तै झाडा पखाला भयो, फुड पोइजनिङ भयो। दूषित खाना खानाले चाहिँ हाम्रो कलेजो र किडनीलाई समेत यसले समस्यामा ल्याउँछ र यो हुनबाट बचाउनलाई चाहिँ हामीले खाद्य स्वच्छता अप्नाउनु आवश्यक छ।
0: बजारमा पाइने खाद्य पदार्थको स्वच्छताको अवस्था चाहिँ कस्तो छ?
2: राम्रोसँग प्याकेजिङ भएर हाम्रो खाद्य गुण नियन्त्रण विभागको नम्बर लाइसेन्स लिएर उत्पादन भएको खानेकुरा छ भने चाहिँ ठिक मात्रामा खाँदा चाहिँ यसले जनस्वास्थ्यमा त्यस्तो ठूलो असर गर्दैन। तर हामीले अब खुल्ला रूपमा पनि खानेकुराहरू बिक्री वितरण भइरहेको देख्छौँ, जसमा चाहिँ कहिले उत्पादन भएको, कहिलेसम्म खाइसक्नु पर्ने भनेर मितिहरू उल्लेख गरेको छैन भने चाहिँ यस्तो खानेकुराहरू दैनिक सेवन गर्दा चाहिँ यसले हाम्रो जनस्वास्थ्यमा चाहिँ ठूलो हानिकारक असर चाहिँ गरिरहेको छ।
0: अनि घरमै खाना बनाउँदा र भण्डारण गर्दाखेरि अप्नाउनु पर्ने खाद्य स्वच्छताका नियमहरू चाहिँ के के हुन्?
2: यसमा चाहिँ हाम्रो 5 नियम पर्छ, जुन चाहिँ हाम्रो विश्व स्वास्थ्य संगठनले डिफाइन गरेको नियमहरू छ। हामीले खाना पकाउनु अगाडि र खाना खानु अगाडि चाहिँ अनिवार्य रूपमा साबुन पानीले हात धुनु पर्यो। खानेकुराहरू चाहिँ राम्रोसँग पाकेको हुनु पर्यो भने, अर्को चाहिँ फ्रिजमा राख्छौँ भने 4 भन्दा कममा राख्नु पर्यो, र तातो भनेको हामीले पाकेको चाहिँ 63 डिग्री सेल्सियस भन्दा माथिको टेम्परेचरमा पाकेको खानेकुराहरू चाहिँ खानु पर्यो। हामीले फ्रिजमा खाना स्टोर गर्दा चाहिँ काँचो र पाकेको खानेकुरा एउटै ठाउँमा खुल्ला रूपमा स्टोर गर्नु भएन। काँचोलाई छुट्टै गर्नु पर्यो, पाकेकोलाई छुट्टै गर्नु पर्यो। र पाकिसकेको खानेकुरा पनि फ्रिजमा हामीले 24 भन्दा लामो समयलाई स्टोर गरेर खान मिल्दैन। हामीले प्रयोग गर्ने पानी पनि सफा हुनु पर्यो र फलफूल र सागसब्जीहरू खाँदा चाहिँ सफा पानीले राम्रोसँग धोएर मात्रै खानु पर्यो। खुल्ला रूपमा सड़क किनारमा बिक्री वितरण गर्ने खानेकुराहरू किनेर खाँदा चाहिँ अलिकति सावधानी पनि अप्नाउनु पर्छ।
0: बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि खाद्य स्वच्छता चाहिँ किन अझ बढी महत्वपूर्ण मानिन्छ?
2: बढी जोखिम भएको वर्गहरूमा पर्छ ज्येष्ठ नागरिक, बालबालिका, तथा सुत्केरी, गर्भवती महिलाहरू। अब त्यस्तो अवस्थामा चाहिँ शरीरको रोगसँग लड्ने क्षमता त्यो चाहिँ अलिकति उनीहरूको कम हुने र यस्तो दूषित खानेकुराहरू खाँदा चाहिँ उनीहरूलाई छिटो संक्रमण हुने अरू नर्मल मान्छेले पनि त्यही खाँदा र बच्चाले अथवा गर्भवती अथवा बुढो मान्छेहरूले त्यो खाँदा चाहिँ उनीहरूलाई चाहिँ त्यसले छिटो नै सिम्टम्सहरू ल्याउने अथवा छिटो नै आक्रमण रोगहरू निम्त्याउन सक्ने हुनाले चाहिँ त्यस्तो वर्गको मान्छेहरूलाई चाहिँ यो खाद्य स्वच्छता अझै आवश्यक हुन्छ।
0: अनि विशेष गरी यो खाद्यजन्य रोगहरू रोक्नको लागि चाहिँ सरकारको तर्फबाट सरकारले अथवा व्यवसायी भनौँ अनि उपभोक्ताको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के गर्नुपर्छ?
2: फुड सेफ्टी इज एभ्री वान्स बिजनेस भनेर यसको मतलब चाहिँ खाद्य स्वच्छता चाहिँ हामी सबैको सरोकारको विषय हो। यसमा चाहिँ हामीले उत्पादकदेखि लिएर विक्रेता र साधारण हामी उपभोक्ता हामी सबैले चाहिँ हामीले खाइरहेको खानेकुरा चाहिँ स्वच्छ छ कि छैन भनेर सचेत हुन आवश्यक छ। र यसमा उत्पादकको भूमिका के हुन सक्छ भन्दा आफूले चाहिँ अब आफ्नो फाइदाको लागि चाहिँ धेरै हानिकारक रसायनहरू नमिसाइदिने खानेकुरामा, त्यस्तै विक्रेताहरूले पनि फर्स्ट इन फर्स्ट आउट भन्ने एउटा रुल हुन्छ कि उहाँहरूले सामान मगाइसकेपछि चाहिँ सुरुमा आफूले मगाएको सामान चाहिँ सुरुमा निकाल्नु पर्ने हुन्छ, जसले गर्दा चाहिँ हाम्रो डेट एक्सपायर भइसकेको खानेकुरा चाहिँ बजारमा उपभोक्ताले किन्न नपरोस् त्यो गर्न सकिन्छ। र उपभोक्ताले पनि आफू सचेत हुनु आवश्यक छ, आफूले खाइरहेको खानेकुराहरू चाहिँ स्वस्थ छ कि छैन, त्यसमा लेबलिङमा के इन्फर्मेसनहरू छ र आफूले डेट एक्सपायर भएको खानेकुरा किनेर लगिरहेको छ कि छैन भनेर त्यो विषयमा आफू सचेत हुनु पनि आवश्यक छ।
1: उहाँ हुनुहुन्थ्यो पोषणविद प्रकृति विष्ट। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
4: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
4: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
6: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। त्यो नेपाल नामको पुस्तक सार्वजनिक भएको छ। लेखक तथा पत्रकार ददी सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर पुस्तक सार्वजनिक गर्नुभएको हो। आज काठमाण्डुमा पुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरूलाई पनि नभएका अनुभूति भएको बताउनुभयो। पुस्तकमा नेपाल र फ्रान्स बीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ। अन्तर्वार्तामा आधारित विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपाल सँग विशेष आत्मीयता गाँसेका 29 जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा समेटिएको छ।
1: बैतडीका विभिन्न पालिकाले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्ने गरी राखिएका ठाउँका नाम परिवर्तन गर्न थालेका हुन्। यस क्रममा पाटन नगरपालिका 5 रहेको डिम्यौडा टोलको नाम परिवर्तन गरी सृजना टोल राखिएको छ। दलित समुदायको बसोबास रहेको गाउँलाई अपहेलित तवरले डिम्यौडा भन्ने गरेकोले नाम परिवर्तन गरेको वडा अध्यक्ष फुनी सिंह बोहराले जानकारी दिनुभयो। अभियान अन्तर्गत अहिलेसम्म 22 गाउँको नाम परिवर्तन गरेको पाटन नगरपालिकाका उपमेयर कमल सिंह बोहराले जानकारी दिनुभयो। जातीयताका आधारमा अपहेलना हुने खालका नामलाई परिवर्तन गरेपछि स्थानीय बासिन्दाले आत्मसम्मान महसुस गरेका उहाँले बताउनुभयो। स्थानीय बासिन्दाले पनि वर्षौंपछि जातीय अपमान हुने गरी राखिएका नाम परिवर्तन हुँदा केही सहज महसुस भएको बताएका छन्।
0: भोजपुरको अरूड गाउँपालिका वडा नम्बर 7 सिक्रेटारमा पोखरी निर्माणपछि सिंचाई सुविधा विस्तार भएको छ। वर्षौंदेखि पानीको अभावले बाँझो रहँदै आएको क्षेत्रमा 6 पोखरी निर्माण सम्पन्न भएका छन् र थप 2 निर्माणाधीन छन्। यी पोखरीबाट झण्डै 1500 रोपनी जमीनमा सिंचाई सुविधा विस्तार भएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो। पोखरीहरू आगलागी जस्ता विपदको बेला पनि उपयोग हुने गरी बहुउपयोगी बनाइएका छन्। वडा कार्यालयले किसानलाई खेत बारीसम्म पानी पुर्याउन पाइप समेत वितरण गरेको छ। स्थानीय किसानहरू अहिले बदाम, आलु, प्याज, टमाटर र तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। पहिले जमीन बाँझै रहने गरेकोमा अहिले वर्षभरि नै खेती गर्न सकिने भएको स्थानीय प्रदीप थापाले बताउनुभयो। वडा अध्यक्ष थापाका अनुसार भविष्यमा पोखरी वरपरका क्षेत्रलाई पर्यटकीय तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने योजना पनि रहेको छ।
1: कञ्चनपुरको शुक्लाहटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु संकट विरूद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएको छ। चुरे विनाश, अस्वाभाविक गर्मी र बढ़दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेको सम्मेलनको निष्कर्ष छ। मेयर रणबहादुर महराले वातावरण संरक्षण सरकारी निकाय मात्र नभई समुदाय र युवाको साझा दायित्व रहेको बताउनुभयो। सम्मेलनपछि जारी प्रतिबद्धता पत्रमा दिगो स्रोत उपयोग र एक पटकै प्लास्टिक न्यूनीकरण गर्दै वातावरण मैत्री विकल्प अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको आज 100 पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 दुई पक्षबीच अस्थायी युद्ध विराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको 9 सैनिक घेराबन्दी अझै कायमै छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपालले एसियाली खेलको छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। यस्तै अब मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्दैछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
0: र प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी गरिरहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीका अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप र वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानूनी बेटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन बेटिङको प्रचार प्रसार वा संचालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अवैध बेटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सीमा विवादमा बेलायतको मध्यस्थता नभई ऐतिहासिक दस्तावेजमा पहुँच खोजेको परराष्ट्र मन्त्री खनालको भनाई। नेपाल भारत सम्बन्ध विकास कूटनीतिमा आधारित हुनुपर्नेमा जोड।
1: विद्युतीय गाड़ीका लागि सन् 2030 सम्ममा देशभर 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव। राजमार्ग सहित दुर्गम क्षेत्रमा पनि सुविधा पुर्याउनु पर्ने।
0: महिलाहरू पुरूषभन्दा 25% बढ़ी समय बिरामी बस्ने अध्ययनको निष्कर्ष। सुधार गर्न सकिने 9 स्वास्थ्य अवस्था पहिचान। आज विश्व खाद्य स्वच्छता दिवस। स्वच्छ खानपान अपनाए खाद्यजन्य रोगबाट बस्न सकिने।
1: अमेरिका र इजरायलले इरान विरूद्ध युद्ध शुरू गरेको 100 दिन पुग्यो। पछिल्ला घटनाक्रमले अस्थायी युद्ध विराम पनि संकटमा।
0: र एसियाली खेलकुद छनौट क्रिकेटको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने। विश्वकप फुटबलको समयमा हुने जुवाजन्य गतिविधि नगर्न प्रहरीको आग्रह।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Bunnia.
1: Extreme energy drink.
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन। दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानी।

0: नमस्कार। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org मा साँझ 6:35 बजेको मर्स्याङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रपति लमजुङको नेतृत्व चयनको लागि मतदान हुँदै अध्यक्षमा 5 जनाको उम्मेद्वारी। आप्रवासी स्रोत केन्द्र लमजुङ मार्फत वैदेशिक रोजगार पीड़ितहरूलाई 3,04,00,000 क्षतिपूर्ति। मर्सङ्गीको विभिन्न स्थानमा विपद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै नमूना अभ्यास र लमजुङको भकुण्डेबाट कुष्ठ रोगीको उद्धार उपचारको लागि पोखरा पठाइयो। राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको जिल्ला सभापतिका लागि 5 जनाको उम्मेद्वारी परेको छ। जिल्ला स्थित जिल्ला समन्वय समितिको सभाहलमा जारी प्रथम जिल्ला अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नेछ। सबल र सक्षम जिल्ला नेतृत्व चयनका अहिले मतदान भइरहेको जानकारी प्राप्त भएको छ। जिल्ला सभापति पदका लागि अशोक सापकोटा, भोला शर्मा, हरिबहादुर ढिताल, नवराज पहाडी र विजय रंजन पौडेलको उम्मेद्वारी परेको छ। सभापतिमा उम्मेद्वारी दिएका पदमराज पन्थीले भने आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। 216 जना मतदाता रहेकोमा विजयी उम्मेद्वारीले 50% मत कटाउनु पर्नेछ। यसै गरी उपसभापति एक पदको लागि प्रकाश थापा, बाबुराम अधिकारी र सन्तोषी गौलीको उम्मेद्वारी परेको छ भने सचिवमा मिलन शर्मा दनाई, ज्ञानेन्द्र शर्मा र मीना खड्गको उम्मेद्वारी परेको छ। सहसचिव एकजनाको लागि महेन्द्र बहादुर थापा, एक नारायण श्रेष्ठ, गोविन्द्र बहादुर घलेको उम्मेद्वारी परेको छ। यसै गरी सदस्य 4 पदको लागि 12 जनाको उम्मेद्वारी परेको छ। नतिजा आज बेलुका नै आउने निर्वाचन समितिले जनाएको छ। लमजुङका वैदेशिक रोजगार पीड़ितहरूले 3 करोड़ भन्दा बढ़ी आर्थिक सहायता तथा क्षतिपूर्ति पाएका छन्। सुरक्षित आप्रवासन परियोजना अन्तर्गत आप्रवासी स्रोत लमजुङको सहजीकरणमा वैदेशिक रोजगारीका क्रममा ठगिएका, मृत्यु भएका तथा विभिन्न समस्यामा परेकाहरूले 3,04,37,844 रूपियाँ आर्थिक सहायता क्षतिपूर्ति पाएका हुन्। विशेषहर स्थित जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार 2082 साउनदेखि 2083 वैशाख मसान्तसम्म ठगी, मृत्यु, उद्धार हराएका र खोजी सम्बन्धी केसमा परेका, उजुरीमा समाधानको क्रममा सम्बन्धित व्यक्ति तथा परिवारलाई उक्त क्षतिपूर्ति रकम उपलब्ध गराएको हो। चालू आर्थिक वर्षको 10 महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका मध्ये ठगी सम्बन्धी 28 वटा उजुरी परेकोमा 18 वटाको समाधान गरी पीड़ितहरूलाई 39,82,000 उपलब्ध गराइएको केन्द्रले जनाएको छ। यसै गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका 12 जनाको परिवारलाई 2,28,37,576 रूपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ। केन्द्रमा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु सम्बन्धी 16 वटा केस आएकोमा 12 वटाको सहजीकरण गरिएको छ भने 4 वटा प्रक्रियामा रहेको छ। वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा स्वास्थ्य सम्बन्धी समस्या भई आर्थिक सहायताका लागि 9 जनाको निवेदन परेकोमा 3 वटाको समाधान भइसकेको छ भने अन्य निवेदन सहजीकरण प्रक्रियामा रहेको केन्द्रले जनाएको छ। सोभाएको उद्धार सम्बन्धी 5 वटा केसमा 1,00,000 रूपियाँ र हराएका तथा खोजी सम्बन्धी 4 वटा निवेदन समाधान गरी 36,93,269 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। कन्सुलरबाट जिल्ला प्रशासन कार्यालयमा हुँदै आएको सो रकम पीड़ितहरूलाई रकम प्रदान गरिएको आप्रवासी स्रोत केन्द्र लमजुङले जनाएको छ। केन्द्रले वैदेशिक रोजगारीका क्रममा ठगी तथा विभिन्न समस्यामा परेका, अल्पत्र परि उद्धारका लागि निवेदन परेका, मृत्यु भएका व्यक्ति तथा तिनका परिवारलाई कानूनी सहायताका लागि प्राप्त 69 उजुरी मध्ये वैशाख मसान्तसम्म 42 वटाको पूर्ण रूपमा समाधान गरेको र 27 वटा प्रक्रियामा रहेको जनाएको छ। लमजुङमा 2081 जेठ 21 गतेदेखि सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र संचालनमा आएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित तथा उपलब्धिमूलक बनाउन केन्द्र मार्फत दैनिक रूपमा परामर्श सेवा तथा प्राप्त समस्या गुनासा र उजुरीहरूको सहजीकरण कार्य हुँदै आएको छ। यसै गरी विदेश जानु पूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा सही सूचना तथा जानकारी दिने, ठगीमा परेका कामदारहरूलाई निशुल्क कानूनी परामर्श तथा सेवा गन्तव्य देशमा समस्या परेका कामदारहरूलाई आवश्यक सहयोग गर्दै आएको छ। लमजुङको विशेषह नगरपालिका वडा नम्बर 2 भकुण्डेमा कुष्ठ रोगबाट प्रभावित एक व्यक्तिको उद्धार गरिएको छ। अत्यन्त अस्वस्थ अवस्थामा फेला परेका व्यक्तिलाई उद्धार गरी उपचारका लागि पोखरा पठाइएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जेठ 22 गते कुष्ठ रोगका बिरामीहरूको सम्पर्क परीक्षण गर्ने क्रममा ती व्यक्तिको अवस्था निरीक्षण गर्दा दायाँ खुट्टामा गम्भीर घाउ भई संक्रमण फैलिएको तथा घाउमा किरा परेको अवस्था भेटिएको जनाएको छ। लामो समयदेखि व्यक्तिगत सरसफाईमा ध्यान नदिए र बसोबास गर्ने कोठा समेत अत्यन्त अस्वच्छ रहेको पाइएको थियो। निरीक्षणको क्रममा प्रभावित व्यक्तिको पोषण अवस्था कमजोर रहेको र परिवारबाट आवश्यक हेरचाह समेत नपाएको देखिएपछि विशेषह नगरपालिका स्वास्थ्य शाखा वडा नम्बर 2 शहरी स्वास्थ्य केन्द्र भकुण्डे र आईएमएफ नेपालको समन्वयमा उद्धार गरिएको हो। उद्धारपछि उनलाई थप उपचारका लागि पोखरा स्थित हरियो खर्क अस्पताल पठाइएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका ल्याब टेक्निसियन निरीक्षक निरोज कुमार श्रेष्ठले जानकारी दिनुभयो। कुष्ठरोगका बिरामीले प्रभावकारी बहुऔषधि उपचार शुरू गरेको 24 देखि 48 घण्टाभित्र नै रोग अरूमा सर्ने सम्भावना अत्यन्त न्यून वा लगभग समाप्त नै हुने भएकोले उपचार शुरू भएपछि बिरामीलाई सामान्यतया अलग राख्न नपर्ने श्रेष्ठको भनाई छ। उहाँले कुष्ठ प्रभावित व्यक्तिप्रति परिवार र समाजले भेदभाव नगरी आवश्यक हेरचाह सहयोग र मनोबल प्रदान गर्नुपर्ने बताउनुभयो। समयमै उपचार र उचित स्याहार पाएमा कुष्ठरोग नियन्त्रणका साथै यसबाट हुन सक्ने शारीरिक तथा मानसिक असर समेत न्यूनीकरण गर्न सकिने चिकित्सकहरूको भनाइ छ। लमजुङको मर्सन्डी गाउँपालिकामा विपद जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विपद सम्बन्धी सचेतनामूलक नमूना अभ्यास भएको छ। माथिल्लो मर्सेङ्गी एयरजल विद्युत आयोजना सरोकार तथा सहयोग समितिको आयोजना तथा चण्डी प्रसाद गणका श्रीवा र ब्यारेक लमजुङको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रम सरोकार तथा सहयोग समितिका अध्यक्ष नन्दराज तामाङको अध्यक्षता तथा मर्सेङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरूङले मर्सेङ्गी गाउँपालिका प्राकृतिक विपदको उच्च जोखिममा रहेको क्षेत्र भएकोले विपद व्यवस्थापन पूर्व तयारी तथा जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीयवासीलाई विपदको समयमा अपनाउनु पर्ने सावधानी र उद्धार सम्बन्धी ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मर्सेङ्गीको खुदी भुलभुली र गादीमा आयोजित कार्यक्रममा चण्डी प्रसाद गणका 17 जनाको टोलीले विपद व्यवस्थापन सम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेको समितिका प्रवक्ता नवीन राज कुइकेलले जानकारी दिनुभयो। नमूना अभ्यासका क्रममा हावाफुरी आगलागी बाढ़ी तथा पहिरो जस्ता विपदबाट बस्ने उपाय उद्धार तथा प्राथमिक उपचार सम्बन्धी आधारभूत ज्ञान जानकारी प्रदान गरिएको थियो। साथै विपद प्रतिकारमा प्रयोग हुने विभिन्न सामग्री तथा उपकरणहरूको प्रयोगबारे समेत सहभागीहरूलाई जानकारी गराइएको थियो। प्रवक्ता कुइकेलका अनुसार मर्सेङ्गी गाउँपालिका बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदको उच्च जोखिममा रहेकोले स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्ने तथा विपदका बेला आवश्यक सिप र ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा चण्डी प्रसाद गणका क्याप्टेन अजय परियाले विपद व्यवस्थापन उद्धार तथा सुरक्षा सम्बन्धी विषयमा जानकारीमूलक प्रस्तुति राख्नु भएको थियो। उक्त कार्यक्रममा मर्सेङ्गी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा नम्बर 7 वडा अध्यक्ष तिल प्रसाद गुरूङ, 8 वडा अध्यक्ष धनसिंह तामाङ लगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तपाई हुने सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: डिभिजन वन कार्यालय लम्जुङको अनुरोध। वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जन विकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षा तर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
4: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
5: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
5: मासिक एकाइ परीक्षाको व्यवस्था,
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
5: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
5: थप जानकारीका लागि
4: जन विकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9847-74553, 9557-45875, 9847-85791 र 9847-83862।
6: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
6: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98452-11511, 98457-0879-69।
6: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसह नगरपालिका कृषि विकास शाखाले 25 कृषकहरूलाई अनुदानमा कृषि छुन वितरण गरेको छ। माटो परीक्षण शिविरको नतिजाका आधारमा 25 कृषकलाई 50% अनुदानमा 3825 केजी कृषि छुन वितरण गरेको हो। स्वस्थ माटो स्वस्थ बेसीसहर भन्ने ध्येयका साथ कृषि विकास शाखाले गत फागुनमा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा 28 माटोको नमूनाको परीक्षण गरिएकोमा आवश्यकता अनुसार कृषकहरूलाई कृषि छुन उपलब्ध गराएको हो। शाखाले कृषि चूनको प्रयोगले आम्लीय माटो सुधार गर्न बिरूवाका लागि आवश्यक पौष्टिक तत्वहरूको उपलब्धता बढ़ाउन विषालु तत्वहरूको प्रभाव कम गर्न तथा माटोमा रहेका लाभदायक सूक्ष्मजीवहरूको सक्रियता वृद्धि गर्न मदत गर्ने जनाएको छ। साथै यसले माटोको भौतिक रासायनिक तथा जैविक गुणस्तरमा समेत सकारात्मक सुधार ल्याउने विश्वास गरिएको छ। यस कार्यक्रम मार्फत माटो परीक्षण व्यवस्थापन तथा भूमिको उर्वर शक्ति दिगो रूपमा कायम राख्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको कृषि विकास शाखाले जनाएको छ। बेलायतमा स्थापित राजशान्ति फाउण्डेशनले विद्यार्थीहरूलाई विद्यालय पोस्तक वितरण गरेको छ। लमजुङको दोर्दी गाउँपालिका एक बेलघारी स्थित रत्न प्राथमिक विद्यालयका 56 जना विद्यार्थीहरूलाई 56 सेट विद्यालयका पोस्तक सहयोग गरेको हो। विद्यार्थीलाई शैक्षिक वातावरणमा सहजता प्रदान गर्नुको साथै अध्ययनप्रति थप प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा फाउण्डेशनका संस्थापक राजकुमार सुनारकी आमा कृष्ण कुमारी सुनारले शुक्रबार ट्रयाक सुट वितरण गर्नुभएको हो। यस सहयोगबाट विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका असहाय दलित तथा विपन्न परिवारका विद्यार्थीहरूलाई प्रत्यक्ष राहत पुग्ने फाउण्डेशनले जनाएको छ। विद्यालय पोषक अभावका कारण हुने असहजतालाई कम गर्दै उनीहरूको नियमित अध्ययनमा सहयोग पुग्ने विश्वास गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद गुरूङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक मैता काशी घलेले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस्तो सहयोगले बाल बालिकामा शिक्षाप्रति उत्साह अभिवृद्धि हुनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाहार गरेको बताउनुभयो। उहाँले विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सहयोग उपलब्ध गराएकोमा राजशान्ति फाउण्डेशनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभयो। शान्ति फाउण्डेशनका संस्थापक राजशान्ति सुनाली शिक्षा सामाजिक सेवा तथा मानवीय सहयोगको क्षेत्रमा फाउण्डेशनले निरन्तर काम गर्दै आएको बताउनुभयो। आवश्यकता भएका विद्यालय तथा विपन्न समुदायका बाल बालिकाले लक्षित गरी आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ। अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेश स्तरमा विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो। काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी अवकाश प्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्याउन लागि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको भनाइ छ। मन्त्रालयका अनुसार निजामती कर्मचारी अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज सुलभ र पहुँच योग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता शुरू गरेको छ। विश्वभर महिलाहरूले पुरूषको तुलनामा झण्डै 25% बढ़ी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ। म्याकिन्से हेल्थ इन्स्टिच्यूट र विश्व आर्थिक मञ्चले 20 भन्दा धेरै स्वास्थ्य संस्थाको सहभागितामा गरेको अध्ययनले यो अन्तरको ठूलो हिस्सा रोक्न सकिने निष्कर्ष पनि निकालेको छ। अध्ययनका अनुसार महिला र पुरूषहरू बीचको यो स्वास्थ्य अन्तरको 34% हिस्सा स्वास्थ्य सेवाका कमजोरीहरूबाट उत्पन्न भएको हो। ढिलो निदान, अपर्याप्त जाँच, अपूरो उपचार र कम उपचारको पहुँच यसका मुख्य कारण रहेका छन्। अध्ययनले हृदय रोग, पाठ्यघरको मुखको क्यान्सर, स्तन क्यान्सर, गर्भ अवस्थाको उच्च रक्तचाप, प्रसवपछिको रक्तचाप, पीएमएस, माइग्रेन र माइग्रेन गरी 9 प्रमुख स्वास्थ्य अवस्थाहरूमा पहिचान गरेको छ, जसमा तत्काल सुधार गर्न सकिने ठूलो सम्भावना रहेको छ। यो स्वास्थ्य समय अन्तरका कारण हरेक वर्ष विश्वभर 75 करोड़ वर्ष भन्दा बढ़ी जीवनकाल खराब स्वास्थ्य तथा असमयको मृत्युमा गुम्ने गरेको छ। अध्ययनले महिलाको स्वास्थ्य सुधार गर्नु केवल मानवीय आवश्यकता मात्र नभई सामाजिक र आर्थिक समृद्धिका लागि पनि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। मर्सेन्डिज समाचार अहिलेलाई यति नै। अन्तमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रपति लमजुङको नेतृत्व चयनको लागि मतदान हुँदै अध्यक्षमा पाँच जनाको उम्मेद्वारी। आप्रवासी स्रोत केन्द्र लमजुङ मार्फत वैदेशिक रोजगार पीड़ितहरूलाई 3,40,00,000 क्षतिपूर्ति। मर्सैङ्गीको विभिन्न स्थानमा विपद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै नमूना अभ्यास। र लमजुङको भकुण्डेबाट कुष्ठ रोगीका उद्धार उपचारको लागि पोखरा पठाइयो। साँझ 6:35 बजेको मर्सैङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सैङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsanggi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

अनुकर कारिणे माया निर्मित विश्वाय महेश नमो नमः। आफ्ना भक्त उपर दया गर्नु मायाले संसार रचना गर्ने सदा चिन्तन स्वरूप महेश्वरको बारम्बार नमस्कार छ। हजुर मर्सिडी एफएम 95 मेगाहर्ज द्वारा हरेक हप्ताको आइतबार बेलुका 7 बजे र बिहिबार अपरान्न 2:30 बजे आधा घण्टासम्म यहाँहरू समक्ष पुराना पुराना गीत भजन बालन सोरेठी नानीलाई भागा काठे भागा गाउँ खाने कथा र व्यथा यस्तै यस्तै पस्किँदै आइएकोमा संस्कार संस्कृति नयाँ पिढीको कर्णधारहरूमा सार्दै र सिकाउँदै परम्परा चिनाउँदै आइएको हो। आजलाई पनि कुनै पनि प्राणीको आयु भाग्य कर्म साइत परेको नभएको भावीले छैटीको दिनमा अथवा रातमा राम्रो वा नराम्रो के लेखेको छ भन्ने हाम्रो परम्परा बसी आएकै छ। त्यसैलाई ज्योतिषहरू सायद चुराउँछन्, राशिफल भेडाउँछन्, झोलौटोमा गणितीय गणना निकाल्छन्। पण्डितहरू अघिका विद्वानहरूले लेखेका श्लोकमा स्वरबद्ध गर्ने गर्दै अर्थ लगाउँछन्। सबैले आफ्नै मस्तिष्क खेलाउँछन् खियाउँछन्। प्रष्ट कुरा जो भन्छ ऊ आफ्नै विषयमा जान्दै जान्दैन त अर्कालाई उपदेश दिने आफ्नो कुरो नजान्ने अब कसलाई के भन्ने। अर्कैलाई उपदेश मन्जरी फुकाउने हो। एउटा भनाइ छ ज्योतिषका छोरी राण वैद्य आफै गलगण। उसले सक्दो बुद्धि लगाएर हेर्ने खोर्ने गरेन कि र तै पनि पासा उल्टो पल्टिन्छ कहिले कहीँ। कोही पनि व्यक्ति आफ्नो काममा सफल भएसम्म बुद्धिमानी भाग्यमानी बन्छ। सबैले वाह वाह यस्तै भन्दै ताली मार्छन्। तर ओह्रालो पाइलो लाग्दा बाछोले पनि मृगलाई लगार्छ खेच्छ। कोही पनि सत्तामा रहँदासम्म शक्तिमा भक्ति सबैले टक्र्याउँछन्। उहाँलाई केही केही स्वार्थ लिनु छ। आस्था निभेपछि गाँस काटेर पालेको कुकुरले पनि पुच्छर तक हल्लाउँदैन। त्यहाँ परि आए आई लाग्छ पनि जाइ लाग्छ पनि। कोइली कागको पुत्र हुन्छ सानो छँदा तक। हेर्नुहोस् त उमेर छँदाको मस्तिष्क आँटिलो र चलाक हुन्छ। त्यही मस्तिष्क बुढो भएपछि असफल लाठी बन्दै बन्दै जान्छ र झोक्राउँदैमा दिन बितेको पत्तै पाउँदैन त। हिजो पुतली उडे झैं उडेको शरीर आज बस्दा अय्या उठ्दा अय्या अय्या अय्या भएकै अवस्था छ। सबैलाई पर्ने त्यही हो। अन्त्यमा बाँसको डोलीमा लान्छन् खोलीमा एकमानो चामल झोलीमा राम राम बोलीमा कसलाई हुँदैन र सबैलाई हुन्छ। हजुर अर्को भनाइ छ संगत गुनाको फल। बाल्यकालमा जस्तो संगतिमा लाग्यो मान्छे भोलि उस्तै हुन्छ। त्यसैले धनवान व्यक्तिले महँगा स्कुल र होटेल सन्तान राखेका छन् त्यस्तै होस्टेलमा। पढ्नेको माझमा पर्दा नपढ्ने लट्ठु पनि केही जान्ने नै हुन्छ कि भन्ने आशामा यसैलाई एकाथरी चक्र रेखा हस्तरेखा मिलाएर मति र गति सुधार्दै निर्णय ठहर गर्छन्। आखिर जीवन राम्रो बनाउन सत्सङ्ग असल हुनु पर्छ त्यो त हो भन्ने डरो भनाइ त सबैमा छ क्यारे। हरिकीर्तन धारी भक्तहरू सँग हार मिलाउनेले हरि राम नै जप्छ। झ्याउरी गीत अलाप्न भ्याउँदैन त्यतिखेर। व्यापारीको छोरो धेरै जसो व्यापारी त कृषकको सन्तान कृषिमै लाग्छ। बाल्य अवस्थामा घरका मूलीहरूको छाप तिनका मस्तिष्कमा गोडेको हुन्छ, परेको हुन्छ, देखेको हुन्छ, सुनेको हुन्छ। केही पेसा अँगाल्न मन लाग्ने त्यसैमा देखेर सुनेर गरेर ज्ञान हासिल हुने हुँदा त्यहाँ केही बाटो रोज्ने गर्दछन् सबै। भाग्यमा छ भन्दैमा डोकोमा दुध अड्दैन क्यारे।
यस्तो भन्ने चलन पनि त छ। आखिर जे काम गर्ने हो तत्सम्बन्धी स्रोत र साधन उपयोग गर्न जाने कार्यमा छिटो सफलता मिल्दछ। आजका विज्ञहरू पनि यस्तै प्रयत्न गर्दै जाँदा जाँदा नयाँ आविष्कार गर्न सकेका हुनन् अवश्यै होला। जसको आज इज्जत मान सम्मान र धनोपार्जनमा कठोरता छैन विद्वान सर्वत्र पूज्यते भएको देखिएकै छ। आफूले जानेको विद्या अर्कोलाई सिकाउनै पर्छ। यसरी नसिकाएको भए ऋषि कुलहरूबाट ब्रह्माजीबाट सर्दै सर्दै आज हाम्रा जिब्रोमा हाम्रा मस्तिष्कमा कसरी आइपुगे ती। एकले अर्कालाई सिकाउनु पर्छ। एकाथरी छन् मन्त्र सिकाउन हुँदैन लाग्दैन अरे, पैसा गुरु भेटी राखेपछि मात्रै हुन्छ सिकाउन। यस्ता नीति बोकेकाहरू तिनलाई गुरु भन्ने कि शोषक भन्ने, त्यो चाहिँ अचम्मै लाग्छ। भनिहाल्न पनि नहुने मुख चिलाइरहने यस्तै रहेछ संसार। विद्वान सर्वत्र पूज्यते भएको देखिकै छ। आफूले जानेको विद्याहरूकोलाई सिकाउनै पर्छ जहिले पनि। भनिन्छ व्यय कृते वर्धते नित्यम विद्या धन सर्वधनम प्रधानम, जति खर्च गर्यो विद्या त्यति खारिन्छ। त्यसैले विद्या भन्न ठूलो धन त संसारमा अर्को छँदै छैन। विद्वान सर्वत्र पूज्यते, जहाँ चाहिँ पूजा गरिन्छ विद्वानको। अनैतिकता खुम्च्याउनु त ज्ञान फैलाउनु पर्छ, खुम्च्याउनु हुँदैन। मान्छेले जानेको कुरा खुम्च्याएर राख्यो भने ऊ आफै सकिन्छ। कामले निरोगी धनवान।

0: माटो
1: भनेर भजन गाउँदैमा हुन्छ र व्यवहारमा उत्रिनु पर्यो, सबको परोपकार गर्नु पर्यो। सधैँ अर्काको विरोध गरिरहेछ, सधैँ अर्काको खोत्रो खनिरहेछ, त्यसले गरेको राम्रो काम भयो, त्यो त अब चिल्लो काम गर्यो भनिहाल्छ, आफूले गरेको जम्मै राम्रो भनिहाल्छ, भन्दा भन्दै त्यसो भन्ने मान्छे सकिसक्यो देशमा। यसो भन्न हुँदो रहेछ भन्ने कुरा उसको मनमा हुनु पर्यो, उसको मनैमा उब्जिनु पर्यो, उसले सपना देख्नु पर्यो। कामले निरोगी धनवान बनाउँछ मान्छेलाई भने अल्छीले रोग आर्जन गरी अकालमा विविध कष्टका साथ अमूल्य जीवन गुमाएको देखिएको छ। त्यसैले म त बुढो भए, अब त हामी बुढाले के गर्न सक्छौ र भनेर खुट्टा पसारेर चौतारामा उपरखुट्टी लाएर दुनिया भोलाउन हुँदैन। सकेको काम सबैले गर्नुपर्छ। त बोलियो छ बेहरी गर्नु सक्थ्यो भने फुर्क्याएर अर्कालाई काम लाउने, आफू उपरखुट्टी लाएर गफ मात्रै चुट्ने, यस्तो हाम्रो समाज एकदम नराम्रो समाज बन्दैछ अहिले। जापानिजहरू कामलाई भगवान भनेर मान्दछन्। हामी चित्रमा लेखेका भगवान भनेर अर्कालाई देखाएर ढोगिदिन्छौ, मना त छैन, तर जापानिजहरू काम जसले गर्छ त्यो भगवान हो, काम नै भगवान हो भनेर बुढा बुढाहरू पनि केही नभए सडकको दायाँमा आएको पेटीमा बसेर झार उखाल्छन्। सक्ने मान्छेले आएर टिपेर लगाइदिन्छ, फलाएर ठेगान लगाइदिन्छ। जुन उमेर र क्षमता जे जे गर्न सक्छ उसले त्यही जिम्मा लिएको हुनुपर्छ। हुन्छ पनि त्यो ठाउँ त्यसै भएर जापान भयो, अस्ट्रेलिया भयो होला, अमेरिका भयो होला। हामी त अर्कालाई काम लाउने, खुट्टा अम्लो तेर्स्याएर देखाउने तै नै, हाता अम्लोले तेर्सो बनाएर देखाउँदा उसको इज्जत जाने। अनि रात दिन गरी 12-13 घण्टा अर्काको देशमा गए पेसिन सक्ने, आफ्नो देशमा निहुरिँदै ननिहुरिने, ढाडा जोडिने छैन भन्ने। हामी बडो धनिया धनाढ्य ठहरिएका छौ फेरि कोही कोही। त्यो धन त 2 दिन बिरामी भए 3 दिन डाक्टरले औषधि पत्ता लिइसक्छ। अनि कसरी भयो धनी? निरोगी नै धन हो। जसले निरोगीता कमाउँछ, काम गर्छ, सन्तुलित आहार खान्छ, नखाने पदार्थ सेवन गर्दैन, सुर्ती खैनी चुरोट गाँजा अफिम त्यस्तै रक्सी बियरहरू जहाँ, जसले त्यो हटाउँछ, जसले त्यो आफूलाई खुब राम्रो मान्छे भन्छ त्यो हटाएकै हुनुपर्छ, त्यो लिएर चाहिँ हुँदैन। त्यसो भन्दै विश्रामको लागि यो एउटा गीत

हजुर, नेपाली नपुगेको विश्वमा कुनै देश छैन अहिले। ल हेर्न जानुहोस्, हाम्रो देश सानो भए पनि अन्टार्कटिकासम्म पुग्ने हामी भएका छौँ। संसारमा देखेका छौँ, जानेका छौँ, तै बाहिरिएपछि भित्र कमै फर्कने गर्छौ, पस्दैनौ। उतै राम्रो, उतै राम्रो ब्यालेन्स डाइट पाइन्छ। लो, आफ्नो अमूल्य स्वर्ग जस्तो देशलाई लाज हालेर अर्काको टोयलेट सफा गरेर 12-13 घण्टा दिनमा खटेर यो देशमा जुन खेती कस्तो तापक्रम कस्तो माटोमा लगाउने हो त्यो सबै प्राप्त हुन्छ यो हाम्रो देशमा। विदेशमा चाहिँ अर्को मुलुकबाट माटो किनेर मरूभूमि भरेर खेती गर्नु पर्दैन त। यहाँ अन्न बाली, फलफूल, जडीबुटी, पशु पालन के गर्ने हो, कति तापक्रममा कस्तो खेती लाउने हो, पशु पाल्ने हो, सबै उपयुक्त छ हाम्रो देशमा। तराईदेखि हिमालको काँठसम्म, हात्ती गैडा मयूरदेखि कस्तुरी डाँफेसम्म पाल्न सकिन्छ, पालेका पनि छन्। त्यो शिक्षा लिन पर्दैन अल्छीले? गर्न सक्ने बहादुरहरूले फारमको रूपमा खोलेकै छन्, फारम पालेकै छन्। जडीबुटीमा सञ्जीवनीको देश हो यो हाम्रो। चिया, कफी, ल्वाङ, सुङमेल, दालचिनी, अङ्गुर, दाख, उब्जनी सबै गर्न सकिएको छ। गर्नेले गरेका छ, अल्छीले पो गरे होइन। तर युवा युवती यो देशमा बस्दैनन् त। किन हो यस्तो रोग सल्किएको? विदेश जान नसकेको केटोसँग त अब केटीले समेत विवाह नगर्ने भइसक्यो। अब ऊ के सधैँ राणै बस्ने हो? बाहिर गएपछि फर्कन विदेशमा काम, मोबाइल खोल्न त के, साथीसँग बोल्न पनि पाइँदैन। त्यस्तो नियम हुन्छ कडा। हाम्रो जस्तो टेबलमाथि खुट्टा उपरखुट्टी लाएर मोबाइल हेरेर कर्मचारीले दिन बिताउन पाउँछ र त्यहाँ? विदेशमा आर्जन गरेको आमदानी उतै खर्च गरेर बच्चै बच्दैन, हुन सकिन्छ। अनेकका आकर्षणका केन्द्रहरू खोलेका छन्। आधा घण्टामा 10,000-12,000 सकिन्छ पैसा तिर्दैमा। पैसा तिरिन्जेल र त्यहाँ हेरिन्जेल थाहा हुँदैन। बेलुको घर फर्किने बेला पकेट छाम्दा रित्तै हुन्छ, बल्ल उसको बाउको बिहा आमाको लगन देख्न पर्छ। मोटर, मोबाइल घर तक किस्ताबन्दीमा दिने व्यवस्था हुन्छ विदेशमा। 16 वर्षैमा बाहिरिएका नेपाली पढाइ भाषा सिक्दा 20-21 वर्ष गइहाल्छ। सबै वस्तुका किस्ता तिर्दै जाँदा 50-55 वर्ष त पक्कै हुन्छ ऊ जस्तै भएन। फेरि त्यही वस्तु दोस्रोलाई किस्ताबन्दीमा दिएर कहिले रकम उठाउने? सन्तान, छोरा छोरी त्यहीको विद्यालय एवं काममा लागेका हुन्छन्, उतै साथी सङ्गत हुन्छ। विवाह गर्दै जाँदा पुरै जरा विदेशको माटोमा गोडिसक्छ। हुँदा हुँदै विदेशकै पुस्तौली नोकरमा जीवन बित्छ। ऊ कहिले किन फर्कन्छ स्वदेश? किन फर्कने? भ्याउँदै भ्याउँदैन। यस्तै छोरीले विदेशीसँग विवाह गरी छोराले पनि उतै विवाह गर्यो। भाषा अर्कै, धर्म अर्कै, संस्कार अर्कै, सकियो, नेपाली त हरायो, उसलाई चाहिँदै चाहिएन। यस्तै भेडोपनाले गर्दा विद्वान, डाक्टर सबै खाइसारकी लाइसारमा आफ्नो नागरिकता बेचेका छन् अहिले। उनका वंशहरू त्यहाँबाट अर्को देश पलायन हुँदा हुँदै देश वंश सबै बिर्सिएर हरायो। जाति कुन जाति हो, कुन देशको भनेर पत्तै लाउन सकिँदैन अहिले त। अब त्यस्तो दिन हामी सबैमा आउँदैछ, आइसकेको पनि छ। नेपाल छँदा मन्त्री, सचिव, प्रोफेसर जस्ता ओहदा लिएका वा सरकारले दिने तर्खर गरेका त्यस्ता महान व्यक्ति पत्याएका पिएचडीवाला बाहिरिएका छन्। 4 पुस्ता हुँदा पनि फर्किएका छैनन्। धन कमाउने र थानको लगाउने पनि विदेशकै ब्याङ्कमा भएको छ। अब मानौ त
र जान्यो अब नेपाल सम्झनै छोड्दै गएको धेरै पाइन्छ अहिले। अब हामी फर्किँदैनौँ क्यारे, हामीलाई त्यहाँको भूमि जेसुकै होस् के चाहियो र भनेर कहिले काहीँ फोनमा म्यासेन्जरमा बोल्छन् त बा। यो लाज पनि हराएको हो कि हाम्रो सरकार राजनीतिक व्यवहार आफ्नाको संरक्षण गर्दा गर्दै नेपालको अस्तित्व ठुला बडाले मेटाउँदै गर्दा नेपालीत्व गुम हुनु, विदेशीले हेप्नु, अप्ठ्यारो पारी देश निल्नु, नाकाबन्दी बढाउनु, घटाएको बहानाबाजी गर्दै देशको अस्तित्व ठुला बडाले मेटाइदिँदै गर्दा आजसम्म यो हविगत बन्दै गएको हो। श्रोता, हामी पृथ्वीनारायणका दिव्य उपदेश मान्ने कालु पाण्डे, भीमसेन थापा, बलभद्र कुमार, भक्ति थापा सरदार आदिले खुडा खुकुरी ढाल तरवारले बच्चा बचाएको विस्तार गराएको देश आज साँगुरिँदै साँगुरिँदै दुब्लाउँदै दुब्लाउँदै गएको अवस्था छ। अझै आपसमा द्वन्द र स्वार्थले छोडेन, त्यसैले कमजोर नागरिकले देश छोडेर बाहिरिने क्रम बढ्दो छ। श्रोता, बढेको बढै छ। देशप्रति आस्था र सम्मान देखाउने तर्फ सक्षमहरूको मनै गएन, आउँदै आएन, पलाउँदै पलाएन, त्यसमा घिजी नै बसेन ठेगानमा। अझै पनि देश धर्म संस्कार संस्कृति बचाउने र देश सगरमाथाकै उच्च सम्मानमा पुर्याउने मतिर गति हाम्रा देवदेवीले देश बाहिर भित्र रहेका हामी सबै जागृत गराई यो देश बचाउने र यो देशलाई स्वर्ग बनाउने मतिर गति प्रदान होस्। भगवान भगवतीलाई त्यतिखेर केही मात्रै भनेर फूल चढाउनु पर्छ, विदेश बसेर पशुपतिनाथ जय भनेको काम लाग्दैन। श्रोता, भन्दै विश्रामको लागि यो एउटा गीत।

लौ त श्रोता, गन्थन मन्थन गर्दा गर्दै समयले नेटो काटेको संकेत प्राविधिकबाट इशारा भइसकेको छ। अघिल्लो हप्ता सोधिएका दुईटा गाउँखाने प्रश्नको उत्तर भेडाउने तर्फमा छु है त। प्रश्न नम्बर एक, पहराको बीचमा हात्तीको पाइलो के हो? पहराको बीचमा हात्तीको पाइलो के हो? नाइटो होला नि, नाभी। प्रश्न नम्बर दुई, पाल्नै नहुने के हो? सजिलो छ, रिस हो, रिस। रिस पाल्यो भने आफै सकिन्छ। सही उत्तर पठाउने अनिता गुरुङ कान्छी काठमाडौँ हाललाई धन्यवाद दिन्छु। त्यस्तै गरी आगामी हप्ताको लागि दुईटा प्रश्न अघि सार्दैछु। भाइ बहिनीहरू कलम र कापीमा पक्कै सलबलाउनु भएकै होला है। सुरु गरौं। प्रश्न नम्बर एक, हात गोडा छैनन् पर पर पुग्छ, घर घर घुम्दै समाचार पुग्छ। प्रश्न फेरि सोध्नुहोस् त, हात गोडा छैनन् पर पर पुग्छ, घर घर घुम्दै समाचार पुग्छ के हो? प्रश्न नम्बर दुई, यसैले खुसी यसैले दुखी, यो भने हिँड्छ आफू खुसी के हो त? फेरि सुन्नुहोस् त, यसैले खुसी यसैले दुखी, यो भने हिँड्छ आफू खुसी के हो? लौ त श्रोता, आगामी शनिबारभित्र सुझाव र उत्तरको आशा राख्दै अहिलेलाई भने म रुद्रेन्द्र तिवारीको सात दिनको विदा स्वीकृत गरिदिनुहोस्। धेरै ताली सुनिदिने श्रोता र प्राविधिक भाइ दिपेशलाई सँगै धन्यवाद दिन्छु। रेडियो मर्स्याङदी एफएम सुन्दै गर्नुहोला, हाम्रो शैली हाम्रो संस्कृति कोट्याउँदै गर्नुहोला। नमस्कार, जय होस्।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौँ।
2: आइतबारको विदा तत्काल खारेज नहुने हल्ला मात्रै, अब प्रदेशमै निजामती कर्मचारी अस्पतालको सेवा, रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा सर्वसम्मत, केही स्थानमा विवाद। र युक्रेनका केही ग्रामीण क्षेत्रमा रूसी ड्रोनको आक्रमण तीव्र, एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग खेल्ने, ओमान 8 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: आजको युवालाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहभागी बनाउन आवश्यक छ। यो पुस्ता साहस, सृजनशीलता र उच्च सम्भावनाले भरिएको भएकाले राष्ट्र निर्माणको प्रमुख आधार बन्न सक्छन्। तर त्यसका लागि उनीहरूलाई आलो काँचो र बिग्रिएको भन्ने दृष्टिकोण बदल्नुपर्दछ। सबै सरकारवालाले मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिबाट युवालाई अगाडि बढ़ाउनुपर्दछ।
4: नेपाल सरकारले आइतबारको विधा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको स्पष्ट पारेको छ। पछिल्लो समय सरकारले दुई दिन शनिबार र आइतबार सार्वजनिक विधा दिँदै आएकामा आइतबारको विधा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको विधा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताउनु भएको हो। यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्य वृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत 22 गतेको मन्त्री परिषदको बैठकले शनिबार र आइतबार सार्वजनिक विदा दिएर कार्यालय समय बिहान 9 बजेदेखि अपरान्ह 5 बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्री पदबाट आफ्नो बहिर्गमनको विषयमा पार्टीबाट त्यस्तो केही निर्देशन नआएको बताउनु भएको छ। आज मन्त्रालयमा पत्रकारहरूसँगको छलफलका क्रममा मन्त्री मेहताले रासोपाले फिर्ता बोलाउने चर्चाका विषयमा जवाफ दिँदै त्यस्तो आधिकारिक निर्देशन प्राप्त नभएको बताउनु भएको हो। मन्त्री मेहताले सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको समेत बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सो कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभयो। उहाँले त्यसका लागि मन्त्रालयको सेवा प्रवाहमा केही सुस्तता देखिएको स्वीकार गर्नुभयो।
1: तर आफ्नै कार्यव्यस्तता, किनकि हाम्रो मेन टार्गेट भनेकै सही बुन्दा थियो, सही बुन्दालाई कसरी कम्प्लिट गर्ने, हाम्रो किनकि माथिबाट सामान्यज्यूकै मेन निर्देशन अनुसारको जुन हाम्रो 100 पोइन्ट थियो त्यसलाई चाहिँ कसरी कम्प्लिट गर्ने भनेर सबैजना उतातिर फोकस भयौँ। हजुरहरूको जति पनि गुनासाहरू छ, हजुरहरूको फिडब्याकहरू छ, हजुरहरूको एडभाइसहरू छ, सबै हाम्रो सचिवज्यूले सबैले नोट गर्नुभएको छ मजाले, होइन? त्यसले हामीले पोजिटिभली लिएको छौँ। सुधारको कुराहरू धेरै आएको छ, हाम्रो कमी कमजोरीहरू, हाम्रो स्ट्रेन्थहरू के छ हामी सबैले बुझेको छौँ र यसलाई चाहिँ आत्मसात गर्दै हामी पक्कै पनि अगाडि बढ्नेछौँ।
4: मन्त्रालयले स्वास्थ्य बीमालाई सुधारका लागि कानूनले बनाएर अघि बढ़ने तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बीमा तथा सेवा प्रवाहमा प्रभावकारी ढंगले अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। पटक पटकको विपक्षी दलको संसद अवरोध बीच संसद चल्न नसकेपछि उहाँले बैठकको आह्वान गर्नुभएको हो। तत्काल कार्य व्यवस्था परामर्श समिति नभएकाले सदन सुचारू गर्न दलहरूसँगको छलफल बोलाइएको हो। प्रतिनिधि सभा कार्य संचालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको थियो। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
5: 82 जारी भइसके पछाडि पुरानो कार्यव्यवस्था परामर्श समिति रहन्न, त्यसको लागि नयाँ गठन गर्नुपर्छ जुन भइसकेको छैन। त्यसकारण चाहिँ सामान्य सामुज्यूले भोलि प्रमुख सचेतक मुख्य सचेतकहरूलाई खास गरी भोलिको सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
4: सभामुखले भोलि बिहान 9:30 बजे सिंहदरबार स्थित संघीय संसद सचिवालयमा प्रमुख सचेतकहरूको बैठक बोलाउनु भएको छ। प्रतिनिधि सभा नियमावली 2079 चलिरहेको थियो। जेठ 17 गते विपक्षी दलहरूले वेल घेराउबीच सत्तारूढ़ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली 2083 पारित भएको थियो। त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। संघीय संसद र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। आफ्नो कार्यगत दक्षता बढ़ाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै सांसदहरूले स्वकीय सचिवको माग गरेका हुन्। सुदूरपश्चिमको टीकापुरमा जेठ 22 गतेदेखि आजसम्म आयोजित अन्तर्व्यवस्थापिका मंचको 11 सम्मेलनबाट औपचारिक रूपमा जारी गरिएको 9 बुधे टीकापुर सन्देश पत्रमा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ। 9 बुधे निर्णयको 5 नम्बर बुदामा यस सम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो। नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको परराष्ट्र मन्त्री शिशिर खनालले बताउनु भएको छ। भारत भ्रमणका क्रममा मन्त्री खनालले दुवै पक्ष खुला हृदयका साथ सम्वादमा जुटेमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। नयाँ दिल्लीमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेपालको नयाँ सरकारले भारतलाई 20औं शताब्दीको भू राजनीतिको जटिल र अति संवेदनशील अवस्थाबाट नहेर्ने प्रश्न पार्नुभयो। नेपाल अहिले समृद्धिका लागि आपसी हितमा आधारित साझेदारी निर्माणमा केन्द्रित रहेको उहाँको भनाई छ। 3 दिने औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री खनालले हिजो आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग छलफल गर्नुभएको थियो। आसन्न पहिलो महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुरू गरेको जिल्ला अधिवेशनमा केही स्थानमा विवाद देखिएको छ। हिजो राज सम्पन्न गर्ने गरी देशैभरि जिल्ला अधिवेशन शुरू भए पनि मधेसका महोत्तरी जिल्लामा अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितका लागि स्थगित भएको छ। जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो। त्यस्तै धनुषा जिल्लामा पनि विवाद देखिएको छ। विवाद समाधान हुन नसकेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। देशभर भइरहेको जिल्ला अधिवेशनलाई व्यवस्थित बनाउन आज काठमाण्डु स्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताले केही समय प्रदर्शन पनि गरेका थिए। दुई जिल्ला अधिवेशन सक्ने गरी तयारी गरेको रासोपा अधिवेशनबारे रासोपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग भन्नुभयो,
6: होइन यस्तो छ विवाद भन्ने कुरा त्यो अब आए जस्तो त्यस्तो गम्भीर होइन, अब सामान्य यत्रो सङ्गठन नभइहाल्छ, कहीँ अब आफू हारेको रोष छ साथीहरूलाई सबैलाई नेतृत्व जानु मन हुन्छ नि त, होइन त्यो हिसाबले त्यो विवाद चाहिँ सामान्य अब समाधान गर्न सक्ने खालकै छ। हामी समन्वय गरिराखेका छौँ। अब अहिलेसम्म चाहिँ त्यो जिल्लाहरू चाहिँ केही जिल्ला भन्दा पनि अब यो ठ्याक्कै तपाईँले तोकेर भन्नुभन्दा पनि समग्रमा तोकिएको जिल्लाहरू सुगमा हाम्रो सम्पन्न भइसकेको छ। त्यो विवादै भए पनि अधिवेशन वा निर्वाचनै नभएको होइन, निर्वाचन भइसकेको छ, विवाद भयो, विवाद भन्दा पनि गुनासो आएको, विवाद पनि नभनौँ त, जनकपुरमा यो 26 गते राखेका छौँ पशुलाई, होइन त्यो पनि पहिला गुण नसकेको त्यो राखेका छौँ। अनि अब अरू चाहिँ यस्तो छ, अब कतिपय जिल्लाहरूमा प्राविधिक कारणले हुन नसकेका जिल्लाहरूलाई अब तदर्थ समितिबाटै हामीले प्रतिनिधिहरू महाधिवेशनमा पठाउने भन्ने आएको छौँ। त्यो कहिलेसम्म सोच त्यो छ।
4: अब निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाण्डुको सेवा प्रदेशसम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मधेस प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। साझा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित चोर्नेभिल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानी र घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। र खेल खबरमा, नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
2: बाँकेका अधिकांश विद्यालयमा टिनको छाना, गर्मीले पढ़ाई प्रभावित।
7: नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा 2 पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
2: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्ट सँगै गर्मीमा हैजा संक्रमणको बढ़दो जोखिम, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन्दै छ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँके लगायतका तराईका जिल्लामा गर्मी बढ़िरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टीनको छाना मुनि उकुस मुकुस गरेर पढ्न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाईमा प्रभाव पारिरहेको छ।
8: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टीनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरूद्ध हुने समस्याले टीनको छाना मुनिको पढ़ाई सकसपूर्ण बनेको छ।
9: कतिको गर्मी लाग्छ यहाँ पढ्दा?
8: अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छाना मुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज २० राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
10: सबैभन्दा नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगा समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
8: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज १० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
11: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम जिउ चिलायो भन्यो, सातको बच्चा हो, जिउ चिलायो भनेर रोयो, अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा, यसरी हामीले लगभग प्रयोग गर्छौँ। टाढाको छ भने पेसकारसँग म पुर्याउन पठाउँछु, नजिकको छ, उसको ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरा, गडेनपुरा, यो नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगभगमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ। यहाँ गर्मीले गर्दा भोमिट हुने, अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ, नभएको होइन, तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ, त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो।
12: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ। अहिले नि बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ, घर जान्छौँ। अब हामीले यदि रोके भने फेरि समस्या हुन्छ, अहिले यहीँ केही भयो भने कसले जिम्मेवारी लिन्छ?
8: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी:
13: यदि वातावरण नै त्यस्तै छ, कोलाहलपूर्ण छ, अनि त्यसपछि गर्मीले सटाइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ।
8: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पापाले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
14: केही न केही त हदमा त्यसले छेका छ, होइन? नेपालगंज जिप्सनको काम छैन, पहाडतिर हो त्यो चाहिँ, होइन? अब हावा सावा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै यति 42-43 डिग्रीको गर्मीमा बच्चा बच्ची बस्नु परेको छ। अब तत्काललाई जे होस् गुजरात चलिरहेको छ, होइन? वास्तविक चाहिँ छैन।
8: डुडुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ। भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन।
15: त्यो टिममा पानी परेपछि पटपट हुन्छ, आवाज हुन दिन्छ दिँदैन, यताको आवाज उता जान्छ, उताको आवाज यता हुन्छ।
16: यो क्लासको पछाडि सिटमा बस्नु हुँदो रहेछ, हावा कतिको आउँछ?
17: हावा
16: आउन कतिको गर्मी हुन्छ?
17: धेरै गर्मी, टाउको दुख्छ, पेट दुख्छ, पंखा लगाइदिनुहुन्छ।
8: नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र 3 वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
18: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका जसो भवनहरू त्यो किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ। जस केही वर्षदेखि हामीले त्यो टिनका छाना भएका भवनहरू बनाएका छैनौं,
8: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग संघर्ष गर्दै पर्न बाध्य छन्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
19: त्यो यति मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्धा भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
0: बालबालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
21: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
23: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो।
25: नमस्कार, म सन्तोष। सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौं। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 वर्ष मुनिका बालबालिका अझ बढ़ी जोखिममा पर्दछन्। भने सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपायबारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौ। सवालको जवाब दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
1: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। झाडा पखाला र हैजामा के फरक हुन्छ?
19: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन, यद्यपि गर्छ तर यति छिटो छोटो समयमा नि त्यस्तो गर्छ भने कमै प्रतिशतमा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा यो प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुनसक्ने सम्भावना हुन्छ, यदि केही गरी उपचार पाएन भने। यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजोबाट अरू कीटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्हलाई खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ, यो पुरै चौलानी जस्तो यो जुन भात हामीले चामल सफा गर्दा जुन माड देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति मिनट मिनटमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्धा भइदिन्छ र मानिस बिहोस हुने सक्ने सम्भावना हुन्छ।
2: नमस्कार, मेरो नाम डार्विन हो। हैजाको संक्रमण कसरी हुन्छ,
19: यो फैलिरहेछ कसरी भन्ने एउटा प्रश्नमा चाहिँ हामीले यो पानीको माध्यमबाट बढिसकेको छ। यद्यपि खानेबाट पनि सर्छ तर पानीबाट छिटो धेरै मानिसहरूले एकैचोटि चाहिँ त्यसलाई उपभोग गर्नु भएको हुनाले र अति आवश्यक भएको हुनाले पानीबाट सरिरहेछ। र यसको अर्को कारण चाहिँ बर्सातको समय पनि हो, जहाँ चाहिँ बर्सातको समयमा मूल स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिन गएर सम्भावना बढी हुन्छ। तर मैले सुने अनुसार अब इनारको पानीमा पनि देखियो रे भन्ने सुनेको छु मैले। अब रह्यो जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, कसरी वितरण गर्दैछ, कसले वितरण गर्दैछ, यो खालको चाहिँ अनुगमन कतैबाट म देख्दिनँ। र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन, तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाटै फैलिरहेको छ।
3: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
19: सजिलो छ, केही पनि गाह्रो छैन। यसलाई केही गरी चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो, किन भन्दाखेरि फिल्टरको पनि एउटा छ रोल चाहिँ, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या पिओसी जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खान सकिन्छ, तर त्यो देख्नु पर्यो या विश्वस्त हुनु पर्यो कतिवटा हाले चाहिँ छैन या आफैले हाल्नु पर्यो उपभोग गर्नुभन्दा अगाडि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सकिने भनेको त्यसलाई एकचोटि भुक्लुक उमालिदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्ने अरू किटाणु लगायत जन्डिस, हेपाटाइटिस, त्यसपछि टाइफाइडका यो सबै किटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सर्न सक्ने फैलिन सक्ने रोगहरूबाट हामी सजिलोसँग बच्न सक्छौँ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जारको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो, तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेछ देखेन जस्तो लाग्यो, अलिक भुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेछु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हाल्दैछ त्यसलाई नै प्याक गरेर पठाएछ हो, त्यो छुट्याउन नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणी थाहा हुँदैन, सामान्य या लक्षणविहीन हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू केही गरी यस्ता प्रभावित क्षेत्र जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित क्षेत्र जुनै पनि जहाँ धेरै मानिसहरू बसेको हुनसक्छ त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूले थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सक्ने सम्भावना डर मैले त्यहाँनिर देखेको र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन, तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कोही यसरी बसिरहनु भएको छ स्रोतहरू एउटै प्रयोग गरिरहनु भएको छ भने कम्तीमा पनि एकचोटि बोइल गरिदिनुहोस्, समाधान त्यही नै छ। र अहिले तत्कालको लागि चाहिँ सबैभन्दा उत्तम उपाय भनेको अलिक विश्वासशील हो आफ्नै आँखा अगाडि देख्ने भनेको त एकचोटि बोइल गरेर राम्रो हुन्छ।
25: कुनै पनि संक्रामक रोग वा विपदका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
0: सरकारले आइतबारको विधा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज सुनिरहनु भएका तपाई सम्पूर्णलाई कार्यक्रम वनसरोकारमा स्वागत छ। म हुँ वसन्ता। डिभिजन वन कार्यालय लमसुङको सहकारीमा रेडियो मर्स्याङ्गीले उत्पादन गरेको कार्यक्रम वनसरोकारमा हामी वनसँग सम्बन्धित नीति नियम, जैविक विविधता, वन्यजन्तु संरक्षण, विभिन्न प्रजातिका जड़ीबुटी खेती, जलवायु परिवर्तनका असर र समाधानका उपाय लगायतका विषयमा कुरा गर्दै आइरहेका छौं। यस कार्यक्रमको मुख्य उद्देश्य वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु तथा स्थानीय समुदायलाई वन व्यवस्थापनमा जिम्मेवार अथवा सक्रिय बनाउनु हो। यो कार्यक्रम तपाईँले प्रत्येक साता आइतबार बिहान 7:30 बजे र पुनः प्रसारण आइतबार साँझ 8 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी वृक्षारोपण बारे कुरा गर्नेछौं। कार्यक्रम वन सरोकारमा आज हामी वृक्षारोपणबारे कुरा गर्नेछौ। कुन समयमा कस्ता बिरूवा लगाउँदा राम्रो हुन्छ र वृक्षारोपणलाई केन्द्रित गरेर डिभिजन वन कार्यालयले के कस्तो कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भन्ने विषयमा डिभिजन वन कार्यालय लमसुङका वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालसँग कुराकानी गर्नेछौ। सर, यहाँलाई कार्यक्रममा स्वागत छ। हजुर, सर्वप्रथम त वृक्षारोपणको सन्दर्भमा अहिलेको मौसम चाहिँ कतिको उपयुक्त मानिन्छ?
1: नेपालमा सामान्यतया यो जेठ असार साउन भदौ र अहिले असोजको पहिला हप्तासम्म वर्षात भइरहने हुँदा यो समयमा वृक्षारोपणलाई उपयुक्त समय मानिन्छ। किनभने बिरूवा रोपिसकेपछि पानीको आवश्यकता पर्ने, त्यो बेलामा प्राकृतिक रूपमा नै वर्षात हुँदाखेरि चाहिँ पानी हालिराख्नु नपर्ने हुँदा सजिलो मानिन्छ। हुन त वृक्षारोपण पुष माघ पनि गर्न सकिन्छ। जस्तो सतुवा, दाँते ओखर, लप्सी जस्ता केही प्रजातिहरू चाहिँ यो बर्खे भन्दा पनि हिउँदे वृक्षारोपणलाई उपयुक्त प्रजाति मानिन्छ। त्यो बेलामा स्याहार सम्हार गर्यो भने त्यो बेलामा पनि बिरूवा रोप्दा हुन्छ। तर सामान्यतया अधिकांश बिरूवाहरू चाहिँ यो वर्षातको समयमा नै गर्ने गरिन्छ।
0: हजुर, जस्तै अब वृक्षारोपण चाहिँ एउटा केवल बिरूवा रोप्ने काम मात्र होइन भनिन्छ, होइन? यसको वातावरणीय, आर्थिक र सामाजिक महत्वबारे पनि संक्षेपमा बताइदिनुहोस् न।
1: यो लमजुङ जिल्लामा वृक्षारोपणको कुरा गर्नुपर्दा एउटा चाहिँ हरियाली प्रवर्धन गर्ने उद्देश्यले सौन्दर्य कुनै पार्कहरू, स्कूलहरू, सार्वजनिक स्थानहरूलाई सौन्दर्यवर्धक बिरूवाहरू जस्तै धुपी, कपुर, वीरेन्द्र फूल, गुलमोहर, पारिजात यस्तो खालको सौन्दर्यको लागि पनि गरिन्छ भने मुख्य कुरा यहाँ चाहिँ कृषकहरूको चाहिँ आय स्तर बढाउनको लागि आयमूलक बिरूवाहरूमा, खास गरेर जडीबुटी बिरूवाहरूमा यहाँ बढी जोड़ दिएको पाइन्छ। र डिभिजन वन कार्यालयले पनि किसानहरूको आमदानीसँग जोड्नको लागि र यहाँको भूगोल, हावापानी, माटो, सबै उचाइ सबैलाई विचार गर्दाखेरि चाहिँ जडीबुटी बिरूवाहरू, खास गरेर चाहिँ तपाईँको सतुवा, दाँते ओखर, लौटसल्ला, टिमुर र अहिले यो वर्षबाट हामीले डिभिजन वन कार्यालयले कृषि वन कार्यक्रम मार्फत चाहिँ अलैँची खेतीलाई पनि हामीले चाहिँ अहिले सुरुवात गर्दैछौँ। यो वर्ष डिभिजन वन कार्यालयको 3 कार्यक्रमबाट 5 सामुदायिक वन तथा कवलित वन समूहमा 16.5 हेक्टर क्षेत्रफलमा 1,23,750 अलैँचीका बिरूवाहरू चाहिँ रोपण गर्ने कार्यक्रम छ। सो अन्तर्गत चाहिँ अहिले यतिखेर ती 5 समूहमा अलैँची रोपणको लागि चाहिँ खाडलहरू खान्ने काम भइरहेको छ। झाडी सफाई गरेर खाडल खाने सम्भव भइरहेको छ र अब यो वर्षात सुरु हुने बित्तिकै, बीचमा अस्ति वर्षात भएको थियो 10-15 दिन, त्यो बीचमा माटो मलिलो भएको हुनाले खाडल खन्न सजिलो भयो। अहिले फेरि 2-4 दिन भयो घामसाम लागेको छ। यो असारको पहिलो हप्तातिर पक्कै पनि मनसुन सुरु हुन्छ। त्यस बेलामा चाहिँ वर्षा सुरु भएपछि 1,23,750 रामसाई, भरलाङ्गी, गोलसाई र जिर्मले यहाँको उचाइ हावापानी अनुसारको प्रजातिका बिरूवाहरू चाहिँ रोपण गरिनेछ। यसमा हाम्रो डिभिजन वन कार्यालयले 5 समूहलाई 20,85,500 चाहिँ अनुदान पनि उपलब्ध गराएको छ। त्यस्तै गरेर हामीले टिमुरका बिरूवाहरू केही हामीले हाम्रो नर्सरीहरूमा उत्पादन गरेका छौँ। त्यो नर्सरीमा टिमुरको बिरूवा उत्पादन गर्न केही गाह्रो हुने, खर्चिलो हुने हुँदा हामीले खरिद गरेर 12,000 हामीले खरिद गर्दैछौँ र 600 लौटसल्लाका बिरूवाहरू पनि खरिद गरेर जडीबुडी कार्यक्रमबाट हामीले 12,800 बिरूवाहरू पनि हामीले वितरण गर्दैछौँ। त्यो पनि हाम्रो यही असार महिना वितरण हुँदैछ र त्यसको लागि एउटा हामीले एउटा संस्थालाई पनि हामीले वृक्षारोपण गर्न चाहिँ 70,000 रुपियाँ अनुदान दिएको छौँ। यसरी सामुदायिक वन र निजी कृषकहरूले अब यो जडीबुटीको हकमा आफ्नो निजी जग्गामा समेत र अलैँचीको हकमा चाहिँ सामुदायिक वन तथा कोअपरेटिभ वनमा हामीले व्यक्तिगत किसानहरूलाई चाहिँ अलैँची बाँडेको छैनौँ अरू कार्यालय जस्तो। हामी चाहिँ अहिले चाहिँ सामुदायिक वनमा अलरेडी अलैँची खेती गर्नको लागि छारी चाहिन्छ। त्यहाँ 29 मल्लातोको, चाँपको बिरूवाहरू छ। त्यसमा चाहिँ तपाईँको त्यसको तल्लो लेयरमा चाहिँ अलैँची खेती गर्न सकिने धेरै रुख बिरुवाहरू हटाउनु पनि नपर्ने, उल्टो छारेको काम गर्ने र कृषि वनमा चाहिँ के रुख प्रजातिहरू चाहिँ एउटा समृद्धि वृक्षको रूपमा चाहिँ कहीँ मेकाडिया नट एभोकाडो, कहीँ चाँप र लौटसल्ला, कहीँ राइखेनियम समेत एसोसिएट गरेर चाहिँ कृषि वन कार्यक्रमलाई हामीले प्रभावकारी रूपमा चाहिँ हामीले यसपालि चाहिँ गर्ने तयारी गरिरहेको छौँ, भइरहेको छ। अब यसको हेरौँ राम्रो प्रतिफल आउनेछ भनेर कृषकहरूको चाहना, यहाँको भूगोल, यहाँको वन क्षेत्रको अवस्था सबै कुरालाई विचार गर्दाखेरि अलैँची खेतीलाई सामुदायिक वन कवरेज वनभित्र प्रवर्धन गर्न सकिने देखिएको हुनाले हामीले यस्तो वृहत रूपमा यो कार्यक्रम हामीले गर्न गइरहेका हौं।
0: जस्तै यता कृषकलाई आय आर्जनसँग जोड्न व्यावसायिक रूपमा चाहिँ अलैँची खेतीलाई विस्तार गर्न अनि सतुवा टिमुरलाई चाहिँ तपाईँहरूले व्यावसायिक रूपमा अगाडि बढाउन गर्नुभएको काम भयो होइन, जस्तै हरियाली प्रबन्धनको कुरा पनि गर्नुभयो, कृषि वन कार्यक्रमको कुरा गर्नुभएको छ होइन, अनि वृक्षारोपणसँगै जोड्दाखेरि चाहिँ अब विभिन्न जातको बिरुवा पनि भन्नुभयो यहाँले, जस्तै विभिन्न उचाइ र भौगोलिक क्षेत्रमा बिरुवा रोप्ने समय चाहिँ फरक हुन्छ कि हुँदैन?
1: खास गरेर मैले अघि नै भनिसकेँ, सतुवा दाँतेफर लप्सी जस्ता प्रजातिका बिरुवा चाहिँ हिउँदे वृक्षारोपण भनेर पुष माघ महिनामा रोपिन्छ, अन्य बिरुवाहरू चाहिँ यो असार साउन भदौमा रोपिन्छ, र यो उचाइको कुरामा गर्नुपर्दा अब सतुवा अब 1600 मिटर भन्दा उचाइ बढी भएको, लडसल्ला पनि त्यस्तो 1600 भन्दा बढी, टिमुरको हकमा 1200 मिटर माथि होइन, अलैँचीको हकमा के छ भने तपाईँको 800 मिटरको हाइटमा हाम्रो जहाँ वृक्षारोपण हुँदैछ तपाईँको त्यहाँ कालिका सामुदायिक वन राइनसमा, त्यो ठाउँमा चाहिँ जिरुमाली जातको अलैँची हुन्छ, माथि तपाईँको 1600 मिटर भन्दा माथिल्लो उचाइ जस्तो हाम्रो लुदीको सामुदायिक वनमा वहाँ खिन्चोकमा होइन महावीर अनि यता पुराणद्वारतिर चाहिँ हाम्रो चाहिँ त्यहाँ रामसाई वा चाहिँ भर्लाङ्गे जातको चाहिँ अलैँची रोप्नुहुन्छ, अनि 1200 मिटर कफी हाइटको चाहिँ ठाउँमा चाहिँ फेरि गोल्डसाई प्रजातिको रोप्नुहुन्छ। त्यो अलैँची भनेर भएन, त्यो उचाइ अनुसारको र जमिनको भिरालोपन र पानीको मात्रा सुक्खापन कति छ त्यसको आधारमा चाहिँ 8 जातहरू सिफारिस भएको छ, त्यसमध्ये हाम्रो लम्जुङमा अब 4 जति जातहरू चाहिँ को चाहिँ अलैँची रोप्नको लागि हामीले चाहिँ किसानहरूलाई सिफारिस गरेका छौँ, र त्यही उहाँहरू त्यही अनुसार बिरुवाहरू चाहिँ खरिद गरेर रोपण गर्दै हुनुहुन्छ।
0: अलैँची खेतीकै लागि पनि फरक फरक जातको फरक समयमा अनि फरक उचाइ अनुसार रोपिने भयो होइन, सो बाहेक चाहिँ अब फलफूल घाँस तथा काठजन्य बिरुवाहरू पनि हुन सक्छन् होइन, तिनले चाहिँ कुन उद्देश्यका लागि कुन प्रकारको बिरुवा चाहिँ उपयुक्त हुन्छ?
1: त्यसको लागि के छ भने अब हामीले यहाँ किसानहरूले चाहिँ फेरि पशुपालन गर्नुभएको छ, त्यसको लागि राई खन्यो भने एकदमै राम्रो पोसिलो घाँस हो गाई बस्तुको लागि अथवा बाख्राहरूको लागि, त्यसको लागि राई खन्यो बिरुवाहरू चाहिँ सामान्य हाम्रो लङ्गु सबै तल्लो बेलदेखि माथिल्लो बेलसम्म हुन्छ, त्यो राई खन्यको एकदमै माग छ। चाँप भन्यो भने चाँप छ, चाँप चाहिँ तपाईँको चाहिँ मध्य पहाडमा हुने राम्रो काठ सालको भाइ भनेर भनिन्छ, बलियो काठ हो, चाँपको पनि माग छ। त्यस्तै गरेर अब यो स्कूल कलेजहरूमा सार्वजनिक जग्गाहरूमा यस्तो समारोह वृक्षारोपणहरू महोत्सवहरूमा उत्सवहरूमा चाहिँ तपाईँको धुपीहरू रोपिन्छ होइन, अनि अर्को चाहिँ मिकार्डिया मिया नट भनेको अस्ट्रेलियन कटुस हो, त्यो कटुसको बिरुवाहरू पनि हामीसँग छ र केही समूहले चाहिँ आफैले खरिद गरेर यो कृषि वन कार्यक्रमबाट आफै खरिद गरेर पनि रोप्दै हुन्छ। यो मिकार्डिया नट चाहिँ तपाईँको यो 1300-1400 मिटरको उचाइमा हुन्छ र यो चाहिँ यसको फल साह्रो हुन्छ, यसलाई चाहिँ असिनाले नझार्ने बाँदरले नखाने भनेर चाहिँ हामीले गत वर्षबाट मेगाडिया नटलाई चाहिँ प्रवर्धन गरेका छौँ, यसपालि हाम्रो नर्सरीमा नि उमारेका छौँ। यो खरिद गर्न पर्यो भने पनि यहाँ पल्टीबाट सहरी ब्याङ्क दरले हाम्रो पोखराको बागवानी अनुसन्धान केन्द्र र हाम्रो भानुमा पनि एउटा निजी नर्सरीले पनि उपलब्ध गराउँछ। तर मेगाडिया नट चाहिँ अब यो लमजुङ जिल्लाको लागि

0: बिरुवा खरिद तथा वितरण भन्ने कार्यक्रम थियो, पछिल्लो समयमा छैन। तर अरू फलफुलै नभए पनि जस्तो अमला छ, त्यो अमला पनि फलफुलमै हो, जामुन हो, यस्तो प्रजातिहरू छन्। हामीसँग झन्डै 25 प्रजातिका चाहिँ बिरुवाहरू, सौन्दर्यमलक, काठ प्रजाति, दाले घाँस प्रजाति, अनि जडीबुटी र अनि वनजन्य फलफूल, यो सबै किसिमको बहुवर्षीय एक वर्षीय सबै गर्दाखेरि हामीसँग चाहिँ, अनि रैथानी प्रजाति जस्तो नारेश्वरहरू होइन, यस्तो पनि हामीसँग छ। त्यसले गर्दाखेरि चाहिँ हामीसँग टोटल चाहिँ त्यस्तो बिरुवाहरू उत्पादन गरेका छौँ, सबै किसिमको बिरुवाहरू हामीसँग छ। र गत वर्ष हामीले चाहिँ यो नदी उपास क्षेत्र जस्तो मध्य नेपाल रायगंजको यो नदीको किनारमा जुन चाहिँ अब बालुवा भएको भर्खर चाहिँ नदी उकास भएको जग्गामा चाहिँ खैर सिसो चाहिँ राम्रो हुन्छ, त्यस्तो जग्गामा अरू बिरुवा लगाएर हुँदैन भनेर चाहिँ हामीले त्यहाँ चाहिँ खैर सिसोको पनि सफल रूपमा हामीले चाहिँ मध्य नेपाल र रायगंजमा वृक्षारोपण हामीले सम्पन्न गरेका छौँ। यो वर्ष त्यस्तो नदी उकासमा वृक्षारोपण गरिने कार्यक्रम चाहिँ थिएन, त्यही भएर हामीले गरिनँ। तर गत वर्ष हामीले खैर सिसो पनि रोपेको, तैपनि अझै पनि हामीले केही बिरुवाहरू सिसो खैरको बिरुवाहरू चाहिँ हामीले उत्पादन गरेका छौँ। त्यस्तो उपयुक्त ठाउँमा गर्न सकिन्छ, जहाँ जुन बिरुवा हुन्छ त्यही ठाउँमा त्यही लाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। र मुख्य कुरा चाहिँ हाम्रो लमजुङ जिल्ला चाहिँ अलैँची जोनको रूपमा चाहिँ 74 नै घोषणा भएको र कृषकहरूको चाहना भएको, जंगलमा पूरा छारीहरू भएको, पानीहरूको सुविधा भएको, खोल्सा खाल्सी भएको र किसानले अब यसको मूल्य पछिल्लो समयमा बढेको हुनाले धेरै किसानहरूको चाहना चाहिँ अब गाईबस्तु पाल्ने बाख्रा भैँहरू पाल्नेहरूले चाहिँ राइखिनु चाहियो भन्ने, अब अरूहरूले चाहिँ तपाईँको चाहिँ अलैँची दिनुहोस् भन्ने, एक थरीले तिमुरहरू कुरा गर्ने, अनि एक थरीले चाहिँ अस्ति बाँदरले दुःख दियो के गर्ने सर, कि अब बाँदर जग्गामा के लाएर छोड्ने त, अब हामी रेखदेख गर्न भ्याइन्न भनेपछि उहाँहरू चाहिँ निकाडिए नट। यस्तो 5-6 प्रजातिहरूमा मात्रै यहाँको बढी चाहना रुचि छ। र अन्य सार्वजनिक ठाउँमा वृक्षारोपण गर्न पर्यो भने चाहिँ अब गुलमोर, धुपी, अशोक होइन, कपुर, रुद्राक्ष, अब श्रीखण्ड, यस्तो प्रजातिहरू अलिकति थोरै संख्यामा एउटा 2-3 झर्दै चाहिँ माग गर्नुहुन्छ, उहाँहरूको आवश्यकता पनि पूरा गरौँ भने हामी त्यस्ता बिरुवाहरू पनि उत्पादन गरेका छौँ। त्यसैले गर्दाखेरि एकदम बिरुवा उत्पादन र खरिदमा एकदम कृषकको चाहना, हावापानी सुहाउँदो र विविधीकरण गरिएको हुनाले चाहिँ हामीले सबैलाई सम्बोधन गर्न सक्छौ र सबै बिरुवाहरू डिभिजन वन कार्यालयबाट निशुल्क रूपमा उपलब्ध हुन्छ।
1: यो चाहिँ अलिकति निशुल्क रूपमा वितरण हुन्छ भन्ने भन्नुभयो होइन, यसको पछिल्लो प्रक्रियाको कुरा गर्दा चाहिँ के कस्तो छ? किसानहरूले बिरुवा लिन चाहे भने सिधै कार्यालयमा सम्पर्क गर्न सक्ने, सबै डिभिजन वन कार्यालयहरू पनि छ होइन विभिन्न पालिकामा, कसरी उपलब्ध हुन्छ?
0: हाम्रो चाहिँ डिभिजन वन कार्यालय अन्तर्गत चाहिँ 6 सबजन वन कार्यालयहरू छन्। त्यो जिल्लामा 8 स्थानीय तह भए पनि हाम्रो 6 सबजन वन कार्यालय छन् र सबै ठाउँमा नर्सरी त छैन, हाम्रो 3 ठाउँमा मात्रै नर्सरी छ। तर हामीले बिरुवा माग गर्ने निवेदन चाहिँ सबै 6 सबजन वन कार्यालय जिल्लामा चाहिँ छपाई गरेर हामीले राखेका छौँ। अनि त्यो बिरुवा नभएको सबजन वन कार्यालयमा पनि गएर त्यहाँ गएर मलाई यो प्रजातिको बिरुवा चाहियो भन्दा उहाँको नाम, ठेगाना, होइन सार्वजनिक जग्गा, निजी जग्गा, सामुदायिक वन केमा रोप्ने हो, कुन प्रजातिको कति संख्यामा हो, आफ्नो नाम, सबै कुरा विवरण खोलाएर निवेदन हालेपछि त्यो चाहिँ सबै चाहिँ त्यो नर्सरीमा उत्पादन हुन्छ भने त्यही नर्सरीबाट उपलब्ध गराउनुहुन्छ, नभए भने चाहिँ जिल्लामा उहाँले त्यो निवेदनहरू कलेक्सन गरेर सिफारिस गरेर पठाइदिनुहुन्छ। र अनि त्यसपछि हामीले कुन बिरुवा कहाँबाट दिने, उहाँलाई खरिदबाट दिने हो कि अथवा हाम्रो उत्पादनबाट दिने हो कि अथवा अर्को नर्सरीबाट दिने भन्ने कुरा हामीले त्यसको निर्णय गरेर हामीले उहाँलाई चाहिँ फलानालाई सम्पर्क गर्नुहोला भनेर हामीले चाहिँ गर्छौँ। त्यसले गर्दाखेरि डिभिजन वन कार्यालयमा अथवा सबजन वन कार्यालयमा बिरुवाको लागि माग गर्ने मान्छेहरूले आफूले निवेदन लेख्नु पर्दैन, निवेदन फारम रेडिमेड हुन्छ, हाम्रो कर्मचारी पनि सघाउनुहुन्छ, नभए उहाँले आफूले रेडिमेड छपाईको फर्मेटमा त्यहाँ भरेर आफ्नो सही दस्तावेज र आफ्नो फोन नम्बर, ठेगाना मात्रै लेखियो, अरू त्यस्तो किसिमको हामीले व्यवस्था पहिलेदेखि पनि धेरै वर्ष अगाडिदेखि मिलाएको छौँ। अनि वितरण गर्दाखेरि पनि हामीसँग प्रत्येक नर्सरीहरूमा, प्रत्येक कार्यालयहरूमा चाहिँ हाम्रो बिरुवा वितरण रजिस्टर छ। त्यो बिरुवा बुझ्ने मान्छेले आफ्नो फोन नम्बर, नाम, मिति होइन, कुन प्रजातिको कति संख्यामा बुझेको भन्ने कुरो भरपाईसँग हामीले सबै रेकर्ड पनि हामीले राखेका हुन्छौँ। त्यसले गर्दाखेरि चाहिँ बिरुवाको निवेदन हाल्नको लागि चाहिँ अब सामान्यतया हाम्रो कार्यक्रमहरू साउनमै आउँछ। धेरै जस्तो चाहिँ मान्छेहरू चाहिँ असोज लागेपछि त्यसपछि बिरुवाहरू के छ यो वर्ष कार्यक्रम के पाउन सकिन्छ अथवा वृक्षारोपणलाई चाहिँ खाडल खन्न लगायत मलहरू खरिद गर्न, बिउ यस्तो गर्नको लागि के अनुदान पनि पाइन्छ कि भनेर सबै कुरामा बुन्न पनि आउनुहुन्छ। हामीले कतिपय कुराहरू फेसबुक मार्फत पनि हामीले चाहिँ राखेका हुन्छौँ। त्यसरी चाहिँ उहाँहरू चाहिँ सुरुदेखि नै सम्पर्कमा हुनुहुन्छ। त्यही भएर अहिले पनि हाम्रो जस्तो अब अलैँचीहरू पनि पहिलेदेखि हामीले सूचना पनि निकालेका थियौँ, पत्रिकामा पनि निकालेका थियौँ हामीले, र सबैजना पनि हामीले चाहिँ पत्रचार गरेका थियौँ। सबै फिल्ड भेरिफिकेसन गरेर कुन ठाउँमा कति उचाइ छ त्यसको नक्सा बनाएर त्यहाँ अरू बिरुवाहरू के छन्, कुन जातको अलैँची लाउनु राम्रो हुन्छ अथवा अरू राइखन्यो

0: चाँप अथवा तिमुर के लाउन उपयुक्त हुन्छ भनेर संविधान वन कार्यबाट नक्सा सहितको प्राविधिक प्रतिवेदन प्राप्त भएको आधारमा हामीले सबै पाँचवटा समूहसँग छवटा समूहसँग हामीले सम्झौता गरेका हौं र अन्य मान्छेहरूले पनि फोनबाट वाट्सएपबाट अथवा निवेदन मार्फत अथवा बुझेर सबैले चाहिँ धेरै जस्तो निवेदन हाल्नु भएको छ। अब थोरै संख्यामा हालिन चाहिँ हामीले निवेदन दिनु पर्दैन, तपाईँहरू खाल्टा खन्नुहोस्। असार तीन गतेदेखि हाम्रो टिमुरको बिरुवा वितरण हुन्छ, तपाईँले अफिसमा आउँदाखेरि चाहिँ आफूले खाल्टा खनेको चाहिँ एउटा प्रमाण जस्तो मोबाइलमा ग्यालेरीमा फोटोहरू देखाउनु होला अथवा वाट्सएपमा पठाइदिनु होला। तर खाल्टा नखनिकन बिरुवा लिएर गएर भोलि बिरुवा खाल्टा खान सकिएन, कम खाल्टा भयो भने चाहिँ फेरि बिरुवा खेर जान सक्ने हुनाले हामीले वृक्षारोपणलाई एकदम प्रभावकारी सुनिश्चित गराउनको लागि चाहिँ हामीले खाल्टा खन्न अनुरोध चाहिँ गरेर हामीले अस्ति फेसबुकबाट पोस्ट पनि गरेका छौँ। सबै अहिले फोनमा धेरै दिनमा 20-25 कलहरू आइरहेको हुन्छ, त्यसमा चाहिँ हामीले खाल्टा खनेर आउनु होला, बिरुवा मजाले पाइन्छ, निशुल्क पाइन्छ, तीन गतेबाट पाइन्छ भनेर चाहिँ हामीले भन्दै आएका छौँ।
1: जस्तै वृक्षारोपण गर्दा चाहिँ सामान्य चाहिँ अब गत वर्षहरूमा पनि वृक्षारोपण कार्यक्रम भइरहेका छन् होइन, अन्य संस्थाले पनि गरेको केही गरिसकेको संस्था मार्फत पनि वृक्षारोपण भएको पनि पाइन्छ, समय समयमा दिवसमा होस् अथवा अरू कार्यक्रममा किन्न होस्। अनि वृक्षारोपण चाहिँ भइरहन्छ, ती बिरुवाहरूको संरक्षणको कुरा आउँछ, सामान्य चाहिँ मानिसहरूले चाहिँ अब वृक्षारोपण गर्दा गर्ने गल्तीहरू हुनसक्छ केही, ताकि भोलि त्यो बिरुवा चाहिँ संरक्षण नहुने अनि अथवा ध्यान दिनुपर्ने केही कुराहरू हुनसक्छ, के हुनसक्छ सामान्यतया ध्यान दिनुपर्ने कुराहरू चाहिँ?
0: यो डिभिजन वन कार्यालयले मुख्य मुख्य प्रजातिहरू जस्तै सतुवा, दाँते ओखर, टिमुर, लौटसल्ला, मेकाडामिया नट र अहिले पछिल्लो समयमा अलैँची, यो प्रजातिको वृक्षारोपण चाहिँ कसरी गर्ने, खाडल पत्रो खन्ने, रेखदेख कसरी गर्ने, कुन जातको लगाउने होइन, यसमा ध्यान दिनुपर्ने कुराहरू, त्यसको पछि हार्भेस्टिङ गर्ने होइन, बिक्री वितरण, त्यसको मूल्य, त्यसको उपयोगिता, महत्व सबै भएको साना सानो तपाईँको ब्रोसरहरू प्रकाशन गरेर हामीले किसानहरूलाई वितरण गरिसकेका छौँ। त्यसमा धेरै कुरा लेखेको छ र हामीले चाहिँ उहाँहरूसँग फोनमा कुरा गर्दा अथवा हामीसँग कार्यालयमा आउँदाखेरि निवेदन दिँदाखेरि पनि यो एउटा स्केच बनाएर खाडलको साइज होइन, जस्तो ओखरको छ भने 1 मिटर गहिरो होइन, सतुवाको छ भने तपाईँको जस्तो 25 सेन्टिमिटरको फरकमा यति गहिरो होइन, टिमुरको हकमा यस्तो 45 सेन्टिमिटर, अब अलैँची रोप्न पऱ्यो भने एउटा खाडलमा 3 बिरुवा त्रिकोणाकार आकारमा रोप्ने, यस्तो कुराहरू अनि मल यसरी हाल्ने, अनि एउटा स्पेसिङ कुरा हुन्छ, जस्तो दाँते ओखर तपाईँको 1-1 मिटरको फरकमा रोपिन्छ होइन, भने तपाईँको अलैँची भनेको 2-2 मिटरको फरकमा हाल्टो हुनुपर्छ, यस्तो तपाईँको खाडलको साइज होइन, सबै कुराहरू रोप्ने तरिका, मल हाल्ने तरिका, यो पोलिभागहरू च्यात्ने हुन्छ कसैको होइन, अनि त्यो बिरुवालाई चाहिँ माथिल्लो भागमा राखेर उकेर लगाएर थम्ठो मारेर चाहिँ गर्नुपर्ने हुन्छ, फेरि सबै बिरुवा चाहिँ सबै ठुलो गहिरो खाल्टो छ, बिरुवा तर लगाएर पिन्जमा लगाएर राखे हुँदा बिरुवै पुरिन्छ नि त, त्यसले गर्दाखेरि यति लेभलमा यसरी गर्ने भनेर हामीले स्केच बनाएर एकदम बुझाएर होइन, हामीसँग त्यहाँ हाम्रो कार्यमा हाम्रो चाहिँ गुरुङ चाहिँ समुदायको कर्मचारी हुनुहुन्छ, तामाङ समुदायको हुन्छ, उहाँले अलिक नेपाली राम्रोसँग बुझ्नु भएन भने पनि मैले दुईजना स्टाफलाई थाहा हुनुहुन्छ, तपाईँले उसलाई आफ्नो भाषामा बुझाइदिनुहुन्छ भनेर त्यसरी दोभाषिक रूपमा पनि पुरा गरेर पनि उहाँलाई बुझेर एउटा दिमागमा सेट गराएर हामीले चाहिँ खाडल यसरी खन्ने, बिरुवा यसरी रोप्ने, यसो गर्नुपर्ने चाहिँ भनेर, अब जस्तो मिटर भनेको अझै बुझ्नुहुन्न, फिट भन्नुहुन्छ होइन, अब फिटलाई फेरि मिटर भनिदिनु पर्ने होला, कहिले कहिले चाहिँ तपाईँको यस्तो यति गहिरो भन्नु पर्यो भने एउटा बाँसको टुक्रा काटेर धेरै यति गहिरो भनेर चाहिँ उहाँ त्यो बाँसको टुक्रा पनि लिएर गएको पनि उदाहरण छ होइन, त्यसरी हामीले चाहिँ कसरी हुन्छ उहाँलाई चाहिँ एकदम राम्रो काम गराउनको लागि हाम्रो तर्फबाट चाहिँ हामीले धेरै गरेका छौँ। अनुगमन कुरा गर्ने कुरा चाहिँ के हुन्छ भने अब जिल्लाको अब सबै जिल्लाको सबै ठाउँमा अब कुनै ठाउँमा तपाईँको धेरै तपाईँको चाहिँ अब 1500 बिरुवा रोपिएको होला, कहीँ तपाईँको 2 मात्रै बिरुवा रोपिएको छ होइन, अब तपाईँको झन्डै 300 भन्दा बढी मान्छेहरूले चाहिँ अब बिरुवा लगाएको हाम्रो कार्यालयको रेकर्डबाट देखिया हुन्छ होइन, गत वर्ष हेर्दाखेरि अब छिरलेको सबै जिल्लाको सबैवटा जस्तो ठाउँमा पुगिरहेको हुन्छ, सबै ठाउँमा जानको लागि त अब साधन स्रोत चाहियो होइन, कच्ची बाटोमा गाडी लिएर गयो भने पनि तपाईँको तेल खर्च हुन्छ, मर्मत खर्च हुन्छ, टिएडी खनिदिनु पर्ने हुन्छ, फेरि उहाँ कृषक भेट नहुन सक्छ, फेरि अब बिरुवा रोपेको ठाउँ एकदम जङ्गलको माथि गाउँबाट पनि 1 घण्टा माथि होला होइन, उहाँ किसानलाई पनि त्यहाँ जानलाई फुर्सद नहुन सक्छ, त्यो भएर यो व्यवहारिक हिसाबले तपाईँको सबै ठाउँमा बिरुवा चाहिँ रोपेको ठाउँमा अनुगमन गर्न सकिँदैन होइन, तर हामीले चाहिँ अलिकति वृहत रूपमा गरेको जुन ठाउँमा छ नि त्यो बेलामा चाहिँ हामीले खाडल खनेको खनेन, कस्तो के छ कसो छ भनेर एकचोटि चाहिँ हामीले डिभिजनको अथवा नभए पनि सब डिभिजनको कर्मचारीहरूलाई एकचोटि गएर हेरिदिनु होला त्यहाँ कस्तो छ के छ भनेर चाहिँ हामीले भनेका हुन्छौँ, भने पछि हामी फेरि अब विभिन्न पार्क बनाउने, चौतारी, पोखरी अथवा अन्य गोष्ठीहरू डडेलो नियन्त्रण यस्तो वनजन्तु उद्धार राहतको कुराहरू यस्तो कुराहरूमा नै हामी फिल्ड जानुपर्छ. त्यो बेलामा गएको बेलामा त्यहाँ फोहोर यसरी बिरुवा लगाएको थिए कस्तो सरेको सरेन के छ भनेर हामीले चाहिँ हेरेका पनि छौँ, फोटो खिचेको पनि छौँ र सम्बन्धित मान्छेलाई पनि हामीले के भनेका छौँ भने तपाईँले बिरुवा रोपेको पनि फोटो पठाउनुहोला अनि पछि भदौतिर पनि कस्तो सरेको सरेन कस्तो के फिडब्याक हो भनेर त्यो कुरा हामीलाई यसो सम्पर्कमा बसिराख्नु होला. मैले नम्बर सबै सेभ गरेर राखेको हुन्छु हाम्रो फेसबुक वाट्सएपमा फेसबुक होइन. त्यो भएपछि उहाँले चाहिँ बेला बेलामा यस्तो भयो सर्यो यत्रो भयो अथवा यस्तो भयो यति मर्यो अथवा फलानु चाहिँ मृगले खायो दुम्सीले खायो त सर अथवा यस्तो चाहिँ असिना परेर चाहिँ यस्तो भयो भने कहीँ अब सबै बिरुवा बाँच्छ भन्ने छैन होइन. अब रोपेका बिरुवा सबै बाँच्ने भन्ने कुरा हुन तर धेरै जस्तो बाँचेको सकारात्मक भएको कुरा पाइएको छ. धेरै ठाउँ त अब म पाँच वर्ष भयो जिल्लामा आएको, सुरुमा मेरो म आउँदाखेरिको चाहिँ रोपेका बिरुवाहरू अहिले चाहिँ फल लगाइसक्यो भनेर कतिले हामीलाई धन्यवाद पनि दिनुभएको छ. त्यसले गर्दाखेरि समग्रमा हाम्रो चाहिँ बिरुवाहरू चाहिँ राम्रो क्वालिटीको बिरुवा दिएका छौँ भन्ने लाग्छ. किसानहरूले मिहिनेत गर्नुभएको छ, राम्रोसँग कोचिङ पढाएर यस्तो सिकाइएको छ. अब यस्तो ब्रोसरहरू पनि छापेर प्रत्येक व्यक्तिलाई तपाईँको ब्रोसर नपाएको कोही व्यक्ति हुनुहुन्न अहिले. यो बिरुवा रोप्ने मान्छेले प्रत्येकलाई एउटा वृक्ष हुन्छ भन्ने हाम्रो चाहिँ ब्रोसर छ. त्यो चाहिँ सबैको हातमा हामीले दिएका छौँ भनेपछि उहाँले त्यो पढ्नुहुन्छ बुझ्नुहुन्छ र त्यसले गर्दाखेरि राम्रो तरिकाले गर्नुभएको समग्रमा हाम्रो चाहिँ प्रतिफल राम्रो देखिएको छ.
1: जस्तै अब सम्बन्धित किसान र समुदायलाई नै जिम्मेवार बनाउनु चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्यो होइन. यो वृक्षारोपण रोपिएका बिरुवाको संरक्षणको लागि चाहिँ व्यावसायिक रूपमा जडीबुटी खेतीको लागि वितरण भएका बिरुवाहरू बाहेक वृक्षारोपण र वन संरक्षण अभियानमा चाहिँ समुदायलाई जोड्न कार्यले के कस्तो पहल गरिरहेको छ?
0: हामीसँग त्यस्तो एकदमै धेरै मात्रामा बिरुवा उत्पादन अथवा खरिद गर्ने कार्यक्रम त छैन. अहिले चाहिँ अब मान्छे धेरै जस्तो लम्जुङमा तपाईँको जनसङ्ख्या वृद्धि दर पनि घट्दो क्रममा छ तपाईँलाई थाहा नै छ. युवाहरू पनि तपाईँको विदेश चाहिँ हुनुहुन्छ, गाउँमा जाने हुने सामान्यतया महिला वृद्धहरू र बालबालिका मात्रै देखिन्छन्। वृक्षारोपण गर्न धेरै गाह्रो छ किनभने तपाईँको पहिला झाडी सफा गर्नु पर्यो होइन. त्यसपछि तपाईँको त्यहाँ दूरी कहाँ कहाँ रोप्ने भनेर जस्तो दूरी निर्धारण गर्नु पर्यो. कुनै 3 मिटर होला, कुनै 2.5 मिटर होला, कोही तपाईँको चाहिँ 10 मिटरको फरकमा होला, कोही 5 मिटरको फरकमा होला. त्यसपछि अझ सतुवाको हकमा त एउटा पुरा चाहिँ अदुवा खेती गरे जस्तो होइन, आलु खेती गरे जस्तो पुरै गहिरो गरेर खनजोत मलहरू गर्ने त्यहाँ अलिक इन्टेन्सिभली थोरै जग्गामा धेरै मिहिनेत गर्नुपर्छ. त्यही भएर अनि त्यो गर्नको लागि तपाईँको चाहिँ अब म्यान पावरहरू पनि कम हुनुहुन्छ. त्यही भएर इच्छुक व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूले मात्रै कार्यमा अब चाहिँ निवेदन माग गर्ने, उहाँलाई साँच्चै नै रुचि भएको हुनाले बिरुवा फ्रीमा पाइन्छ मात्रै भनेर आउनुभएको होइन कि उहाँ, किनभने उहाँको लिमिटेड जग्गा हुन्छ, उहाँसँग धेरै विकल्प छ नि. जस्तो अब कृषि कार्यालयले तपाईँको अरू टमाटर खेती गर्नु भने होला, अर्को चाहिँ सिमी लाउनु भने होला, आलु लाउनु भने होला होइन, अथवा कोदो सोदो लाउनु भने होला, अब पशु कार्यालयले तपाईँको चाहिँ गाईबस्तु पाल्नु होला, भैँडा बाख्रा पाल्नु होला भने होला, अरू अरू पालिकाले के आयमूलक कार्यक्रमहरू सिलाइ बिरा तालिमहरूदेखि लिएर अरू काम गर्ने भने होला भनेपछि लिमिटेड जग्गामा खेती गर्नु छ. अब उहाँलाई चाहिँ जुनबाट बढी फाइदा हुन्छ, जस्तो अलैँचीको भाउ राम्रो छ भने चाहिँ उहाँ अलैँचीमा आकर्षण हुनुहुन्छ होइन. अब चाहिँ बाँदुर रहेको जग्गामा यो त्यस्तै राख्नुभन्दा अब यहाँ नेकडिया नट लाउँछु भने त्यो हिसाबले प्रेरित हुन्छ, कोही टिमुरको कारणले प्रेरित हुनुहुन्छ, कोही म अब पानी छानको स्रोत छ घर नजिक छ भने सतुवामा आकर्षित हुन्छ. त्यही भएर किसान अब कहिले बाख्रा पालेको छ भने राई खन्नुको लागि बढी जोड गर्नुहुन्छ. त्यही भएर यो इच्छुक कृषकहरू र आफैले तपाईँको चाहिँ पहल गरे भने सफल पनि हुन्छ. अब त्यसै समुदायलाई दिने बिरुवा दिने भनेर चाहिँ तपाईँको बाँडेर मात्रै भने भोलि हुँदैन, स्याहार समार पुग्दैन होइन. अब गाउँमा बस्ने पनि हुन पर्यो, अब भोलि फलेर काँसार गर्न पर्यो, अब टिप्नु पर्यो भने आफू नहुने पनि भएन. त्यसले गर्दाखेरि चाहिँ मुख्य कुरा कृषकको चाहना रुचि उहाँलाई चाहिँ हामीले कन्भिन्स चाहिँ गर्न पर्यो यो चिजको महत्व यस्तो छ, यस्तो लाउनुहोस्, यसमा राम्रो छ, यसले चाहिँ राम्रो गर्छ भन्ने चाहिँ हामीले पनि भन्नु पर्यो. र उहाँहरूले पनि अहिले अब विभिन्न हाम्रो कार्यको मात्रै नभइकन विभिन्न युट्युबहरूबाट अरू देखेर अथवा कोही विदेश बसेर आउनुभएको छ, विभिन्न देश विदेशमा भएको अरू अरू जिल्लाहरूमा पनि भएका सफल कार्यक्रमहरूबाट प्रभावित भएर उहाँहरू सोध्न जिज्ञासा राख्न आउनुहुन्छ. अनि गरेपछि उहाँहरू कन्भिन्स भएको मान्छेले गर्नुहुन्छ र हाम्रो कार्यक्रम पनि ठिकै ठिकै भयो हुनाले चाहिँ उहाँहरूलाई पुग्ने छ. अब हामीले चाहिँ सबैको घरमा चाहिँ बिरुवा रोप्ने हो, सबैलाई चाहिँ बिरुवा दिने भने त्यस्तो कार्यक्रम पनि सक्दैन सकिन्न. ठिक छ, अहिले इच्छुक मान्छेहरू पाउनुभएको छ,
1: हामी कार्यक्रमको अन्तिम आइसकेको छ. अन्तिममा चाहिँ अब यो जलवायु परिवर्तनका असरहरू बढ़िरहेको अवस्थामा वृक्षारोपणले पनि राम्रो योगदान दिन्छ भनेर हामीले सुनिरहेका छौँ होइन. लमजुङमा जस्तो खालको वृक्षारोपण भइरहेको छ यो वृक्षारोपणले चाहिँ कस्तो योगदान पुर्याउन सक्छ?
0: यो जलवायु परिवर्तन चाहिँ अहिले विश्वको चाहिँ विश्वव्यापी समस्या हो. नेपाल एक्लैले तपाईँको चाहिँ यसको समाधान गर्न पनि सक्ने होइन र नेपालले चाहिँ मात्रै यो न्यूनीकरण गरेर पनि हुने होइन. तर हाम्रो नेपालले चाहिँ कार्बन उत्सर्जन चाहिँ एकदमै न्यून मात्रामा गरेको छ तर हामी त्यो जलवायु परिवर्तनको जोखिममा फेरि उच्च जोखिममा पर्छौँ किनभने अब हाम्रो चाहिँ हिमालहरू छ हाम्रो देशमा अनि हिमतालहरू छन् होइन अनि एकदम जमिन चाहिँ तपाईँको एकदम भिरालो छ तपाईँको उत्तर दक्षिण जम्मा 200 किलोमिटर मात्रै एरियामा त्यत्रो भिरालो छ खोला नाला धेरै छन् होइन हाम्रो घरहरू पनि अब कच्चीहरू छन् होइन पहाडी ठाउँ छ भिरालो छ वर्षा पनि त्यस्तो हुने ठाउँ छ त्यसले गर्दाखेरि हामी चाहिँ जोखिममा पीडितमा चाहिँ एकदम अगाडि तर हामीले चाहिँ यो जलवायु परिवर्तन गर्न अथवा यो चाहिँ कार्बन उत्सर्जन गर्न चाहिँ हाम्रो भूमिका चाहिँ एकदमै न्यून छ विश्वका देशहरूमध्ये अब हामी चाहिँ त्यसै हामीले त्यही भएर हाम्रो राष्ट्रपतिदेखि लिएर अन्य सरकारका मन्त्रीहरूले पनि विदेश जाँदाखेरि ल हामी त एकदम हामीले चाहिँ केही गल्ती नगरे पनि हामी सबैजना घुम्नुमा पर्यो हामीलाई तपाईँहरू हेरिदिनु पर्यो भन्ने कुराहरू पनि आउनु कारण त्यो पनि हो र अब वृक्षारोपणमा चाहिँ के हुन्छ भने तपाईँको कार्बनलाई स्टक गर्न पनि रुख बिरुवाले नै हो कार्बन सोसेर राख्ने त्यही भएर जङ्गलमा रुख बिरुवाहरू भयो भने चाहिँ त्यसले कार्बन सोच्छ र त्यो बापतको हाम्रो कार्बन बिक्री गरेर पनि नेपाल सरकारले कार्बन क्रेडिट बापत पैसाहरू पनि अब प्राप्त गरेको छ होइन त्यो राम्रो पक्ष हो नेपाल चाहिँ त्यो एसियामा पहिलो देश पनि भएको छ यो कार्बन क्रेडिटको पैसा आमदानी गर्ने र बिरुवाहरू हरियालीबाट बिरुवा वृक्षारोपणबाट चाहिँ वन क्षयीकरण र वन विनाशलाई चाहिँ रोक्ने र कार्बन चाहिँ तपाईँको सोच्ने अक्सिजनहरू बढी प्रदान गर्ने वातावरण स्वच्छ हरियाली गर्ने हुँदाखेरि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन सबै कुरामा चाहिँ वृक्षारोपण ठुलो महत्व छ र अब बिरुवा भनेपछि तपाईँको अब अलैँची होस् या तपाईँको चाहिँ चाँपको रुख होस् होइन सबै बिरुवाहरूले चाहिँ तपाईँको चाहिँ हरियालीबाट वृक्षारोपणबाट चाहिँ कार्बन तपाईँको स्टक राख्नको लागि र यो जलवायु परिवर्तन न्यूनीकरण गर्नलाई चाहिँ वृक्षारोपणको पनि ठुलो भूमिका हुन्छ र सस्तो र प्रभावकारी उपाय भनेकै वृक्षारोपण हो
1: हजुर अन्त्यमा आज हाम्रो यो कार्यक्रम सुनेर बस्नुभएका श्रोताहरू होइन अनि जो चाहिँ वृक्षारोपण गर्न चाहने नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ विशेष के सुझाव दिन चाहनुहुन्छ
0: अब सामुदायिक वन उपभोक्त समूह अथवा खबरित वन समूहका उपभोक्ता समूहका सदस्यहरू अथवा पदाधिकारीहरू र अन्य वृक्षारोपण गर्न इच्छुक कृषक महानुभावहरू अब तपाईँहरूले हामीले असार 3 गतेबाट तिमुरको र लौटसलाका बिरुवाहरू हामीले वितरण गर्न गइरहेका छौँ त्यस्तै गरेर हाम्रो 5 वटा सामुदायिक वनसँग अलैँची रोपणको कार्यक्रम छँदैछ त्यसको हकमा चाहिँ तपाईँहरू चाहिँ खाडल खनेर चाहिँ बिरुवा लिन आउनुहोला है भन्न चाहन्छु र त्यस्तै गरेर हाम्रो गत वर्ष मौजदात भएका बहुवर्षीय बिरुवाहरू छन् त्यस्तै गरेर यो वर्ष उत्पादन भएका विभिन्न प्रजातिका 31,000 बिरुवा छन् त्यो 31 र 14 गरेर झन्डै 45,000 बिरुवा चाहिँ हामीले असार 26 गतेबाट मात्रै वितरण गर्छौँ जस्तै राई खनियो चाँप धुपी अमला जामुन होइन मेकाडामिया नट कपुर वीरेन्द्र फूल लगायतका बिरुवाहरू चाहिँ हामीले असार 26सम्मबाट मात्रै बाँड्छौँ किनभने असार 25सम्म हाम्रो सबजन वन कार्यालय डिभिजन वन कार्यालयमा यो भुक्तानीहरू गराउनको लागि एकदम भिडभाड हुन्छ कर्मचारीहरूले चाहिँ बिरुवा वितरण गर्ने पनि अब फुर्सद हुँदैन एउटा कुरा अनि अर्को कुरो चाहिँ अब हाम्रो साउन भदौमा पनि मजाले वर्षाको समय छ त्यो कारणले गर्दाखेरि चाहिँ बिरुवा सार्न सकिन्छ भन्ने हिसाब छ दोस्रो कुरो अहिलेकै अवस्था हेर्ने भने यो पछिसम्म पनि अलिकति खडेरी हुन्छ भन्ने कुरा पनि आइरहेको छ त्यही भएर फेरि चाँडै बिरुवा दिँदाखेरि फेरि उहाँहरू चाहिँ होइन बिरुवा मरिन्द सम्भावना छ त्यसले गर्दाखेरि पछि दियो झन् पछि रोपेको झन् राम्रो हुन्छ बिरुवाहरू पनि कोही अलि हुर्किने क्रममा छन् अन्त त्यही ढिलो भयो त्यो ठुलो अझ राम्रो परिपक्व बिरुवा दिन पाइन्छ भन्ने छ र अर्को कुरा चाहिँ असार 15 यस्तो असारको बेलामा उहाँ कृषकहरू धान खेतीमा होइन धानमा बिजी हुनुहुन्छ अनि यताबाट बिरुवा चाँडै बाँडिदियो अनि उहाँहरू धान खेती सक्नुहुन्छ अनि साउनमा चाहिँ आफ्नै घरको छेउमा छारेमा लगेर बिरुवा राख्नुहुन्छ आखिर रोप्ने साउनमै हो बिरुवा चाँडै बाँडेर के गर्ने अनि हाम्रो कर्मचारीहरूलाई पनि यो असार 25 बढी यो साल तपाईँको बेला हुनाले भिडभाड हुने व्यस्त हुने हुँदाखेरि हामीले चाहिँ यसरी हाम्रो नर्सरीमा भएको बिरुवाहरू चाहिँ असार 26 बाँड्ने होइन अब साउनको पहिलो हप्तासम्म बाँडेर सक्ने अनि यो अहिले टिमुरको बिरुवा चाहिँ खाडल सडल खन्न खनिरहनु भएको छ त्यो धान रोप्नुभन्दा पहिले टिमुर काम चाहिँ रोप्दिउँ भनेर त्यो गरियो अब अलैँचीको हकमा के छ भने खाडल खनेर राख्ने वर्षात सुरु भएपछि रोप्ने अब त्यो असार 15 गते हुन पनि सक्छ जेठको अन्त्यमा हुन पनि सक्छ फलैचीको भागमा त वर्षात सुरु हुनै पर्छ किनभने त्यहाँ बिरुवा रोपेर खडेरहरू पर्यो भने त्यो जङ्गलमा रोपेको त्यहाँ पानी नलाग्नु अलिकति गाह्रै हुन्छ त्यसले गर्दाखेरि चाहिँ हतारिएर पनि त्यो अलैँची नरोप्नु होला वर्षा सुरु भएपछि रोप्नुपर्ने हुनाले वर्षा सुरु भएपछि रोप्नु होला अलैँचीको भागमा नत्र बिरुवाहरू मरेर सुक्यो भने किनभने हाम्रो लगानी परिसक्यो होइन भोलि बिरुवा रोपेर भोलि सबै सुकेर गयो भने गाह्रो हुने हुँदा चाहिँ त्यही भन्न चाहन्छु म
1: कार्यक्रम यहाँको महत्त्वपूर्ण समय अनि महत्त्वपूर्ण जानकारीको लागि चाहिँ धेरै धेरै धन्यवाद
0: हस् हजुरलाई धेरै धन्यवाद
1: कार्यक्रममा आज हामीसँग हुनुहुन्थ्यो डिभिजन वन कार्यालय लम्सुङको सूचना अधिकारी एवं वन अधिकृत सन्तोष खनाल उहाँसँगको कुराकानी सँगसँगै आजलाई भने कार्यक्रमको अन्त्यमा आइसकेका छौं कार्यक्रम वन सरकार तपाईँलाई कस्तो लाग्यो वनसँग सम्बन्धित केही विषयवस्तु छन् र उक्त विषयवस्तु कार्यक्रममा समावेश गर्दा उपयुक्त लाग्छ भने तपाईँ हामीलाई पठाउन सक्नुहुनेछ केही सल्लाह सुझाव छन् भने पनि तपाईँले ccdc.lamsung@gmail.com इमेल गर्न सक्नुहुनेछ आगामी आइतबार बिहान 7:30 बजे पुनः वन सरकारमा उपस्थित हुनेछु आजलाई भने प्रविधिबाट साथ दिनुहुने प्राविधिक साथी दिरूलाई र कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमबाट म वसन्ता विदा हुन्छु रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला तपाईँको साता शुभ रहोस् नमस्कार

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नि त्यही सिलाए नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिखा नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
6: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924, 9450086780।
10: समीची हौ, चौधा के मै बोधे लोटी पर्दिरो, बैंक ने विवरण पी विषय मुई खाता लिखे हमरो।
11: खै खै बहु, कोई लोटरी भर दिलो?
12: आंगी समी जो लोटरी पर्दी हूँ छाता ही गुदी
11: बर्दी आ बर्दी बल लोटरी खाली पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आलन फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बने आरी
13: सतर्क
14: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
15: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
16: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
17: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
2: कार्यक्रम सैनोर्वेता
3: कार्यक्रम सैनोर्वेता केमै सैनोर लोई थी बता केमै जान देप्रे केमै थुमे देप्रे रिमे मयुमे देप्रे बिलाख बतामै तारा केमै जी सु कार्यक्रम सैनोर्वेता दक्या बिलाखामो सु कार्यक्रम तेरियो मर्संदी 95 मेगाहर्ज मंगसिरा 21 गति बुधबार 98 बजे क्या खसिमो नेबार आमले दो
2: सु कार्यक्रम लागि केमेजी रेडियो मर्संगदी जीमेल आईडी mersangdireadio@gmail.com दे फेसबुक मेसेन्जरी केमै सैनोर्वे तामै नेपाली र प्रिमरी पिमिल खामो केमै सैनोर्वे ता तारे सु कार्यक्रम क्या निजी प्रसारण लमिमो।
4: यो मोबाइलले पनि तनावै दियो भन्या
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495094046 98130949
8: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445148।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 0665909999, 98477769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813994046।

0: समिति 14 के में बोदे लोटी पर दी रो बहले ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
2: आंगी समझो लोटरी पर दिवों छापता ही गुदी
1: बढ़ दिया बढ़ दिवा लोटरी खाली पढ़ दिम बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
2: सिद्धार्थ बैंक क्या रे जन हेतरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाई पनि त्यही जानुस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
4: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
8: विचार दाँतकै समस्या छ त कसरी हाँस्नु
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
9: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
0: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
4: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
10: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
4: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
11: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
11: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: सिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज।

बाहेक छैन भन्छन् अरु कोही खास तिमी बाहेक छैन भन्छन् अरु कोही खास तिमी मेरो मुटु धड्कन भन्छन् मेरो सास घर बारै भयो भने खुशी हुन्छन् कति धोका खाए बाँच्छन् कति छटपट

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
6: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
5: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
6: ल भइहाल्छ नि नानी
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
8: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
7: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 9846077745
9: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
1: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
0: मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसको उत्पादन रेडियो मर्स्याङ्गी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला। अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
3: सूचना। वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
3: रोजगार सेवा केन्द्र बेसी सहर 98-470-14-549।
5: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
6: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
5: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
6: ए हो र?
5: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
6: बाप्रे, यति धेरै जोखिम?
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
7: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: नेशनल सिटी हस्पिटल,
9: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
10: विशेषज्ञ चिकित्सक र सेवाहरू:
11: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
10: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
10: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
10: फिजिसियन डाक्टर गौरीराम महतो,
11: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
10: हार्ड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
11: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
10: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
9: इंटरभेन्सनल रेडियोलॉजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इंटरभेन्सनल पेन फिजिशियन डाक्टर विकास कुमार श्रेष्ठ
10: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0956-93-611।
9: तपाईको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक

0: झालो
1: झोरले
0: लस्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
1: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।